0: को
1: जय हो,
0: भागवत भगवान को
1: जय हो,
0: विश्वनाथ धाम को
1: जय हो।
0: तो सद्गुरु को कृपाले नै संसार बाट पार तर्न सकिन्छ। तो त्यो सद्गुरु को कृपा हामी सबलाई मिलोस्, जीवन में सद्गुरु प्राप्त हुनुहोस्। भगवान स्वरूप गुरुदेव को चरण धूली मात्र मिले भने पनि जीवन कल्याण हुन्छ। आउनु सब कथा में प्रवेश गरौं। हामीले अनेक कथाहरूलाई श्रवण गर्यौं र आजको बडो सुन्दर कथा छ मनु महाराज का दुई पुत्रहरूको वर्णन छ। प्रियव्रत उत्तानपाद। प्रियव्रत महाराज गुरुकुल पढ्न जानु भएको उतै बस्नुभयो। उत्तानपाद महाराज आउनुहुन्छ र उत्तानपाद महाराज को दुई विवाह हुन्छ। जेठी रानी हुनुहुन्छ सुनीति र कान्छी रानी हुनुहुन्छ सुरुचि। राधे राधे भन्दिन आज, प्रेमले भन्नु राधे राधे। आज भक्ति को साथ भन्दिनु राधे राधे। र दुई जो पुत्र हुनुहुन्छ प्रियव्रत उत्तानपाद, दुईमा प्रियव्रत महाराज गुरुकुलमा बस्नुभयो। उत्तानपाद महाराज ल्याएर दुई विवाह गर्नुभयो, जेठी रानी सुनीति कान्छी रानी सुरुचि। दुवैबाट एक एक सन्तान भए। जेठी रानीबाट ध्रुवजीको जन्म हुन्छ र कान्छी रानीबाट उत्तमजीको जन्म हुन्छ। जेठी रानी भन्दा कान्छी रानी बढी सुन्दरी, त यहाँ कान्छी रानी अत्यन्त सुन्दरी हुनुहुन्थ्यो। सुन्दरताको वशमा राजा फस्नुभयो। जेठी रानीलाई भन्दा कान्छी रानीलाई बढी प्रेम गर्नुहुन्थ्यो। अब जेठी रानीलाई दरबारको एउटा कुनामा राखिदिनुभयो। कान्छी रानी चाहिँ बडो सिंहासनमा साथ साथमा खडा भएर साथ साथमा बस्ने हुन थाल्नुभयो। एक दिन ध्रुवजी गएर पिताजीको काखमा गएर बस्न लाग्दा कान्छी आमा सुरुचिले तान्दै तान्दै के गर्नुभयो, लगेर भुइँमा पछार दिनुभयो, धकेल दिनुभयो ध्रुवजीलाई। अनि भन्नुहुन्छ, ध्रुव यो सिंहासनमा बस्न त तिमीले मेरो पुत्र भएर जन्म लिनु पर्थ्यो, होइन भने त भगवान नारायण मात्र तिमीलाई यो सिंहासनमा बस्नलाई सक्षम बनाइदिन सक्छन्। रुदै रुदै ध्रुवजी गएर आमालाई सुनाउनुहुन्छ, आमा मलाई आज कान्छी आमाले यस्तो भन्नुभयो। जब सुन्नुभयो त सुनीति महारानी फेरि यस्तो हुनुहुन्छ नि, हेर्नुहोस् सुनीति महारानीको स्वभाव कस्तो छ। रिसाउनु भएन, झगडा गर्नु भएन कि ए तिनले यस्तो भन्ने, यहाँ एक शब्द केही बोल्नु भएन। के भन्नुभयो, आज सुरुचि आमाले जे बोल्नुभयो एकदम सत्य बोल्नु। यो संसारमा जब मनुष्यले काम गर्न सक्दैन त्यो काम भगवानले गरिदिनुहुन्छ। राधे राधे भन्दिनु। जुन दिन भगवानले चाहनुहुन्छ नि, आज त हजुर पूर्वबाट सूर्य उदाएको देख्दै हुनुहुन्छ, भगवानले चाहनु भने उत्तर पनि हुन सक्छ, थाहा छैन हामीलाई, चलाउनेवाला त उही हो। आज यो प्राण छ, भोलि बिहानसम्म नरहन पनि सक्छ, चलाउनेवाला त उही हो। आज ठूलो घर छ, भोलि बिहानसम्म नहुन पनि सक्छ, चलाउनेवाला त उही हो। एक क्षण पनि लाग्दैन हजुर सकाउनलाई। त्यही भएर के भन्नुहुन्छ, भगवानले चाहनुभयो भने के हुँदैन, सब हुन्छ। भगवानले चाहनु भने हरेक काम हुन सक्छ। यो काम त, यो कुरा त सत्य हो। भगवान चाहनु मात्रै भयो भने तिमीलाई सिंहासनमा विराजमान गराउन सक्नुहुन्छ। त ध्रुवजी आँसु पुस्दै सोध्नुहुन्छ, आमा त्यसो भए भगवान कहाँ भेटिनुहुन्छ त, भगवान कहाँ भेटिनुहुन्छ, अब आमाले कहाँ भेट्ने भन्ने। अब आमालाई जति ज्ञान थियो त्यति नै बोल्नुभयो। आमाले के भन्नुभयो, बाबु तिमी भोलि पर्सि ठूलो हुनु अनि वनमा गएर तपस्या गर्नु, तप गरेपछि त भगवान भेटिनुहुन्छ। ए जंगलमा गएर तपस्या गरेपछि भगवान भेटिनुहुन्छ, अब त्यो सानो 5 वर्षको बच्चाको दिमागमा के पस्यो, ठिकै छ। त अब मध्यरातमा सबैजना सुतेपछि ध्रुवजी उठ्नुभयो, उठेर आमाको श्री चरणमा दण्डवत गर्नुभयो, आमा आमा निदाउनु भएको छ। यता आमाले नित्य पूजा गर्ने शालिग्रामजीलाई गएर दण्डवत गर्नुभयो अनि भन्नुहुन्छ, प्रभु म हजुरको खोजीमा निस्के, भोलि बिहान मलाई नदेखेपछि आमा रुन्छिन्, कराउँछिन्, बेहोस हुन्छिन्, तर आमालाई सहन गर्न सक्ने क्षमता दिनु। म गलत काम गर्न कहाँ हिँडेको हुँ र, म त हजुरलाई भेट्न हिँडेको, भगवानलाई भेट्न। तब ल ठिक छ, अब यता निस्किनु ध्रुवजी। बिहान भयो सुनीति महारानीले सधैं छेउमा सुत्ने पुत्रलाई देख्नुहुन्न चिन्तित भएर सुनीति महारानी रुदै दरबारमा पुग्नु उत्तानपाद महाराजलाई ग्लानी भएको थियो हिजो मेरो आँखै अगाडि सुरुचिले लछार पछार पारेर ध्रुवजीलाई यहाँ बसेको काखमा बसेकोलाई निकाल्दा पनि मैले केही बोलिन मैले गल्ती गरे त्यही समयमा सुनीति महारानी पुगेर बिलौना गर्नुहुन्छ रुनुहुन्छ मेरो पुत्र फिर्ता ल्याइदिनुहोस् भनेर बिलौना गर्नुभयो तब यस्तो दृश्य देखेपछि आज उत्तानपाद महाराजलाई ग्लानी भयो मैले गल्ती गरे भन्ने महसुस भयो तब पुत्र खोजीमा निस्किनुहुन्छ रानी सुनीतिको साथमा पुत्र खोजीमा निस्किनुभयो त निस्केपछि पनि कहीँ पनि भेटिनु भएन यता ध्रुवजी वन प्रस्थान गर्नुभएको छ वनमा अघि बढ्दै बढ्दै जानुभयो मध्य वनमा पुग्नु भएको छ र वनमा आज कहीँ टाढाबाट नारायण नारायण नारायण गाउँदै गरेको आवाज सुन्नुभयो र त्यही आवाजलाई पछ्याउँदै जाँदा श्री नारदजी कीर्तन गरेर बस्नुभएको छ नारदजीलाई देखेर ध्रुवजीले नमस्कार नमन गर्नुभयो दण्डवत गर्नुभयो गुरुदेव मैले हजुरलाई गुरु बनाए मलाई शिष्य बनाउनुहोस् र मलाई यस्तो ज्ञान दिनुहोस् कि भगवानलाई यो धरतीमा ल्याउन म सफल बन्न सकु किनकि म वैकुण्ठ जान सक्दिन म भगवान भएको स्थानमा पुग्न सक्दिन जति उडेर गए पनि गुडेर गए पनि हिँडेर गए पनि तर भगवान त आउन सक्नुहुन्छ नि त त्यो भगवान धरतीमा आउन सक्ने मन्त्र मलाई दिनुहोस् ताकि म तप गर्छु ध्यान गर्छु नारदजीले अनेक परीक्षा लिनुभयो तर ध्रुवजी मान्नु भएन अन्तमा बाध्य भएर ठिक छ यिनीले पक्कै पनि भगवानलाई भेट्न सक्षम जस्तो लाग्छ कि नारदजीलाई किनकि यति धेरै जिद छ यति ठूलो मनको संकल्प छ गर्छु भनेर जब कसैले ठान्दछ मनैबाट भने त त्यो काम पूरा हुन्छ त यहाँ द्वादशाक्षर महामन्त्र प्रदान गर्नुहुन्छ र द्वादशाक्षर महामन्त्र प्राप्त भएपछि त्यही महामन्त्रको जाप निरन्तर निरन्तर ध्रुवजीले यमुनाजीको तटमा ध्रुवटिला नाम गरेको जहाँ स्थान छ त्यही स्थानमा ध्रुवजी बसेर ध्यान गर्नु पहिलो महिना केवल कन्दमूल खानुभयो त्यो पनि तीन तीन दिनमा दोस्रो महिना छ छ दिनमा घाँस पत्ता खानुभयो तेस्रो महिनामा नौ नौ दिनमा जल पिउनुभयो चौथो महिनामा बाह्र बाह्र दिनमा हावा पिउनुभयो र पाँचौं महिनामा योग र साधनाको माध्यमले हावा पनि पिउन छोडिदिनुभयो तब पाँच महिनामा यस्तो कठिन भन्दा कठिन तप गरेर आज भगवानलाई यो धरामा आउन बाध्य बनाउँदै हुनुहुन्छ हजुरहरूलाई एउटा निवेदन छ राधे राधे भन्नु न हजुर एउटा निवेदन के छ भने हेर्नुहोस् यो संसारमा तप र साधनाबाट जुन काम बन्द छ त्यो अरू केहीबाट हुँदैन कुनै पनि काम बनाउनु छ भने तप साधना नाम जप चाहिन्छ नाम जप घरमा कुलमा एउटा पनि नाम जप गर्ने व्यक्ति जन्मिएको छ भने त्यो नाम जप गरेको प्रतापले अरूको पनि कल्याण हुन थाल्छ उसको आसपास बस्ने व्यक्तिहरूको पनि कतै न कतै हजुरको संगतले बाहिर नदेखाए पनि उसको मनमा कतै न कतै भगवानप्रति कहीँ न कहीँ छुन्छ अझ ध्रुवजी जस्तो प्रहलादजी जस्ता भक्तहरू जो भगवानका परम भक्त रसिक भक्त भावुक भक्त भगवानका त्यो भगवत चिन्तन गर्ने भक्त जन्मियो भने त एक्काइस कुलको उद्धार हुन्छ एक दुई होइन एक्काइस कुलको र यदि हजुरको भजन साधनालाई हजुरका छोराछोरीलाई दिन चाहनुहुन्छ यदि हजुरले गरेको भजन तप आफ्ना परिवारलाई दिन चाहनुहुन्छ भने भगवानसँग पहिले जब तप गर्न बस्नुहुन्छ संकल्प गर्नुहोस् प्रभु यो कार्य म मेरो लागि होइन मेरो फलानु व्यक्तिको लागि गर्दैछु खुब जप गर्नुहोस् खुब तप गर्नुहोस् पहिले भगवानलाई चढाउनुहोस् श्री कृष्णार्पणमस्तु प्रभु यो सब हजुरको चरणमा अब यो हजुरको चरणमा जो छोडेको छु आज दिनभरि गरेको मेरो जो तप छ साधना छ मेरो फलानु व्यक्तिलाई लागोस् मलाई नरहोस् आजको जप। यो हजुरको मनले जब संकल्प गर्नुहुन्छ त्यो जान्छ। हेर्नुहोस् भगवान कसरी जान्छ, गुरुदेवहरू हजुरले बोलाउनुहुन्छ ब्राह्मण देवहरूलाई, घरमा श्राद्ध गर्नु पर्यो, पूजा गर्नु पर्यो, नवग्रहको जाप गर्नु पर्यो, गुरुदेवले आएर जाप गरिदिनुहुन्न हजुरहरूको लागि? बसेर कति हजार जाप गर्नुहुन्छ माला माला, त्यो कसको लागि गर्नुहुन्छ? संकल्प गर्दै पहिले फलानो व्यक्तिको लागि, र दिने बेलामा पनि दिनभरि गरेको उसैको लागि। त्यही भएर जो व्यक्तिले गरे तापनि त्यो सबै कर्मको फल, त्यो फल यो व्यक्तिको निमित्त गरेको छु प्रदान गरिदिनुहोस्। र हजुरहरू सबलाई यही निवेदन छ, जति पनि आउनु भएको छ आज, आज चतुर्थ दिवस भइसकेको छ, भोलि हाम्रो पञ्चम दिवस, भोलि कृष्ण जन्म उत्सव पनि छ, हजुर सबैजना भोलि जन्म उत्सवमा सदिक रहन आउनुहोला, पाल्नुहोला, चकलेट माखन मिस्त्री कपी पेन्सिल लिएर आउनुहोला। भोलि यहाँ खुब धुमधाम आनन्द मनाउँछौ विश्वनाथ धामको यो पावन धरामा। र यो दिव्य समय छ हामीलाई जो मिलेको छ, यो समयमा यहाँ केही न केही चाहिँ थोरै भए पनि यो समुद्र सागरबाट एक दुईवटा मोती रूपी दाना टिपेर चाहिँ लिएर जानुहोला, अर्थात ज्ञान रूपी त्यो अमृतलाई लिएर जानुहोला र जीवनमा उतार्ने प्रयत्न गर्नुहोला।

0: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
0: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।

0: 6.9 डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 11 गते सोमबार, मे 25 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बीपी राजमार्गको पुनर्निर्माण जापानको सहयोगमा आजदेखि शुरू हुँदै, रुकुम पूर्वको मैकोट खोलामा पुल निर्माण गर्न प्रदेश र संघले नसघाएपछि बेली ब्रिज जडान, बाजुरा हुम्लाको सीमा विवाद समाधान गर्न दुईवटा समिति गठन।
1: कार्यदल बनाएर पार्टीभित्रको विवाद मत्थर पार्ने एमाले अध्यक्ष ओलीको प्रयास, संविधान संशोधन कार्यदलको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार, पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो।
0: साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा, कच्चा पदार्थ महँगिदा सोलर प्यानलको मूल्य वृद्धि, विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना अब रोक्न नपाइने।
1: इरान संघको सम्झौताबारे हतार नगर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, सर्बियामा भ्रष्टाचार विरूद्धमा ठूलो प्रदर्शन, पाकिस्तानमा आत्मघाती कार बम विस्फोटमा 24 जनाको मृत्यु।
0: र काभा च्याम्पियनशीपमा दोस्रो जीतसँगै नेपाल सेमी फाइनलमा, T20I तीन मुख्य खेलाड़ीको पुनरागमन, भारतमा आजबाट साफ महिला च्याम्पियनशीप शुरू हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा, जापानको सहयोगमा बीपी राजमार्गको पुनर्निर्माणको काम आजबाट शुरू हुन लागेको प्रसंग।
1: जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लीदेखि बर्खी खोला सड़क खण्डको पुनर्निर्माण आजबाट शुरू हुने भएको छ। 12 असोज 2081 को बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे र सिन्धुलीमा पर्ने 30.5 किलोमिटर सड़क खण्ड पुनर्निर्माण तथा मरमत गर्नुपर्नेछ। त्यसमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्लीदेखि बर्खे खोलासम्मको 3.2 किलोमिटर सड़क खण्डको पुनर्निर्माण कार्य शुरू हुन लागेको सड़क विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अरियाले जानकारी दिनुभयो। आज जापानका लागि नेपाली राजदूत माएदा तू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गर्ने तयारी गरिएको छ। जापानको सिमिजु कर्पोरेशनले उक्त खण्डको निर्माण ठेक्का पाएको छ। जापानले 2.80 करोड़ अनुदान दिने गरी 13 कार्तिकमा द्विपक्षीय सम्झौता भएको थियो। त्यसपछि बाँकी प्रक्रिया पूरा गरेर निर्माण शुरू गर्न लागिएको हो। उक्त खण्डमा जापानले यसअघिदेखि नै पूर्व तयारीको काम गरिरहेको छ। क्याम्प बनाउने, अस्थायी बाटो बनाउने लगायतका कामहरू भइरहेका छन्। यसबाहेक बाँकी खण्डलाई भने चार प्याकेजमा विभाजन गरेर सड़क निर्माण गरिने बताइएको छ। 169 किलोमिटर बीपी राजमार्ग जापानकै 26 अर्ब एन आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो। आर्थिक वर्ष 2053-54 शुरू भएको निर्माण कार्य 2072 सालमा सम्पन्न भएको थियो। सड़क विभागले चार प्याकेजमा विभाजन गरेर क्षतिग्रस्त सड़कको पुनर्निर्माण गरिरहेको बताइएको छ।
0: यसैबीच रुकुम पूर्वको दुर्गम हुकाम मैकोटवासीले खोला वारपारका लागि वर्षौंदेखि भोग्दै आएको समस्याबाट मुक्ति पाएका छन्। वर्खायाम लागेसँगै उड्रिने मैकोट र खोलाले सिर्जना गर्ने समस्या अब हट्ने भएको हो। संघ र प्रदेश सरकार पटक पटक आश्वासन मात्रै पाएपछि पुथा उत्तर गंगा गाउँपालिकाले आफ्नै स्रोत व्यवस्थापन गरेर खोलामा बेली ब्रिज जोड़ेको हो। पुथा उत्तर गंगा गाउँपालिका एक मैकोट र 5 हुकामलाई जोड्ने गरी निर्माण गरिएको बेली ब्रिजको गाउँपालिकाका अध्यक्ष पुनिराज घरती मगरले उद्घाटन गर्नुभयो। करिब 1.50 करोड़ रूपियाँ लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई सजिलो भएको छ। पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक मैकोट खोला वर्खाको समयमा उर्लिँदा स्थानीयवासी महिनौसम्म आवत जावतबाट वञ्चित हुने गरेका थिए। बिरामीलाई अस्पताल पुर्याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या हुने गरेको थियो। स्थानीयवासी पाना पुनले पुल निर्माणसँगै वर्षौंदेखिको समस्याबाट आफूहरूले मुक्ति पाए भएको बताउनुभयो। मैकोट क्षेत्र उत्तर दक्षिण जोड्ने रणनीतिक महत्वको शहीद मार्ग अन्तर्गत पर्ने भए पनि पूर्वाधार अभावका कारण पछाडि परेको स्थानीयको गुनासो छ। कोइलाबास दाङ होलेरी थबाङ हुँदै रूकुम पूर्वका काँक्री तकसेरा हुकाम र मैकोट जोडेर डोल्पासम्म पुग्ने सड़क खण्डका धेरै भाग अझै अलपत्र अवस्थामा रहेको रेडियो पूर्वी रूकुमका सहकर्मी निराजन विकास शिरपालीले खबर पठाउनु भएको छ। गाउँपालिका अध्यक्ष घरती मगरले पक्की पुलका लागि पटक पटक माग गर्दा पनि सुनवाई नभएपछि स्थानीय सरकार आफै अग्रसर हुनुपर्नेको उल्लेख गर्नुभयो। गाउँपालिकाले अन्य दुईवटा स्थानमा निर्माण भइरहेको बेली ब्रिज समेत उद्घाटन गर्ने तयारी गरेको छ।
1: बाजुरा र हुम्ला जिल्ला बीचको सीमा विवादले क्षेत्रको अवस्था तनावग्रस्त भनेपछि सरकारले छानबिनका लागि दुई छुट्टा समिति गठन गरेको छ। विवाद तथा शान्ति सुरक्षाको अवस्थाबारे अध्ययन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा र प्राविधिक तथा नापी सम्बन्धी पक्षको अध्ययन गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा अर्को प्राविधिक समिति गठन गरिएको हो। गत सात जेठमा बाजुरा र हुम्लाको सीमा क्षेत्र रानी सैन लाम्पाटा च्याचोर क्षेत्रमा भएको झडपमा छ जना घाइते भएका थिए। लाम्पाटा क्षेत्रमा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी निर्माणको काम अघि बढ़ाएपछि उक्त भूभाग हुम्लामा पर्ने दावी गर्दै विवाद चर्किएको थियो। छ दिनसम्म पनि घटना साम्य नभएपछि गृह र भूमि मन्त्रालय मातहतका दुई समिति बनाइएको छ। हिजो गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सबै निकायका सुरक्षा प्रमुख तथा प्रतिनिधि सहितको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले समितिलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले बताउनुभयो। सो घटनापछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएमसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले भन्नुभयो,
0: डोरेन्द्र निरोला संघको विचार प्राविधिक कारणको केही बेर हामीले बजाउन सकेनौ। अब राजनैतिक प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको कार्यतालिका हिजो सार्वजनिक गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। रासोपा केन्द्रीय निर्वाचन आयोगले आइतबार स्थानीय तह जिल्ला र प्रदेशलाई समेटेर पाँच असारसम्मको कार्यतालिका सार्वजनिक गरेको हो। रासोपाको महाधिवेशन सातदेखि नौ असारसम्म चितवनमा हुँदैछ। आयोग उपप्रमुख राम गुरूङका अनुसार पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका स्वीकृत गरिएको छ। कार्यतालिका अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेश, अधिवेशन प्रतिवेदन संकलन लगायतका कामहरू पनि समय सीमा तोकिएको छ। कार्यतालिका अनुसार पन्ध्र जेठसम्म 77 जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने भनिएको छ। 10 जेठमा आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने भनिएको छ। 20 जेठसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने भनिएको छ। कम्तीमा 2500 प्रतिनिधिहरू सहभागी रहनेछन्। मूल नेतृत्व परिवर्तन नहुने जानकारी दिइएको छ। यसैबीच कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको धनगढ़ीमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय भेलाले पार्टीको क्रियाशील सदस्यता नवीकरण आवश्यक नरहेको टहर गरेको छ। साथै पार्टीको पन्ध्रौं महाधिवेशनलाई निष्पक्ष, विश्वसनीय र एकतामुखी बनाउन तटस्थ निर्वाचन समिति आवश्यक रहेकोमा समेत जोड़ दिइएको छ। भेलापछि 11 बुँदे विज्ञप्ति जारी गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका 14 महाधिवेशनको समितिले सार्वजनिक गरी ओडा तहदेखि संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउँछ। क्रियाशील सदस्यता नवीकरण गरिसकेको हुँदा पुनः 15 महाधिवेशनका लागि सदस्यता नवीकरण आवश्यक छैन विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टीमा देउबाको सम्मान र स्थानको खोजी छ। भेलामा नेताहरूले पार्टीमा आन्तरिक एकता गरेर जान देउबाको सम्मान पहिलो शर्त भएको पनि बताएका छन्। यसैबीच 19 सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो मुद्दालाई केन्द्रीय कमिटिबाट टुंग्याउने भन्दै पछाडि धकेलिदिनु भएको छ। पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुंगो केन्द्रीय कमिटि बैठकबाटै गर्ने सचिव

0: मा शक्ति संघर्ष तपचर्किने संकेत छ। यद्यपि आइतबार हिजो सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल बनाएको छ। कार्यदलले चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ। कार्यदलमा पृथ्वी सुब्बा गुरूङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप गेवाली सहित 8 प्रदेशका इन्चार्जहरू सदस्य रहेका छन्। असार दोस्रो सातापछि केन्द्रीय समिति बैठक अघि केन्द्रीय सचिवालय बैठक बस्नेछ, जहाँ कार्यदलले प्रतिवेदन पेश गर्ने नेताहरूले बताएका छन्। सबै जिल्ला र प्रदेशमा पुगेर पार्टीलाई पूर्व अवस्थामै फर्काउने अध्यक्ष ओलीले दावी गर्नुभएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वन व्यवस्थापनमा स्थानीय सरकारको भूमिका खोज्दै सामुदायिक वन अभियान कर्मी
2: आफ्नो क्षेत्रको दिगो विकास गर्नुपर्ने, यहाँको वन क्षेत्रको विकास गर्नुपर्ने, यहाँको वन पैदावारको सही उपयोग गर्नुपर्ने, वनको दिगो व्यवस्थापन गर्नुपर्ने, यो कुरा महानगरपालिकाको महत्वपूर्ण भूमिका हो।
0: संविधान संशोधन कार्यदलको प्रस्ताव, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार, पश्चिम तराईको तापक्रम 40 डिग्री नाघ्यो, सावधानी अपनाउन चिकित्सकहरूको अनुरोध, साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक पनि गम्भीर जोखिममा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
4: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
6: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
3: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
3: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
7: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको भित्र विश्वमा नेपाली कूटनीतिक नियोगमा समस्या समस्या शीर्षकमा खबर प्रकाशित छ। महालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदनमा विदेश स्थित नेपाली कूटनीतिक नियोगहरूमा आर्थिक अनियमितता र अपारदर्शिताका फेरिस्ती औल्याएको छ। आर्थिक वर्ष 2081-82 परराष्ट्र मन्त्रालय र मातहतका 48 निकायको 22 अर्ब 39 करोड़ 32 लाख रूपियाँ बराबरको लेखा परीक्षण गरेकोमा मनपरी भत्ता वितरण, घर भाड़ा भुक्तानी लगायतका व्यतिथिहरू उजागर गरेको हो। त्यस्तै रोकियो मधेस मन्त्री परिषद विस्तार, अर्थ मन्त्रालयमा नेकपा र एमालेको दावी शीर्षकको अर्को खबर छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता गठबन्धन टिकाउन समीकरण फेरि पनि नयाँ गठबन्धनभित्र अर्थ मन्त्रालयका लागि हान्ता भएको छ। सत्ता साझेदार दल एमाले र नेकपाले अर्थ मन्त्रालयमा दावी गरेपछि हिजो मन्त्रीपरिषद विस्तार हुन सकेन। एमाले आफ्नो भागमा परेका मन्त्रालयका प्रस्तावित मन्त्रीहरूको नाम समेत प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेको थियो।

0: यहरुको शपथको तयारी सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा नेकपाले अर्थ मन्त्रालयमा आफूले पाउनुपर्ने दावी दोहोर्याएपछि परिस्थिति अचानक बदलिएको छ। त्यस्तै कृषिको आधा बजेट र रासायनिक मल शीर्षकमा अर्को खबर प्रकाशित छ। आगामी बजेटका लागि 51 अर्बको सिलिङभित्र 28 अर्ब रासायनिक मलमा अनुदान दिन छुट्याइयो। चालू बजेटबाट हटाइएको उखु किसानको अनुदानलाई भने आगामी आर्थिक वर्षमा निरन्तरता दिएर 1.5 अर्ब प्रस्ताव गरिएको छ। त्यस्तै प्रांगारिक कृषितर्फ 2.25 अर्ब शीर्षकमा पनि खबर छ भने बागमतीमा अघि बढ़्यो बजेट निर्माण शीर्षकमा अर्को खबर प्रकाशित छ।
1: अन्नपूर्ण पोस्ट दैनिकमा क्यान्सर औषधि आपूर्ति शुरू, बंगलादेशबाट आयात गरिँदै शीर्षकमा दिनेश गौतमले लेख्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर चासो देखाउँदै क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको आपूर्तिलाई अगाडि बढ़ाइएको उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिक मा विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना रोक्न नपाइने शीर्षकमा जीवन बस्नेत लेख्नुहुन्छ। सरकारले सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोक्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक खरिदमा गरिएको यो व्यवस्थाका कारण अब कुनै पनि आयोजनामा उत्पन्न विवाद समाधानको प्रक्रियासँगै निर्माण कार्य समानान्तर रूपमा अगाडि बढ़नेछ। द्विपक्षीयका समस्याहरूमा साइट उपलब्ध नगराउने, जग्गा प्राप्तिको समस्या, भेरिएशन अर्डर वा म्याथ थप नगर्ने, मुख भुक्तानी लगायतका विषय रहेका छन्। अहिलेसम्म निर्माणाधीन आयोजनामा कुनै विवाद आउने बित्तिकै काम रोक्ने प्रवृत्ति रहेको थियो। कान्तिपुर दैनिकमा संविधान संशोधन कार्यदलको प्रस्ताव, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार सिम्म शीर्षकमा दुर्गा दुलाल लेख्नुहुन्छ। संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 मुद्दामा 54 प्रस्ताव गरेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7, निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिकाका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषय अन्तर्गत 9 वटा प्रस्ताव अघि सारिएको छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 संयोजक असीम शाहले संविधान संशोधन बहसपत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तयार गरिएको बताउनु भएको छ। संविधानसँग बाझिने नियमावलीमा प्रस्ताव शीर्षकमा जयसिंह महराले लेख्नु भएको अर्को खबर पनि छ। पश्चिम तराईको तापक्रम 40 डिग्री नागेको छ। लूबाट जनजीवन प्रभावित भएको बारेमा अर्जुन पौडेलले काठमाडौँ, कमल पन्थीले बर्दिया र भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर छ। भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्लाहरू सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढ़ेको हो। दिउँसो तातो हावा अर्थात लू चल्न थालेको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जानकारी दिएको छ। यस्तो अवस्थामा प्रशस्त पानी पिउनुपर्छ, चिसो पानीले नुहाउनुपर्छ, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्नुपर्छ, टाउको छोप्ने हल्का कपड़ा लगाउनुपर्छ, खेतको काम बिहान र साँझ मात्रै गर्नुपर्छ, कागती पानी, नरिवल पानी, फलफूल र घरको खाना खाने गर्नुपर्छ, चिया, कफी, सोडा र क्याफिन युक्त पेय पदार्थ पिउन हुँदैन, दिउँसो बाहिर ननिस्कन, लामो समय भान्सामा नबस्न, धूमपान र मदिरा सेवन नगर्न चिकित्सकहरूले अनुरोध गरेका छन्। साउदीको तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर पनि छ। साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरमकोमा परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एउटा अध्ययन प्रतिवेदनले औँल्याएको हो। आप्रवासी श्रमिकको मानव अधिकार सम्बन्धी अनुसन्धान गर्ने लन्डन स्थित संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी आरमको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परेको छ। अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नुपर्ने, असुरक्षित आवास स्थलमा बस्नुपर्ने, पर्याप्त आराम र खाना नपाइने, दुर्घटना वा मृत्यु हुँदा उचित क्षतिपूर्ति नपाइने श्रमिकहरूले गुनासो गरेका छन्। नागरिक दैनिकमा तीन ठूला दल नेतृत्व संकट गुटबन्दी र पुनर्गठनको दबावमा शीर्षकमा टंक खनालले लेख्नु भएको खबर छापिएको छ भने अपूरो अनुसन्धान प्रतिवेदन भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी भएको बारेमा तपेन्द्र कार्कीले लेख्नु भएको खबर छ। फिर्के करिडोर अब नयाँ स्वरूपमा शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। पोखरा शहरको मध्य भाग भएर बग्ने फिर्के खोला मिचेर बनाइएका संरचना हटाउन डोजर लगाए लगत्तै महानगरपालिका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा एउटा तस्विर पोस्ट गर्नुभयो। फिर्के करिडोरलाई तस्विरमा देखाए जस्तै सुन्दर स्वच्छ बनाउने योजना अनुसार नै डिजाइन गरिएको मेयर आचार्यले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर छ पशु ढुवानीमा श्रम क्रूरता शीर्षकमा केशवराज पौडेलले यो खबर लेख्नु भएको हो।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताबारे वार्ता गर्न हतार नगर्न निर्देशन दिनुभएको छ। अमेरिकी संचार माध्यममा सम्झौता नजिक पुगेको खबर सार्वजनिक भइरहेका बेलामा ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। चर्चामा रहेको सम्भावित सम्झौतामा 60 दिने युद्धविराम अवधि थप गर्ने, हर्मुज नाका पुनः खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने विषय समावेश गरिएको छ। सर्बियामा भ्रष्टाचार र अनियमिततालाई लिएर विशाल प्रदर्शन भएको छ। विरोध आन्दोलनमा 180,000 भन्दा बढ़ी मानिसहरू भेला भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राजधानी बेलग्रेडमा सन् 2024 ट्रेन स्टेशन दुर्घटनाका कारण शुरू भएको विरोध आन्दोलनलाई निरन्तरता दिँदै पुनः प्रदर्शन गरिएको हो। र पाकिस्तानको दक्षिण पश्चिमी प्रान्तको केटामा सैनिक बोकेको रेललाई लक्षित गर्दै गरिएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु भएको छ भने 50 भन्दा बढ़ी घाइते भएका छन्। आक्रमणको जिम्मेवारी अल गाववादी समूहले लिएको छ। रेलमा विस्फोट गराइएपछि आसपासका घर तथा भवनहरूमा पनि क्षति पुगेको थियो।
1: काभा च्याम्पियनशीपमा दोस्रो जीतसँगै नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा भारतसँग हारेपछि दबावमा परेको घरेलु टोली नेपाल लगातार दुई जीतका साथ काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको हो। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा 54 वरियतामा रहेको नेपालले 70 वरियताको मालदिप्सलाई 3-0 सोझो सेटमा हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो। युवा खेलाड़ीको उत्कृष्ट प्रदर्शनपछि निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले खेलमा मालदिप्सलाई 15-12, 25-12, 25-9 र 25-20 हराउन सफल भएको हो। पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित नेपालले किर्गिस्तान र मालदिप्सलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ। नेपालले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापानमा हुने 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो दिपेन्द्रको कप्तानीमा टोली घोषणा गर्दा पूर्व कप्तान रोहित कुमार पौडेलसँगै सोमपाल कामी र करण केसेले स्थान बनाएका छन्। यसअघि यी तीन खेलाड़ीले यूएई विरूद्धको दुई टी20 आई सिरिजमा मौका पाएका थिएनन्। यसपटक नेपाली टोलीमा कुशल मल्ल सहित शाहब आलम पनि फर्किनु भएको छ। र भारतमा सोमबार आजदेखि साप महिला च्याम्पियनशीप शुरू हुँदैछ। सापमा नेपाल समूह एमा छ। यस समूहमा श्रीलंका र भूटान पनि छन्। नेपाल 6 संस्करणको उपविजेता हो। नेपाली टोलीले पहिलोपल्ट च्याम्पियन हुने लक्ष्य राखेको छ। नेपालले पहिलो खेलमै भूटानको सामना गर्नेछ। नेपालको दोस्रो खेल 31 मेमा श्रीलंका विरूद्ध रहेको छ। समूह बीमा 5 पटकको विजेता भारत र 2 पटकको च्याम्पियन बंगलादेश सहित मालदिप्स पनि छन्।
0: विपद र सामुदायिक वनको व्यवस्थापनमा देखिएका समस्या र समाधानको उपाय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: साझा खबरमा अब वन व्यवस्थापनमा स्थानीय सरकारबाट अपेक्षा. देशभरमा हाल 22,000 भन्दा धेरै सामुदायिक वन छन्, तर स्थानीय सरकारले सामुदायिक वनको व्यवस्थापनमा चासो नदेखाएको गुनासो अभियान कर्मीको छ. सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीसँग हामीले कुराकानी गरेका छौं.
4: हाम्रो बसाई हुन्छ बेला बेलामा, हामीले के पनि भनेका छौँ भने पोखरा महानगरपालिकाले समग्र वन क्षेत्रको व्यवस्थापन गर्नका निम्ति भनेर स्थानीय वन ऐन बनाउन पाउने अधिकार संविधानले व्यवस्था गरेका छौँ. वन ऐन बनाऊ अनि यहाँको प्राकृतिक स्रोत व्यवस्थापन गर्ने गरी सहज ढंगले व्यवस्थापन गर्ने गरी विधिवत रूपले अगाडि बढ़ाऊ, वनको दिगो व्यवस्थापन गरौं, राज्यलाई पनि कर बुझाऊ, त्यसपछि यहाँको वातावरण पनि सन्तुलन कायम हुने काम गरौं भनेर हामीले पटक पटक महानगरपालिकासँग लिखित रूपले छलफल बैठकमा बसेर छलफल गर्ने लगायतका यस्ता थुप्रै काम गरेका छौं. महानगरपालिकाले किन कुरा सुनेन, यो वन क्षेत्रलाई सधैँ पछाडि पारेर काम किन गर्यो, सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट गुनासो छ. अब हामी के गर्छौं भने पहिलो कुरा त महानगरपालिकासित यो विषयमा के भयो भनेर उसको ध्यानाकर्षण गराउँछौ. महानगरपालिकासित कोठामा बस्ने बैठक, टेबलमा गर्ने बैठकका निम्ति धेरै प्रयत्न गर्छौं, हामी अधिकतम प्रयत्न गर्छौं. उहाँहरूले कुरा सुन्नु भएन भने अन्तिममा भनेको आन्दोलन हो, सड़क संघर्ष हो, अदालती मुद्दा मामिला कुरा हो. हामीले महानगरपालिकालाई कमजोर बनाउने गरी होइन कि, महानगरपालिकाको पनि यो सम्पत्ति हो. आफ्नो क्षेत्रको दिगो विकास गर्नुपर्ने, यहाँको वन क्षेत्रको विकास गर्नुपर्ने, यहाँको वन पैदावारको सही उपयोग गर्नुपर्ने, वनको दिगो व्यवस्थापन गर्नुपर्ने, यो कुरा महानगरपालिकाको महत्वपूर्ण भूमिका हो. मात्रै महानगरपालिकाले स्थानीय तह सञ्चालन ऐनले व्यवस्था गरे अनुरूपको सामुदायिक वनबाट वार्षिक रूपमा लिने 10% कर लिने मात्रै होइन, त्यो कर लिइसकेपछि कर बापतको सेवा शुल्क पनि, त्यो पैसा अब अहिले यो फेवातालको शिरमा केही सिल्टेसन ड्यामहरू लगाउने काम, कतै कतै सिँढी लगाउने काम, कतै कतै अमृतरोपण गर्ने काममा खर्च भएको छ भन्ने सुनेका छौं. त्यो महानगरको अन्य बजेटबाट काम भयो या त्यही सेवा शुल्क बापत उठेको रकमबाट काम भयो या कहाँबाट भयो भन्ने कुरा जानकारी छैन. यो कुराका लागि हामीले खोजी गर्न पर्ने जरुरी छ. हामीले धेरै अनुरोध गरेका छौँ यहाँका वार्ड अध्यक्षहरू, वडा सदस्यहरू, मेयर उपमेयरसित धेरै यो विषयमा अनुरोध गरेका छौँ. उहाँहरू यो कुरा सुन्नुभएको छैन. अब यो कुरा सुनाउने विधि के हो भन्ने कुरा पनि अब हामी सञ्चार माध्यमलाई पनि अनुरोध गरिरहेका छौँ. अब सञ्चार माध्यमहरूले पनि यो कुरा उठाइदिनुपर्छ भन्ने हाम्रो आह्वान हो. अरू सरकारवाला संघ संस्थाले पनि यो कुरा उठाइदिनुपर्छ भन्ने कुरा हो. अनि यो महत्वपूर्ण बेलामा अहिले हामी सुक्खायामको बेलामा यहाँ वन क्षेत्रमा नजिकै बसेर यो कुरा गरिरहेछौँ. अब अहिले वनलाई डडेलोबाट जोगाउनु पर्ने अर्को महत्वपूर्ण आवश्यकता छ. यो तर्फ पनि अब हाम्रा कदमहरू, हाम्रा अभियानहरू, हाम्रा गतिविधिहरू सञ्चालन हुन जरुरी छ. महानगरले त्यो पनि गर्नुपर्छ भन्ने हामीलाई लागेको छ. महानगरले अहिलेसम्म पोखरा महानगरको वन वातावरणका शीर्षकमा छुट्याउने छुट्टिने बजेट, त्यो बापत हुने रकम कहाँ खर्च गर्यो भन्ने कुरा पनि खोजीको विषय छ. फोहोर व्यवस्थापन गर्नका निम्ति खर्च गर्यो पनि भन्ने आउला, तर त्यसले मात्रै पर्याप्त हुँदैन, यो कुरा गर्न जरुरी छ. यो कुरा सिआइएनका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुगोस् भन्ने म शुभेच्छा व्यक्त गर्न चाहन्छु.
1: फेकोफनका गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
0: बीपी राजमार्गको पुननिर्माण जापानको सहयोगमा आजदेखि शुरू हुँदै रूकुम पूर्वको मैकोट खोलामा पुल निर्माण गर्न प्रदेश र संघले नसघाएपछि बेली ब्रिज जडान बाजुरा हुम्लाको विवाद सीमा विवाद समाधान गर्न दुईवटा समिति गठन.
1: कार्यदल बनाएर पार्टीभित्रको विवाद मत्थर पार्ने एमाले अध्यक्ष ओलीको प्रयास. संविधान संशोधन कार्यदलको प्रस्ताव. प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार. पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो.
0: साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा. कच्चा पदार्थ महँगीदा सोलर प्यानलको मूल्य वृद्धि. विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना अब रोक्न नपाइने.
1: इरानसँगको सम्झौताबारे हतार नगर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन. सर्बियामा भ्रष्टाचार विरूद्धमा दोस्रो ठूलो प्रदर्शन. पाकिस्तानमा आत्मघाती कार बम विस्फोटमा परि 24 जनाको मृत्यु.
0: र काबा च्याम्पियनशीपमा दोस्रो जीतसँगै नेपाल सेमी फाइनलमा. T20 आईमा 3 मुख्य खेलाड़ीको पुनरागमन. भारतमा आजबाट साफ महिला च्याम्पियनशीप शुरू हुँदै
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले गजब सभा शीर्षकमा कान्तिपुर दैनिकमा अविलले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले भित्रको पछिल्लो विवाद, जहाँ अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने भनेर अरू नेताहरूले भन्दै आएका छन्। यद्यपि केही नेताहरूले फेरि अध्यक्ष ओलीको बजाउ पनि गरिराखेका छन्। यहाँ एउटा खुल्ला क्षेत्र जस्तो देखाइएको छ, बीचमा अध्यक्ष ओली जस्ता देखिने व्यक्ति र वरिपरि दुईजना अरू व्यक्ति पनि छन् र ती दुईजनाले केही भनेपछि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति केही भन्दैछन्। तल यस्तो लेखिएको छ, भोभो तिमीहरूले मलाई बा बा नभन त जा जा सुनिन थाले क्या।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार। कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा विशेषत वन्य जन्तु र नागरिक बीचको सम्बन्ध सुधारका लागि भइरहेका काम कारबाही, देखिएका केही समस्या र समाधानका लागि भएका पहल अनि भइरहेका असल अभ्यासको बारेमा पनि छलफल गर्दैछौ। हामीसँग कुराकानीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेल हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। शुरूमा म तपाईँसँग निकुञ्ज आसपासमा रहेका मध्यवर्ती सामुदायिक वनले गरिराखेका राम्रा असल अभ्यासको बारेमा केही छलफल गर्न आवश्यक ठानेर कतै राम्रो जस्तो मानव चितवनको नजिक रहेका त्यहाँका मध्यवर्ती सामुदायिक वनहरूले राम्रो काम गरेको, राम्रो आमदानी गरेको, अभ्यास गरेको हामीले रिपोर्ट प्रसारण गर्यौं। त्यो राम्रो भइराखेकोलाई अझ राम्रो र जुन निकुञ्ज आसपासमा रहेका अरू सामुदायिक वनहरूले केही अझै सुधार्नु बाँकी छ, त्यसमा विभागले के कस्तो योजना बनाएर कार्यान्वयन गरिराखेको छ, त्यहीबाट अगाडि बढौं।
1: हस्, एकदमै धन्यवाद। एकदमै रेलेभेन्ट क्वेसन सोध्नुभयो। यसमा कस्तो छ भने अब यो प्रकृति वन वातावरण वनस्पतिको संरक्षणका लागि हामीसँग राष्ट्रिय निकुञ्ज आरक्ष मध्यवर्ती क्षेत्र संरक्षण क्षेत्रहरू चाहिँ छन् र खास गरी मध्यवर्ती क्षेत्रको कुरा गर्दाखेरि त्यहाँ चाहिँ यो वन मात्रै छैन, त्यहाँ चाहिँ सेटलमेन्टहरू चाहिँ भिलेजहरू पनि छ, एग्रिकल्चर ल्यान्ड पनि छ। त्यसले गर्दाखेरि तपाईँको चाहिँ यो खासमा निकुञ्जको आसपासमा भएका चाहिँ वनहरू, यो घाँसी मैदानहरू, छिमसारहरूमा चाहिँ वन्यजन्तुहरूको चाहिँ क्षेत्र पनि हो।
0: त्यसमा चाहिँ मध्यवर्ती क्षेत्र संरक्षण क्षेत्र भनेर तपाईँहरूले त्यसै अनुसारको योजना बनाउनु भएको छ।
1: हजुर,
0: यो मध्यवर्ती कस्तो हो, संरक्षण कस्तो हो, अनि अरू के कस्तो खालको त्यो विभाजन गरेर कसरी योजना?
1: यसलाई दुई तीन किसिमले बुझ्न सकिन्छ। हामीसँग अहिले 23.39% संरक्षित क्षेत्र भन्छौँ। यो संरक्षित क्षेत्रभित्र तीन किसिमको चाहिँ क्याटेगोरीको पर्छ भन्दाखेरि हुन्छ,
0: जहाँ मध्यवर्ती पनि।
1: हजुर, एउटा निकुञ्ज र आरक्षहरू हो, र निकुञ्ज र आरक्षहरू करिब 8-9% जति मात्रै छ, होइन, त्यो चाहिँ धेरै जसो चाहिँ तराईतिर बढी छ र हाई हिमालमा चाहिँ बढी छ, होइन। र अर्को चाहिँ दोस्रो भनेको संरक्षण क्षेत्र हो। संरक्षण क्षेत्रमा यो इन्टिग्रेटेड कन्जर्भेसन र डेभलपमेन्टको दुइटै काम हुन्छ,
0: एकीकृत रूपमा संरक्षण,
1: एकीकृत रूपमा संरक्षण र विकास दुइटै हुन्छ। त्यसमा पनि चाहिँ गाउँ बस्तीहरू जनताद्वारा नै चाहिँ संरक्षण गर्ने भन्ने हाम्रो नीति छ
0: संरक्षण क्षेत्र।
1: हजुर, संरक्षण क्षेत्रमा। तेस्रो भनेको चाहिँ मध्यवर्ती क्षेत्र छ हजुरको। यो मध्यवर्ती क्षेत्र भनेको निकुञ्ज आरक्षको संरक्षण गर्दाखेरि वरिपरिका बासिन्दाहरूलाई कसरी चाहिँ यो संरक्षणमा संलग्न गराउन सकिन्छ, कसरी चाहिँ उहाँहरूको चाहिँ दुःखहरूलाई चाहिँ वन पैदावारको व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ यो निकुञ्ज आरक्षको वरिपरिको क्षेत्र र कुनै कुनै निकुञ्ज आरक्षमा भित्र पनि चाहिँ गाउँ बस्तीहरू छन्, तिनीहरूलाई हामीले चाहिँ खास गरी मध्यवर्ती क्षेत्र भनेर त्यहाँ चाहिँ संरक्षणका कार्यक्रमहरू, अल्टरनेटिभ लाइभलीहुडका कार्यक्रमहरू, कन्जर्भेसन एजुकेसनका कार्यक्रमहरू र केही सामुदायिक विकासका कार्यक्रमहरू पनि गर्ने गरेका छौँ। हजुरको यो तीन किसिमको
0: अहिले जस्तो कुनै कुनै ठाउँमा मध्यवर्ती क्षेत्रमा असाध्यै राम्रो अभ्यास, तर निकुञ्जै नजिक भए पनि संरक्षण क्षेत्र अथवा मध्यवर्ती क्षेत्रमा केही गुनासाहरू अथवा जति हामीले अपेक्षा गरेका थियौँ त्यो हुन नसक्नुको कारण के ठान्नुहुन्छ?
1: अब यस्तो छ, यो मानिस र मानव र चाहिँ वन्यजन्तुको यो जुन इन्ट्रेक्सन हुन्छ यो चाहिँ दुई किसिमको छ। एउटा पोजिटिभ इन्ट्रेक्सन, यहाँले इङ्गित गरे जस्तो कतिपय ठाउँमा पर्यापर्यटनको हिसाबले चाहिँ वन्यजन्तुहरू देखाएर चाहिँ त्यहाँको चाहिँ टुरिज्म प्रमोसन भएको छ, त्यहाँ रोजगारीहरू आय आर्जनका कुराहरू पनि भएका छन्, त्यसलाई हामीले पोजिटिभ इन्ट्रेक्सन भन्छौँ,
0: सकारात्मक
1: भयो। अर्को ठाउँमा कुनै ठाउँमा चाहिँ अब यो चाहिँ द्वन्द्वका घटनाहरू, होइन, मानिस र वन्यजन्तुको बीचमा चाहिँ टक्रावहरू पनि छन् हजुरको, यसलाई हामीले नेगेटिभ इन्ट्रेक्सन भन्छौँ हजुरको। अब हामीले गर्न खोजेको के हो भने यो पोजिटिभ कसरी अगाडि बढाउने, नेगेटिभलाई कसरी घटाउने, जहाँ कि चाहिँ स्थानीय सरकार, प्रदेश सरकार, यो वनका कार्यालयहरू र निकुञ्ज आरक्ष मध्यवर्ती क्षेत्रका स्थानीय समुदायहरूसँग मिलेर हामीले चाहिँ कसरी चाहिँ यो पोजिटिभ कुराहरूलाई बढाउने, नेगेटिभ कुरा घटाउने, इन्ट्रेक्सनहरू घटाउने भन्नेमै हाम्रो चाहिँ त्यही हिसाबले हामी काम गरिरहेछौँ।
0: अहिले नकारात्मक पक्षलाई घटाउँदै पर्यापर्यटनमा अझ विकास गर्नको लागि विभागले छुट्टै कुनै योजना बनाइराखेको अथवा बनाएका योजनाहरूलाई कार्यान्वयनकै चरणमा राखेको के छ
1: यसमा? हजुरले भने जस्तै हामीले चाहिँ के गरेका छौँ भने सबै प्रोटेक्टेड एरियाहरूको, संरक्षित क्षेत्रहरूको चाहिँ व्यवस्थापन योजना बनेर बनाउँछौँ, हामीले 5 वर्ष जतिको बनाउँछौँ। र त्यसमा चाहिँ यो इको टुरिज्म प्रमोसन, अरू वाइल्ड लाइफ कन्जर्भेसन भित्रको, बाहिरको चाहिँ मध्यवर्ती क्षेत्र व्यवस्थापन, र इको टुरिज्म प्रमोसनको चाहिँ त्यहाँ कुराहरू लेखेका हुन्छौँ योजनामा त त्यो योजना अनुसार चाहिँ हामीले चाहिँ इको टुरिज्मलाई कसरी प्रमोट गर्ने सबै ठाउँमा इको टुरिज्म हुन नसक्ला त्यो ठाउँमा चाहिँ अब स्थानीयका आवश्यकताहरूलाई कसरी वन पैदावारका आवश्यकताहरूलाई कसरी पूर्ति गर्ने भन्ने कुराहरू हाम्रो त्यो म्यानेजमेन्ट प्लान हुन्छ त्यो म्यानेजमेन्ट प्लानलाई हामीले क्रमशः लागू गर्दै जाने र चाहिँ स्थानीयको सेवा सुविधाहरू पनि हेर्ने र वन्यजन्तुहरू पनि संरक्षित हुन् दुवै मानव पनि सुरक्षित हुनु पर्यो वन्यजन्तुहरू पनि भित्र चाहिँ संरक्षण गर्नु पर्यो भन्ने हाम्रो चाहिँ त्यसरी हामी अगाडि बढ्यौँ।
0: यसमा सकारात्मक हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो चितवनको सौराह क्षेत्रमा भइराखेको अभ्यासलाई सकारात्मक मान्नेवाला अहिले भइराखेको हेर्दाखेरि भलै कहिलेकाहीँ त्यहाँ घटनाहरू नभएको स्थिति फेरि होइन अब सकारात्मक पक्ष हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो त्यो निकुञ्जको आकार कति ठूलो छ कति पुरानो हो अथवा निकुञ्ज क्षेत्रबाट भइराखेको आमदानी कति छ भन्ने हो कि निकुञ्ज क्षेत्र अथवा मध्यवर्ती क्षेत्रमा त्यहाँ देखिने पशु पक्षीको त्यो कस्तो खालको हो त्यो कुरा हो कि के कुराले महत्व राख्दो रहेछ
1: यसमा चाहिँ दुवै पक्ष महत्वपूर्ण हुन्छ जस्तो लाग्छ। एउटा पक्ष त स्थानीय समुदायहरूको अपनत्व पनि हुनुपर्छ यसमा हजुरको होइन स्थानीय समुदायहरूले त्यही अनुरूप चाहिँ आफ्ना क्रियाकलापहरू गर्नुहुन्छ। मानव वन्यजन्तु द्वन्द्वको कुरा गर्ने हो भने अब तपाईँको चितवनमा पनि नभएको होइन तर उहाँहरूले चाहिँ तारबार लगाएर हेरालु राखेर चाहिँ अरू हिसाबले पनि उहाँहरूले चाहिँ मानव वन्यजन्तु द्वन्द्वलाई कम गर्नुभएको छ र चाहिँ यो टुरिज्म मार्फत चाहिँ उहाँहरूले फाइदा बढी लिनुभएको छ।
0: त्यहाँ हेर्दै गर्दाखेरि त्यो जंगलबाट त्यो हिमसड़क वन्यजन्तु नआओस् भन्नको लागि ठाउँ ठाउँमा त्यो बार त्यो अग्लो अग्लो बनाएर कतिपय ठाउँमा अहिले बनिराखेको पनि हामी देख्छौँ। त्यस्तो खालको त्यो निकुञ्ज आफैले बनाउने हो कि अथवा स्वयं मध्यवर्ती अथवा सामुदायिक अथवा अरू संरक्षित क्षेत्रका सरोकारवालाले बनाउन
1: यो दुवै किसिमको छ। हामीले पनि चाहिँ त्यसलाई चाहिँ प्रमोटै गरेका छौँ हजुरको यो प्रिभेन्टिभ मेजर्सहरू भन्छौँ हामी रोकथामका लागि निरोधात्मक उपायहरू पनि हामीले गरेका छौँ र हामीलाई चाहिँ स्थानीय समुदाय कहीँ स्थानीय तहको सरकारहरूले पनि चाहिँ त्यसमा सहयोग गर्नुभएको छ र खास गरी चाहिँ यो मध्यवर्ती क्षेत्रमा भएका बफर जोनमा भएका चाहिँ समूह समितिहरू मध्यवर्ती क्षेत्र सामुदायिक वनहरूले पनि आफ्नो लगानीको केही अंश चाहिँ त्यसमा खर्च गर्नुहुन्छ।
0: त्यसमा निकुञ्जले पनि केही न केही लगानी गरोस् भन्नुको लागि अथवा नकारात्मक पाटोलाई कम गर्दै सकारात्मक बढाउनको लागि जो भर्खर खुलेको होला अथवा जहाँ कुनै दात्री निकायको सहयोग प्राप्त नभएको होला त्यस्तो क्षेत्रमा निकुञ्ज आफैले तारबार गर्ने अथवा भोलि घेराबार गर्नेसम्मको त्यो काममा पनि भइ नै राखेको छ कि अथवा योजना बन्दैछ अथवा भविष्यमा हुन्छ
1: यो भइराखेको छ। 1990s हामीले चाहिँ खास यो पार्टिसिपेटरी बायोडाइभर्सिटी कन्जर्भेसन भनेर हामीले यो कार्यक्रम चाहिँ मध्यवर्ती क्षेत्र पनि त्यसरी नै घोषणा गर्यौँ र त्यसपछि 1990s चाहिँ हामीले स्थानीय समुदाय मार्फत नै उहाँहरूको ठूलो योगदान छ यो वन्यजन्तुहरू संरक्षण हुनुमा है निकुञ्ज आरक्षहरू संरक्षणमा उहाँहरूको ठूलो हात छ त्यसले गर्दा उहाँहरूलाई यो पोजिटिभ आउटकमका लागि हामीले चाहिँ उहाँहरूलाई नै मोबिलाइज गर्छौँ र यसमा चाहिँ संरक्षण साझेदार संस्थाहरूको पनि चाहिँ सहयोग छ र सरकारले त सरकार नेपाली सेना को पनि यसमा सहयोग छ त्यसले गर्दा सबैतिरको यो सकारात्मक सहयोग भएर नै यो चाहिँ कामहरू अगाडि बढेको छ।
0: जस्तो अब कुनै मानव बाँके राष्ट्रिय निकुञ्जमा त्यो वन्यजन्तुको संख्या पर्याप्त संख्यामा नहोला बढ्दै गरेको होला अथवा त्यहाँ चितवनको पर्यटकहरू जुन विषयवस्तु हेर्नको लागि त्यहाँ पुग्छन् त्यो बाँकेमा अथवा बर्दिया नभएको स्थिति हुन सक्ला त्यसमा त्यो आमदानीको हिसाबले पनि सहभागिताको हिसाबले पनि सन्तुलन कायम गर्नको लागि थप विभागको कुनै योजना छ कि अथवा त्यो योजना बनाएर पनि लागू भइराखेको
1: हजुर यस्तो छ। हामीले एउटा चाहिँ हाम्रो ऐन कानूनहरूमा के समसामयिक सुधारहरू पनि गर्दै गइरहेका छौँ र यो मध्यवर्ती क्षेत्रमा निकुञ्ज आरक्षले जति चाहिँ रेभेन्यू अर्न गर्छ वार्षिक त्यसको चाहिँ 30-50% चाहिँ त्यहीँको बफर जोनलाई चाहिँ जाने होइन बफर जोनमा चाहिँ कार्यक्रमहरू सञ्चालन गर्न जाने भन्ने एउटा चाहिँ हाम्रो कानुनी व्यवस्था छ हजुरको। त्यही अनुसार चाहिँ बफर जोनमा चाहिँ केही स्रोतहरू जान्छ नेपाल सरकारको स्रोत पनि जान्छ केही आयोजनाहरू पनि चाहिँ सञ्चालनमा छन् त्यो हिसाबले हामीले चाहिँ यो अहिले नयाँ होइन कि यो चाहिँ हजुर हामीले गर्दै आइरहेका छौँ तर पछिल्लो समयमा यो हाम्रो स्रोत कमी भएर कार्यक्रमहरू अलिकति कम भएको चाहिँ छ हजुरको। गर्नुभएको छ।
0: हामीलाई बाँकेबाट
1: कुनै राष्ट्रिय निकुञ्जमा थोरै आमदानी हुन्छ, थोरै पैसा जाने भयो र काम पनि अलिकति कम भएको अवस्था छ। यसलाई हामीले चाहिँ अब
0: थोरै जाने थोरै आमदानी भइराखेको निकुञ्जलाई संघीय सरकारले अथवा अरू सरकारवाला निकायले सहयोग बढाउने खालको त्यस्तो खालको आवश्यकता महसुस कतिपय ठान्नुहुन्छ?
1: त्यो छ, त्यो छ,
0: हजुर।
1: कुनै निकुञ्ज आरक्षणमा अब टुरिज्म अलि राम्रो छ,
0: उदाहरणको लागि बाँकेलाई लिउँ, बाँके त भर्खर स्थापना भयो, अरू ठुलो अथवा पहिलो राष्ट्रिय निकुञ्ज जस्तो धेरै उसले नगर्न सक्ला, त्यो अप्ठ्यारोको अवस्थामा सरकारले अथवा सरकारवाला निकायले साथ दिइराखेको अवस्था कि कस्तो
1: छ? यो हामीले सबैको सहयोगहरू पाएका छौँ, यसमा संरक्षणका लागि, जीविकोपार्जन सुधारका लागि सबैको सहयोग छ। र अब यो टुरिज्म भनेको एकैचोटि चाहिँ प्रमोट हुँदो रहेछ, यो कर्मश हुँदो रहेछ हजुरको। सबभन्दा पुरानो राष्ट्रिय निकुञ्ज वर्ल्ड हेरिटेज साइट होइन, त्यहाँको वन्यजन्तुहरूको साइटिङले गर्दाखेरि चाहिँ चितवन अलिकति इजी पनि छ, एक्सेसिबल छ, त्यसले गर्दा चितवनमा अलिकति यो आगन्तुकहरूको संख्या बढी छ र केही निकुञ्जहरूमा जस्तो बाँकीमा अरू ठाउँमा चाहिँ कम छ, तर कर्मश वृद्धि भइराखेको छ। र चाहिँ अब यो टुरिज्म प्रमोसन जति हुन्छ त्यो निकुञ्जको आय पनि बढ्ने रहेछ हजुरको, र आय बढ्यो भने त्यहाँको जनतालाई, स्थानीयलाई स्रोतहरू पनि चाहिँ केही जान्छ हजुरको। त्यसले गर्दाखेरि यो टुरिज्म र चाहिँ वाइल्ड लाइफ कन्जर्भेसन भनौँ न, निकुञ्ज आरक्षको कन्जर्भेसन र यो दुईटालाई जोड्ने भनेको फेरि लाइभलीहुड होइन, स्थानीयले चाहिँ रोजगारी पाउने, आय आर्जन गर्ने सम्भावनाहरू पनि बढी हुँदो रहेछ। त्यसले गर्दा हामीले चाहिँ निकुञ्ज आरक्षहरूमा यो नेचर बेस्ड टुरिज्म भनेर टुरिज्मलाई चाहिँ प्रमोट गरिरहेको अवस्था,
0: प्रकृतिमा आधारित पर्यटन
1: पर्यटन।
0: बाँकेबाट हामीलाई एउटा रिपोर्ट कस्तो प्राप्त भयो भने त्यहाँका सबैजना एकदम खुसी, भलै बाँकेमा पनि पछिल्लो समयमा जनावरको आक्रमणबाट जनधनको क्षति भइराखेको अवस्था छ, र एउटा पक्ष पर्यटन व्यवसायी र यो जुन गाइडहरू पर्यटकहरूसँगै हिँडेर त्यहाँ देखाउने गाइडहरू र अरू सरकारवालाहरू बाँके राष्ट्रिय निकुञ्जले यो पर्यटनसँग जोड्न सकियो भने यसले राम्रो गर्छ भनेर निकै उत्साहित भएको बारेमा हामीले रिपोर्ट प्राप्त गर्यौं। अब यो भर्खर खुलेको स्थापना भएको राष्ट्रिय निकुञ्ज भएको कारणले यसमा नयाँ निकुञ्जलाई राज्यले, सरकारले अथवा विभागले अलि सकारात्मक विभेद गरेर राम्रै खालको व्यवस्था तपाईँहरूले गरिराख्नु भएको हो कि, अथवा जे जति उसले कमाउँछ उसैले त्यो मात्रै हो, बाँकी अरू गर्न सक्ने स्थिति छैन के छ?
1: होइन, यस्तो छ हजुरको, त्यो अब बफर जोनको स्रोतका लागि चाहिँ हामीले त्यसरी एउटा व्यवस्था छ, त्योभन्दा पनि चाहिँ तपाईँको चाहिँ सरकारले पनि चाहिँ अब अरू पुरानै नेसनल पार्क्स भए पनि त्यहाँ टुरिज्म कम छ, जस्तो रारामा कम छ, खप्तडमा कम होला होइन, अरू सेफोक सुन्दो कम होला, कम भएकोमा त स्रोत कम हुने रहेछ, त्यसले गर्दा त्यस्तोमा चाहिँ सरकारले चाहिँ केही विशेष आयोजनाहरू सञ्चालन गर्ने, केही स्रोतहरू बढाउने हिसाबले चाहिँ गइरहेका छौँ।
0: बाँकेमा पनि त्यो छ,
1: बाँकेमा पनि छ
0: त्यो त्यो आयोजनाले त्यहाँको नागरिकलाई अथवा त्यस क्षेत्रको व्यवसायहरूलाई कसरी सहयोग गर्छ?
1: अहिले हामीले एउटा नयाँ आयोजना पनि सुरुवात गर्न खोजिराखेका छौँ, अब यो खास गरी चाहिँ टाइगरै को कन्जर्भेसन,
0: बाघको संरक्षण,
1: बाघको संरक्षणका लागि स्थानीय समुदायमा चाहिँ यो घटनाहरू कम होस् भनेर ह्युमन टाइगर इन्टरफेस भन्ने एउटा चाहिँ आयोजना चाहिँ भर्खर सुरु हुन लागेको छ। यो चाहिँ हामीले बाँके बर्दिया र खास गरी चितवन पर्सा यो दुईटा कम्प्लेक्समा अलिकति फोकस गरेर कार्यक्रमहरू गर्न नयाँ आयोजना पनि आएको छ। त्यसले गर्दाखेरि सरकारको स्रोत पनि कर्मशः चाहिँ वर्षेनी चाहिँ त्यहाँ जान्छ र केही विशेष आयोजनाहरू पनि हामीले चाहिँ बनाएर कार्यक्रम गरिराखेका छौँ।
0: जस्तो जसरी बाँकेका स्थानीयहरू उत्साहित सरकारवालालाई भनौँ न, त्यहाँको स्थानीयहरूको के असन्तुष्टि हुन सक्छ, सरकारवालाहरू बाँकेमा जसरी उत्साहित छन् अरू क्षेत्रमा खुलिसकेको निकुञ्जलाई त्यसलाई फेरि अवरोध गर्न खोज्ने अर्को छुट्टै कुनै समूह वर्ग पनि हुन सक्छ, यो कुनैमा सन्तुष्टि कुनैमा असन्तुष्टि भइराख्नुको कारण यो साँच्चीकै त्यस क्षेत्रको जनजीवनमा प्रभाव पारेको आधारमा हो कि अथवा अरू कुनै त्यस्तो त्यस्तो अवरोधहरू छ जो हटाउन आवश्यक छ, त्यसपछि मात्रै निकुञ्जले राम्रो आफ्नो विकास गर्न सक्छ?
1: अब यो निकुञ्ज आरक्षहरूको संरक्षण भनेको खासमा चाहिँ यो सरकारको प्रायोरिटीमै परेको विषय हो, यो चाहिँ संरक्षण चाहिँ पनि गर्नुपर्ने र चाहिँ स्थानीय समुदायको आवश्यकता पनि पूरा गर्नुपर्ने छ। यो दुइटै कुरालाई ब्यालेन्स वेमा लाने, आइदर अर भन्दा पनि यसलाई चाहिँ ब्यालेन्स सन्तुलित हिसाबले चाहिँ यो दुइटै कुरा संरक्षण पनि गर्नु पर्यो, जनताको जीविकोपार्जन र सुधारका कुराहरू पनि चाहिँ हुनु पर्यो भन्ने हिसाबले नै हाम्रो कार्यक्रमहरू हुन्छ। अब यसमा चाहिँ अलिकति इन्भेस्टमेन्ट लगानी चाहिँ गर्नुपर्ने हुन्छ हजुरको, किनभनेदेखि टुरिज्म प्रमोसन गर्न पनि मान्छे त्यत्तिकै चाहिँ जाँदैन हजुरको, त्यहाँ बाटोघाटोको सुविधा हुनु पर्यो, मचानहरू हुनु पर्यो, स्थानीय गाइडहरू हुनु पर्यो, अब धेरै कुराले चाहिँ टुरिज्मलाई चाहिँ फोकस गर्छ हजुरको, र टुरिज्म त एउटा कुरा भयो, त्यो बाहेक पनि अरू चाहिँ लाइभलीहुडका कुराहरू, अल्टरनेटिभ लाइभलीहुडका कुराहरू भयो भने उनीहरूको डिपेन्डेन्सी, स्थानीय समुदायको डिपेन्डेन्सी कम हुन्छ र चाहिँ त्यो इन्ट्रेक्सन पनि कम हुन्छ हजुरको, होइन, भित्र जानु पर्दैन, जनावर बाहिर आउँदैन, भित्र अलिकति चाहिँ संरक्षणलाई फोकस गर्ने, बाहिर आयो भनेदेखि अब त्यस्तो वन्यजन्तुहरूलाई नियन्त्रणमा लिने पनि गरिराखेका छौँ हामीले।
0: अहिले जस्तो नयाँ नयाँ निकुञ्जहरूमा विभागले नै त्यस्तो नागरिकको परनिर्भरता नहोस् भन्नुको लागि अघि तपाईँले भने जस्तै भर्खर नयाँ त्यो आयोजना पनि तपाईँ सुरु गर्न खोज्दै हुनुहुन्छ, त्यो बाहेक अरू त्यस्तो यो चाहिँ गर्न खोजेको तर अलिकति स्रोत साधन नपुगेको भन्ने तपाईँलाई महानिर्देशकको रूपमा मन लागेको अथवा मनमा लागेको उठेको कुराहरू केही छ?
1: होइन, यस्तो छ हजुरको, अब स्रोत साधनको कमी नै हुन्छ हाम्रोमा, अब त्यति हामी चाहिँ स्ट्रङ चाहिँ छैन इकोनोमिकली, होइन, देशकै अवस्था चाहिँ अलिकति त्यति बलियो छैन, त्यसले गर्दाखेरि तपाईँको हामीलाई भित्र चाहिँ अब ह्याबिटेट म्यानेजमेन्ट, होइन, वेटल्यान्ड म्यानेजमेन्ट, अरू कुराहरू चाहिँ गर्नलाई हामीलाई स्रोतको कमी छ हजुरको।
0: यो स्रोतलाई सन्तुलन गर्नको लागि हजुर एउटा नागरिकको बुझाइमा अथवा त्यो ठाउँमा बसेर हेर्दाखेरि मानव एउटा कुनै निकुञ्जले राम्रो गरिरहेका छ, भयङ्कर राम्रो गर्यो, आमदानी राम्रो छ भने भर्खर खुल्दै गरेको अथवा नयाँ निकुञ्जलाई चाहिँ त्यो सहयोग अर्म पर्म गरेको जस्तो सहयोग गरेको त्यो मोडालिटीमा हामीले कहिले सोच्दै सोचेनौँ अथवा त्यो सोचेर पनि गर्न नसक्छ।
1: यो हाम्रो अब राष्ट्रिय निकुञ्ज ऐन र बफर जोनको नियमावली 2052 छ, त्यसमा चाहिँ अब एउटा संरक्षण क्षेत्रले गरेको आमदामी त्यहीँ जाने भन्ने व्यवस्था छ, त्यो पनि 30-50% जाने भन्ने छ, त्यो पनि प्रोपरली गइराखेको छैन अहिले, अलिकति स्रोतको कमीको कुरा गरेँ मैले। अर्को चाहिँ अब एउटाको अर्कोमा जाने खालको त्यस्तो छुट्टै कोष हुने, एकले अर्कोलाई चाहिँ सहयोग गर्न सक्ने, कम काम भएको ठाउँमा अलिकति काम थप्न गराउन सक्ने, त्यो हिसाबको चाहिँ मेकानिजम हामीले चाहिँ अब ऐन नियम संशोधन गर्दाखेरि त्यो हुन्छ हजुर हाम्रो छलफलमा पनि। जस्तो हामीले के भनेका छौँ भने अब यो सिस्टर पार्क पनि भनेका छौँ कहिले काहीँ, यस्तो भनेको एउटा राम्रो प्रोटेक्टेड एरिया र अर्को कम स्रोत भएको प्रोटेक्टेड एरियाको बीचमा सम्बन्ध होस्, यो सबै बफर जोनको चाहिँ कार्यक्रमहरू एकले अर्कोलाई सहयोग गर्न सकुन् भन्ने हिसाबको चाहिँ एउटा यिनीहरूको बीचमा चाहिँ नेटवर्क पनि छ, अहिले मध्यवर्ती क्षेत्रको सञ्जाल पनि छ हजुरको, उहाँहरूले पनि यो कुराहरू उठाइराख्नु भएको छ कि एकले अर्कोलाई सहयोग गर्ने खालको त्यस्तो मेकानिजम हामीले चाहिँ ऐन कानुनहरूमा ल्याइदियो भनेदेखि तपाईँले भने जस्तै कम स्रोत भएको जहाँ चाहिँ मोर पोटेन्सियल छ त्यो ठाउँमा हामीले बढी काम गर्न सकिन्छ र त्यसलाई पनि अगाडि बढाउन सकिन्छ भन्ने खालको छ।
0: सरकारी स्तरमा पनि कहिले काहीँ यस्ता संवादहरू हुन्छन् उपचारी गर्नुपर्छ,
1: यो भाष छ, यो भाष छ, हामीले अब राष्ट्रिय निकुञ्ज नियमावली र तपाईँको चाहिँ यो मध्यवर्ती क्षेत्रको नियमावलीहरूमा यो व्यवस्थाहरू संयन्त्रहरू बनाएर हामी अगाडि बढ्यौँ भनेदेखि एकले अर्कोलाई सहयोग गर्न सक्ने चाहिँ अवस्था रहन्छ।
0: कति समय लाग्ला त्यसको अवस्था?
1: यो अब ऐन कानुन संशोधनकै क्रममा छन्, अहिले पनि हामीले चाहिँ राष्ट्रिय निकुञ्ज नियमावलीहरूलाई एकीकृत गरेर नयाँ प्रपोज गरेका छौँ हजुरको, त्यस्तै मध्यवर्ती क्षेत्रको नियमावलीहरूमा पनि यो प्राकृतिक स्रोत साधनको उपयोग, त्यसपछि स्थानीय जनताहरूको चाहिँ आवश्यकता र अब स्थानीय तहहरू अहिले जुन हुनुहुन्छ उहाँहरूको समन्वय बढाउनलाई हामीले ऐन कानुनहरूमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली 2052 पनि संशोधन गरेर अगाडि बढ्ने भनेर हामीले काम गरेका छौँ। यो अन्तिमतिर छ, अब हामीले केही समयपछि यसलाई चाहिँ मन्त्रालयमा सब्मिट गर्छौँ होला र यसलाई अगाडि बढ्छ। त्यो भयो भने अहिलेको जुन अब स्थानीय तहहरूले विकास निर्माणका कामहरू गर्नुहुन्छ खास गरी मध्यवर्ती क्षेत्रमा संरक्षण क्षेत्रमा र उहाँहरूको अपनत्व उहाँहरूको संरक्षकत्व चाहिँ प्राप्त हुन्छ हजुरको, त्यो भयो भनेदेखि यसलाई चाहिँ यो कुनै एउटा विभागको नेपाल सरकारको भन्दा पनि सबैको चाहिँ हो, संरक्षण पनि सबैको हो, यो विकास पनि सबैले गर्नुपर्छ भन्ने हिसाबको चाहिँ एउटा त्यो हुन्छ। अर्को दोस्रो कुरा चाहिँ यो मध्यवर्ती क्षेत्रको हाम्रो पुरानो नियमावलीमा केही यो प्राकृतिक स्रोत साधनको उपयोगको विषयमा पनि चाहिँ केही समस्याहरू छन्, त्यसलाई पनि हामीले स्थानीय तहसँग मिलेर चाहिँ काम गर्न सक्यौँ भने स्थानीय तहलाई चाहिँ अलिकति सुलभ हुन्छ, सहज हुन्छ भन्ने हिसाबको छ। त्यसले गर्दा खास गरी चाहिँ स्थानीय तहसँगको समन्वय र प्राकृतिक स्रोत साधनको उपयोगको विषयमा र यो समूह समिति परिचालन गर्ने हिसाबले चाहिँ सहज हुन्छ हामीले नयाँ नियमावलीहरूमा चाहिँ संशोधन भयो भने।
0: अहिले पनि कतिपय निकुञ्ज आसपासका व्यक्तिहरू यही मानव र वन्यजन्तुको द्वन्द्वको कारणले गर्दाखेरि बन्दै गर्नुपर्छ अथवा हटाउनुपर्छ स्थानान्तरण गर्नुपर्छ भनेर विभिन्न असन्तुष्टिहरू पनि हामीले सुनिरहेका हुन्छौँ. त्यो असन्तुष्टिहरू कम गर्नको लागि अझ यसलाई यसरी भन्दा अझ राम्रो सुनिन्छ होला. सकारात्मक अघि तपाईँले जुन सकारात्मक एउटा नकारात्मक भन्नुभएको थियो, नकारात्मक घटाउँदै सकारात्मक बढाउनको लागि अहिले तपाईँहरूले केही न केही त गरिराख्नु भएको छ. के छ गरेको कुरा चाहिँ के छ अहिले हामीले यो चाहिँ जस्तो वन्यजन्तु बस्तीमा नआओस् मान्छेहरू वन जङ्गलमा जाने क्रम घटोस् भन्नको लागि के छ भइराखेको?
1: यसमा यस्तो छ हजुरको, भित्र हामीले चाहिँ खास गरी चाहिँ एनिमल केन्द्रित कार्यक्रमहरू गर्छौँ. एनिमल केन्द्रित भनेको वन्यजन्तुहरूलाई हजुरको चाहिँ भित्रै चाहिँ बसोस् त्यो होइन, त्यसको आवश्यकताहरू जुन चाहिँ इकोलोजिकल बायोलोजिकल रिक्वायरमेन्टहरू छ त्यो भित्रै पुरा होस् भनेर उसलाई चाहिने अब ग्रासल्यान्ड म्यानेजमेन्ट, प्रे म्यानेजमेन्ट होइन, वेटल्यान्ड म्यानेजमेन्टका कुराहरू भित्र गरिदिने, भित्र चाहिँ अलिकति ह्याबिट्याट उपयुक्त बनाइदिने सो द्याट कि उसलाई चाहिँ त्यहीँ उसको चाहिँ रिक्वायरमेन्टहरू पुरा
0: हुन्छ,
1: बाहिर निस्किन नपरोस् भन्ने. र बाहिर चाहिँ हामीले चाहिँ अब यो बाहिर निस्किने वन्यजन्तुहरूलाई चाहिँ एउटा नियन्त्रणमा लिने, त्यसलाई चाहिँ उद्धार केन्द्रहरूमा राख्ने. अब हामीले जूहरूको पनि मापदण्ड बनाउँदैछौँ, जूहरू खुल्यो भनेदेखि त्यहाँ लगेर फेरि पर्यटनसँग जोड्ने. यसरी बाहिर चाहिँ अलिकति पपुलेसन म्यानेजमेन्ट, भित्र चाहिँ ह्याबिटेट म्यानेजमेन्ट एउटा त्यो काम गर्दैछौँ भने अहिले पनि हामीले केही यो निरोधात्मक कुराहरू, प्रिभेन्टिभ कुराहरू जस्तो चेकबार फेन्सहरू लगाउने, त्यसपछि तपाईँको चाहिँ अवेरनेसका कुराहरू गरिराखेका छौँ भने अब यो कन्फ्लिक्ट पछि भिक्टिम फ्यामिलीलाई चाहिँ सपोर्टका चाहिँ राहतका कार्यक्रमहरू पनि छन् हजुरको. यसरी प्रिभेन्टिभ र अब रेमेडियल मेजर्स दुइटै चाहिँ हामीले अहिले सँगसँगै चाहिँ गरिराखेको अवस्था.
0: अलि पहिलेको भन्दा त अहिले यो वन्यजन्तुबाट आक्रमण भयो भने त्यो त्यसको राहतको लागि अलिक सजिलो बनाएको भनेर बिचमा अलि सुनियो, त्यो नियमावली कता कता संशोधन गरेको, तैपनि मान्छेहरूमा असन्तुष्टि, फेरि कतै ठाउँमा आक्रमण भयो भने अब यहाँ हटाउनै पर्यो भनेर नालाजु नाराजुलोस् त्यो ढङ्गबाट पनि असन्तुष्टि बढिराखेका हुन्छ. त्यो यहाँ भएको व्यवस्थाको कार्यान्वयन समयमा अझै गर्न नसकिएर अथवा त्यो जे कुराको परिवर्तन भयो त्यसबारेमा जानकारी नभएर होला?
1: होइन, यस्तो छ हजुरको, जानकारीहरू अहिले भएकै छ तर हामीसँग जति गर्दा गर्दै पनि हाम्रो चाहिँ त्यो काम गराइ चाहिँ अलिकति चाहिँ अब प्रक्रियामुखी हुने भयो होइन. राहतहरू दिँदाखेरि पनि चाहिँ अब केही प्रक्रियाहरू कागजहरू पुरा गर्दालाई केही समय लाग्छ. हामी तत्काल राहत पनि एउटा व्यवस्था छ हजुरको, तत्कालै गर्न सक्ने सहयोग र केही कागजहरू बनाएपछि चाहिँ दिने एउटा चाहिँ हाम्रो राहत निर्देशिका भन्ने छ हजुरको 2080 त्यो अनुसार पनि हामीले सबैको त दिन सकेका छैन. यो 16 वन्यजन्तुहरूबाट हुने मानवीय क्षति, मानवीय क्षति भन्नाले मानिसको मृत्यु हुँदाखेरि, सिरियस घाइते हुँदाखेरि, घाइते हुँदाखेरि उपचार खर्चहरू र यो चाहिँ पशुधनको क्षति, घरबार भत्कायो भनेदेखि हुने क्षति र चाहिँ हजुरको चाहिँ केही क्रपमा हुने ड्यामेजको पनि हामीले रिलिफ दिँदैछौँ. त्यसलाई पनि हामीले अझ सजिलो हुन्छ कि भनेर हामीले बिमाहरूसँग पनि काम गर्दैछौँ अहिले. त्यसले गर्दाखेरि अब एकदम सजिलो छिटो पाउन् भन्ने हाम्रो उद्देश्य छ. तर पनि अब यो वितरण प्रणालीमा कहिलेकाहीँ चाहिँ अलिकति केही ढिलो भयो भन्ने पनि छ. अहिले अहिले चाहिँ सुधार चाहिँ भएको छ हजुरको, सुधार चाहिँ भएको छ हजुर.
0: जस्तो कुनै ठाउँमा बाघ आयो र बाघले मान्छेलाई अब मार्यो भनौँ न यसको लागि भने त्यो बाघ पकड्नको लागि नै लामो समय लाग्ने कतिपय ठाउँमा हामीले सुनिराखेका छौँ. हामीसँग जनशक्ति नभएर हो कि अथवा यसको बाघले आक्रमण गर्यो भने त्यसको त्यो बाघलाई नियन्त्रणमा लिने प्रक्रिया नै अलिकति लामो भएर हो कि के कारण हुन सक्छ?
1: होइन, बाघ नियन्त्रणमा लिन यस्तो रहेछ हजुरको, वाइल्डमा एनिमललाई बाघ जस्तोलाई बाघलाई देख्नै सकिँदैन होइन, त्यसलाई समात्न छोप्न चाहिँ अलिकति समय लाग्ने रहेछ. हामीले भनेकै अनुसार चाहिँ हुँदो रहन्छ, जाँदो रहन्छ. तर त्यस्तो अरू प्रक्रिया कठिनाई केही पनि छैन हजुरको. हामीले जहाँबाट रिपोर्ट आउँछ, केस हुन्छ, त्यसपछि हामीले तुरन्तै चाहिँ हाम्रो चाहिँ टेक्निकल टिम चाहिँ परिचालन गर्छौँ. बाघ हिँड्ने सम्भावित क्षेत्रहरूमा सिसी क्यामेराहरू राख्ने, ड्रोनको प्रयोग गर्ने, केजहरू राख्ने, बेतहरू थापेर चाहिँ बसेर डाट गरेर त्यसलाई नियन्त्रणमा लिने काम भएकै छ हजुरको. र कुनै कुनै केसमा हामीले अलिकति चाहिँ भनेकै समयमा गर्न नसकिने रहेछ हजुरको. बाघको मुभमेन्ट लोकेट गर्न पनि गाह्रो पर्ने रहेछ हजुरको, हाम्रो टोपोग्राफी पनि गाह्रो हुँदो रहेछ. त्यसले गर्दा हामीले नखोजेको होइन, नसकेको पनि होइन, सकिरहेछौँ. तर वाइल्डमा एनिमल अब टाइगर लियोपार्डलाई हामीले भने जस्तरी एकदम सजिलै चाहिँ छोप्न चाहिँ गाह्रो पर्ने रहेछ हजुरको. त्यसले गर्दा बाहिर निस्केकोलाई हामीले नियन्त्रणमै लिन कोसिस गरेका छौँ. धेरै ठाउँमा हामीले सक्सेसफुल्ली लिएका पनि छौँ. एका दुई केसमा चाहिँ अलिकति टाइम लाग्ने अथवा अलिकति नसकेको जस्तो देखिन्छ हजुरको धेरै जसो हामीले गरेका छौँ।
0: अघि तपाईँले वनभित्र अथवा निकुञ्जभित्रको वन्यजन्तु बाहिर नजाने र बाहिर समुदाय स्तरबाट नागरिकको वनसँगको परनिर्भरता छ त्यसलाई घटाउने गरी काम गरिराखेको भन्नुभयो। जस्तो स्थानीय सरकार छ, स्थानीय त्यहाँ सामुदायिक वनहरू छ, होइन अब संरक्षित क्षेत्रमा अरू विभिन्न समूह संगठनहरू पनि छन् अथवा सरकारवाला निकायले पनि काम गरिराखेको छ वन्यजन्तु र मानव द्वन्द कम गर्नको लागि। अहिले निकुञ्जले अलि बढी एक्लै खटिराख्नु परेको, अरूबाट यस्तो खालको सहयोग यस्तो खालको कार्यक्रम भइदिएको भए हुन्थ्यो भनेर तपाईँहरूलाई लागेको कुरा र अथवा कतै राम्रो अभ्यास पनि भइराखेको हुनसक्छ, त्यो चाहिँ के छ तपाईँहरूको तर्फमा? के अपेक्षा गर्नुहुन्छ कि समुदाय स्तरबाटै नागरिकलाई समुदाय स्तरमै एउटा कुनै अभियान चलाएर योजना गरेर त्यो काम गर्न पाएको राम्रो हुन्थ्यो भन्ने?
1: अहिले हामीले एउटा चाहिँ यो अब यो बिहेभियरल चेन्ज भन्ने एउटा क्याम्पेन पनि गरेका छौँ हजुरको, त्यसलाई अझ वृहत गर्नुपर्ने छ किनभने हामीले पनि केही सावधानीहरू अप्नाउनु पर्ने रहेछ। फेरि हाम्रो अब कस्तो भयो भने यो डेभलपमेन्टको कारणले अहिले हामीले एउटा चाहिँ वन्यजन्तु मैत्री पूर्वाधार निर्देशिका भन्ने पनि छ हामीसँग, जहाँ चाहिँ डेभलपमेन्ट हुन्छ, ह्युमन सेटलमेन्टहरू नजिक नजिक हुन्छ, होइन यो बस्ती र वनसँगै भएपछि अलिकति इन्ट्रेक्सन हुन्छ हजुरको, त्यसले गर्दाखेरि दुइटै पक्ष छ। एउटा चाहिँ अब हामीले पनि ध्यान दिन सावधानी अप्नाउनु पर्ने कुरा छ, होइन मानव आफै सुरक्षित पनि हुनुपर्नेछ, अर्कोतिर जनावरहरू बाहिर निस्किने क्रम पनि घटाउनु पर्नेछ हजुरको, त्यसले गर्दा यो दुईटा कुरामा विभिन्न तहबाट सहयोगहरू प्राप्त भइरहेकै छ हजुरको, होइन सरकारवालाहरूको स्थानीय तहको अब धेरै वनहरू त प्रदेश सरकारबाट व्यवस्थित वनहरू छन् होइन, उहाँमा चाहिँ डिएफओ प्रदेश सरकारहरूले पनि चाहिँ सहयोग गर्नुभएको छ हजुरको, सबैले काम गरेकै छौँ तर यसमा अझै थप काम पनि गर्नुपर्ने देखिया छ हजुरको, त्यसले गर्दा हामीलाई सहयोग प्राप्त नभएको भन्ने छैन, सहयोग प्राप्त भएको छ हजुरको, होइन खास गरी अब स्पेसिफिक एरियाहरू छ जस्तो वन्यजन्तुहरू समात्न पक्रिन पर्यो उद्धार गर्नु पर्यो भने हामीलाई एनटिएनसी र निकुञ्जको टिमहरूमा अलिकति केही दक्षता हामीसँग विज्ञता छ, उहाँहरू जानुहुन्छ र समात्नुहुन्छ, अरू अवेरनेसमा अब चाहिँ अरू सरकारहरूले काम गर्नुभएको छ, त्यसले गर्दाखेरि अब यसमा सहयोग नभएको होइन, सहयोग भएकै छ हजुरको। र यसमा अझ थप सहयोग भनेको कस्तो भने अब स्थानीय तहहरूले पनि चाहिँ छेकबारका कार्यक्रमहरू होइन अवेरनेसका कार्यक्रमहरू चाहिँ अझ बढाउनु पर्ने देखिन्छ हजुरको। यो निकुञ्ज आरक्ष वरिपरि र बाहिर पनि उत्तिकै समस्या छ हजुरको, अहिले निकुञ्ज आरक्षमा मात्रै समस्या छैन, सबै ठाउँमा समस्या छ, त्यसले गर्दा सबै मिलेर गऱ्यौँ भने एकदम सजिलो हुन्छ नि काम गर्न हजुरको, त्यो चाहिँ देखिया छ, तर सहयोग चाहिँ प्राप्त भइरहेकै छ हजुरको।
0: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद,
1: एकदम धन्यवाद तपाईँलाई।
0: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा हामीले नागरिक र वन्यजन्तु बीचको द्वन्द कम गर्दै कसरी दुवै पक्षको संरक्षण र सुरक्षा गर्न सकिन्छ भन्ने बारेमा हामीसँग राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेल कुराकानीको लागि संवादको लागि हुनुहुन्थ्यो। अर्को अङ्कमा अर्को विषय र व्यक्तिबारेको संवाद लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: Talk.
1: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मिसादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँ आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ। आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलचला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुण्डा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 11 गते, तदनुसार ईस्वी सन् 2026 मई 25 तारिक, शक सम्वत 1948 नेपाल सम्वत 1146 अनलाथ, रौद्र नामक सम्वत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज सोमबार रहेको छ, ज्येष्ठ अधिक ज्येष्ठ शुक्ल पक्ष, तिथि रहेको छ नवमी तिथि रहेको छ, 8:16 रहेको छ नवमी तिथि, नक्षत्रमा रहेको छ पूर्व फाल्गुनी नक्षत्र रहेको छ 4:27 रहेको थियो, बिहानको 6:59 चाहिँ रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। तत्पुरान्त उत्तर फाल्गुनी नक्षत्र प्रारम्भ हुनेछ। 1146 अनलाथ, रौद्र नामक सम्वत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज सोमबार रहेको छ, ज्येष्ठ अधिक ज्येष्ठ शुक्ल पक्ष, तिथि रहेको छ नवमी तिथि रहेको

को 6:46 यानी कि बिहान को 7:55 समय रहने तदुपरांत वज्रयोग रहने कर्ण में रहे कौलवकरण रहे बिहान को 8:31 समय तदुपरांत तैतिरकरण रहने तैतिरकरण रहने 37:39 पला रहने चंद्रमा आज यतिखेर विशेषगरी सिंह राशि में इसे श्री सूर्यनारायण चाहिँ वृष राशि में आनंदादि योग में आज ध्वज योग रहेको छ। आज बिहान सूर्योदय 5:12 में भए पनि सन्ध्या सूर्यास्त 6:50 में होने र आज को दिन मन घड़ी 13:38 रहने इतना भाई आज का तिथिमिति पंचांग ये गरी ग्रह गोचर को विषय में जानकारी कराशु त्यो भन्दा पहिला आज को समय यानी कि आज को शुभ समय अशुभ समय कति रह भन्ने विषयमा जानकारी गराउँछु। सर्वप्रथम लाग्नु आजको काल बेला यानि कि आज अशुभ समय आजको काल बेलाको समय रहेको छ बिहानको 6:52:58 बिहानको 8:35:35 सम्म काल बेला रहनेछ। यानि कि अहिले यतिखेर भने काल बेला चलिरहेको छ यो काल बेला अहिले 8:35:35 सम्म रहनेछ। आजको लागि विशेष गरी लाभ बेलाको समय रहेको छ दिउँसोको 3:26:03 साँझको 5:08:40 सम्म लाभ बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहनेछ अहिले बिहानको 8:35:36 सुरु भएको शुभ बेला चाहिँ विशेष गरी बिहानको 10:18:12 सम्म शुभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि विशेष गरी सूर्यदी नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। विशेष गरी सूर्य वृष राशिमा चन्द्रमा सिंह राशिमा मंगल मेष राशिमा बुध वृष राशिमा बृहस्पति मिथुन राशिमा शुक्र मिथुन राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि सिंह राशि आउँछ पूर्व फाल्गुनीको चौथो चरण नाम आउँछ टुकमाया अथवा टुकाराम नाम आउँछ मध्यनारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाई आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराएँ र अब भने पारा रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

मेष राशि उनीहरुका लागि आजको दिन तार्किक कामले राम्रो उपलब्धि दिलाउनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जानेछ। विशेष काममा जग बसाउने मौका मिल्नेछ। दिउँसोदेखि प्रतिस्पर्धामा उतर्नु परे पनि मन्नका लाभ उठाउन सकिन्छ। फाइदा हुने काम थालनी हुनेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न पनि सकिने खालको योग भए राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा अलि सजग रहनु पर्ला। प्रक्रिया नमिल्नेले काम देखाउनु पर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढाका आफन्त नजिकिने छन्। मध्याहदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ। मेहनत गर्दा लक्ष्य प्राप्त हुने खालको योग हुने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। नतिजा कमजोर देखिनाले कुनै काम दोडधुप गर्नु पर्ला, विशेष गरी दोहार गर्नु पर्ला। मध्याहदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरूले पनि साथ दिनेछन्। पहिले दिएको वचनले अवसर पार्न सक्छ। साथीभाइहरूसँग

0: सन्तुलित संतुलित व्यवहार गर्दै अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन मान सम्मान पाइने समय रहेको छ। बोलीको भरमा चिताको काम बन्दै जाँदैछन्। विचारले धेरैलाई आकर्षण गर्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जाँदैछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रो फाइदाको योग रहेको छ। दिउँसोदेखि नयाँ काम प्रारम्भ होला। पेसा व्यापार व्यवसायमा पनि लाभ हुनेछ। अध्ययन र व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा निरखता आउनेछ। नामदाम इनाम हात लागि हुने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बिछोडीका आफन्त नजिकिनेछन्। मेहनतले उपलब्धि दिलाउनेछन्। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुक्र समाचारले उत्साह जगाउनेछन्। आमदानीको स्रोत बढ्नुको साथै दिगो काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन खर्चिलो कामले अर्थभाव निम्त्याउन सक्छ। तैपनि पछिको लागि काम गर्ने समय रहेको छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ। शुभचिन्तकहरू जुट्टाले आश मारेको फल पुनः प्राप्त हुन सक्छ। आजको समबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। चिताएको काम बन्नाले उत्साह जाग्नेछ। नयाँ काम शुरू गर्न सकिन्छ। पेसा व्यापार व्यवसाय पनि लाभ हुने खालको योग हुने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदामीको स्रोत फेला पर्दै जानेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्दै जानेछन्। आमदामी बन्नले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फर्को मार्न सकिन्छ। दिउँसोदेखि खर्च बन्नले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सर सपोर्ट वा ऋण लिनुपर्ने हुन सक्छ। शोकले खर्च बढाउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया पनि अघि बढ्ने खालको योग हुने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विवादास्पद काममा हात हाल्नुमा परे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिन्छ। अवसरले पछ्याउनेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। दिउँसोदेखि आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिलेका कामबाट पनि मनका लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलाई हुन सक्छ। सञ्चित रकमको उपयोगले लाभ मिल्ने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइन्छ। अभाव हट्नुको साथै नामदाम इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्दै जानेछन्। सेवामूलक काम गरिन्छ। दिउँसोदेखि व्यापार व्यवसाय मनको फाइदा हुनेछ। काममा बाधा हट्दै जानेछन्। चुनौती स्वतः हट्दै जानेछन् भने अवसर तथा सफलताले पछ्याउने खालको योग भए राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश अरूका लागि समय खर्च गर्नु पर्ला। व्यवहार अलिक बिग्रिन सक्छ। सानातिनो समस्याले अल्झाउनेछन् भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। काममा शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्दा राम्रो हुनेछ। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिन्छ। अवसरवादीहरू पछि हट्दै जानेछन् भने सहयोग जुटाउनेहरू फेला पर्दै जानेछन्। समुदायको हितमा राम्रो काम गर्न पनि सकिने खालको गोइन राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको साथले दिन रमाइलो रहनेछ। विशेष काम गर्न विवाहको समय बढी लाभदायक रहनेछ। व्यवसायमा आमदानी बढ्दै जाँदैछन्। साथीभाइले जुट्टाने परिस्थिति पनि अनुकूल हुनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। दिउँसोदेखि लोकाचारका लागि फजिल खर्च बढ्न सक्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। विशेष गरी धेरै मेहनत परे पनि कमै लाभ हुने सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो काम बन्द जाँदैछन्। तर आफ्नो मेहनतबाट अरू फाइदा उठाउने कोसिस गर्नेछन्। अलि सजग रहनुहोला। बुद्धिको उपयोगले काम बनाउने समय रहेको छ। मध्याह पछि व्यापार बढ्नुको साथै व्यवसायमा लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने आकर्षण उपहारले समेत उत्साह जगाउने खालको योग भनी राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सर्वसाम बसेको स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलको विषयमा जानकारी भने गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने गराउने बेला रहेको छ। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हेलो।
0: हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर, म धादिङबाट देवकी बोलेको।
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म छोरीको विषयमा हेर लाग्छु। हजुर, म छोरीको विषयमा।
0: तपाईँ रेडियोबाट अलिकति टाढा जानुहोस् त, तपाईँतिरबाट अलिक धेरै डिस्टर्ब आएको छ आवाजहरू।
1: सानो भए त सानो भए
0: भन्नु त, छोरीको जन्मविधि कति हो?
1: हजुर, म राम्रो आएको न। हजुर, म छोरीको बारेमा हेराउन आएको। छोरीको जन्ममिति भनौँ।
0: हजुर भन्नुहोस् त।
1: के अरे, 2064 साल।
0: 2064 साल।
1: 2064 साल। अनि के अरे,
0: नआतिकन बोल्नुहोस् न, तपाईँ किन आतिनु भएको?
1: हजुर हजुर,
0: 64 भन्नुभयो कि 65 भन्नुभएको?
1: 65 साल। के अरे, 2065 साल साउन 4 गते बिहान 4 बजे जन्म।
0: के बार जन्मबार के बार पर्छ?
1: संसर्गार उज्यालो हुँदाखेरि, संसर्गार 4 गते संसर्गार उज्यालो हुँदाखेरि।
0: ल, सुन्नुहोस् है, ध्यान दिएर सुन्नुहोस् है त।
1: हजुर, अनि नाम दिनुपर्छ?
0: नाम दिनुपर्छ, नाम म निकालिहाल्छु नि।
1: हजुर हजुर,
0: 2065 साल साउन कृष्ण पक्षको शुक्रबारको राति उज्यालो भएको संसर्गार, होइन?
1: हजुर हजुर, अनि 4 बजे।
0: हजुर हजुर, परेवा तिथिमा जन्म भएको छ, राशि मकर राशि आउँछ नानीको।
1: हजुर हजुर,
0: उत्तर साढाको चौथो चरण नाम आउँछ नानीको, जीव कुमारी भन्ने नाम आउँछ।
1: के के भन्नुभयो?
0: जीव कुमारी।
1: जीत कुमारी।
0: हजुर, जीत कुमारी, जीव कुमारी यस्तो नाम आउँछ।
1: अनि हजुरले चाहिँ खिल कुमारी भन्नुभएको?
0: खिल कुमारी आउँदैन, चिना बनाउनु भएको छ?
1: बनाएन।
0: हो, त्यही भएर चिना बनाउनु भयो भने जीव कुमारी नाम आउँछ है।
1: हजुर हजुर,
0: अन्त्य नानी नरगण परेको छ, नानीको घातक परेको छ, तिथि चौथी नवमी चतुर्दशी मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ।
1: हजुर हजुर,
0: पूर्णिमाको व्रत लिनुपर्छ, आइतबारको दिन नुन खानु हुँदैन नानीले।
1: हजुर हजुर,
0: है, राम्रो हुन्छ, विवाह वा दाम्पत्यहरू राम्रै देखाउँछ, त्यस्तो नराम्रो छैन, पढाइहरू पनि राम्रो देखाउँछ, अलिक छिटो रिसाउने बानी छ यिनको, अनि पढाइमा रुचि त्यति धेरै देखेको छैन, पढाइमा रुचि नहुने ग्रहहरू पनि परेको छ है। अहिले ग्रह राहु चलेको छ, अनि भ्रामरी भन्ने ग्रह चलेको छ, राहुको र भ्रामरीको शान्ति स्वस्ति पनि गराउनु पर्छ नानीको, राम्रो हुन्छ, समस्या बाधा रोकावट आउँदैन, सरकारी क्षेत्र राम्रो, विदेश यात्राहरू पनि मध्यम खालको छ, चाँदीको पाउज बनाएर लगाइदिनुहोस् नानीलाई, राम्रो हुन्छ। हजुर, पाउजु हातमा लाउन मिल्छ त? खुट्टामा भनेको मैले। अनि अलिक जिद्दी जिद्दी स्वभाव किसिम, अलिक जिद्दी जिद्दी स्वभावलाई हटाउनु पर्छ भन्नु होला
1: है,
0: अरू त्यस्तो नराम्रो छ, ठिकै छ, पढाइमा मन भएन, अब यस्तो पढाइले चाहिँ पढाइ बिचमा छुट्न सक्छ, दिमाग राम्रो छ, एकछिन पढेन भने दिमागमा रहन्छ पनि, राम्रो पनि छ नराम्रो छैन, यिनको ग्रह दशाहरू चाहिँ अलिकति कमजोर कमजोर भयो, दशाको शान्ति ग्रहको शान्तिहरू गराइदिनु, राम्रो हुन्छ नानीको लागि है।
1: अनि बुवा मम्मीसित सम्बन्ध कस्तो हुन्छ नि?
0: सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन, ठिक छ
1: ठिक छ। अनि यस्तो के अरे, रङको रङ कुन रङ राम्रो हुन्छ, अनि नम्बर कति नम्बर राम्रो हुन्छ?
0: नम्बर 11 नम्बर राम्रो हुन्छ, रङ चाहिँ अलिक फुस्रो फुस्रो खालको रङ राम्रो हुन्छ।
1: फुस्रो खालको रातोमा फुस्रो खालको
0: रातो होइन फुस्रो खालको खरानी कलर भन्छन् नि
1: हजुर
0: हो त्यस्तो कलर राम्रो हुन्छ। पढाइमा अलिक ध्यान दिनुपर्छ भन्नु, प्रेम विवाह गर्नु हुँदैन भन्नु, प्रेम विवाह गर्यो भने घरबार दाम्पत्यमा समस्या आउँछ भन्नु है। अरू त्यस्तो नराम्रो छैन, गर्दशाहरू ठिकै राम्रो देखाउँछ। कतिमा पढ्दैछ नानी अहिले?
1: अहिले 12 जाँच दिएर बसेकी थियो, अनि 12 कटाउँदै कटाउँदैन होला। 12 कटाउँदैन
0: हजुर, 12 कटाउनु त कटाउँछ नि, त्यस्तो चिन्ता छैन, तर नम्बर अलिक थोरै आउँछ के।
1: त्यसलाई विदेशमा जाने खान राम्रो होला कि अब यो गाउँमा भनौँ न सरकारी यताउति अब सरकारी राम्रो होला?
0: सरकारी राम्रो हुन्छ नानीको लागि,
1: सरकारी जाए राम्रो हुन्छ
0: हजुर।
1: अनि पाँचै पाउँदैन त्यही कारण, अनि बारको पनि राम्रो हुन्छ नि।
0: अहिले मैले भने थिएँ तपाईँलाई जनावर घातक बार यो पर्छ त्यो पर्छ भनेको थिएँ, सुन्नु भएन। मङ्गलबार नराम्रो हुन्छ, अरू सबै राम्रो हुन्छ।
1: मङ्गलबार चाहिँ त्यसलाई राम्रो हुँदैन, अरू जम्मै राम्रो हुन्छ
0: हजुर। उहाँले फोन गर्नुभएको थियो, धादिङबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भनी गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते, हेलो, उहाँसँग सम्पर्क भने हाम्रो हुन सकेन। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते,
2: हेलो, नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म दाङदेखि हो गुरु।
0: दाङ जिल्लाबाट बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: हजुरको शुभ नाम भन्नुहोस् त, तपाईँको नाम?
2: मेरो नाम पुष्प बस्नेत हो।
0: कसको विषयमा हेराउन चाहनुहुन्छ?
2: मेरो छोराको बारेमा।
0: हजुर, छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2059 साल।
0: 2059 साल,
2: 11 महिना 11 गते बिहान 6 बजे,
0: फागुनको 11 गते बिहानको 6 बजे। के बार पर्छ जन्मबार?
2: हजुर, आइतबार, शनिबारको राति, आइतबार बिहान।
0: हजुर, अनि बाबुको जन्म कुन जिल्लामा भएको?
2: दाङ जिल्लामा।
0: दाङ जिल्लामा, ल सुन्नुहोस् है त।
2: हजुर,
0: श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2059 साल फागुन कृष्ण पक्षको आइतबारको दिन जन्म, सप्तमी तिथिमा जन्म भएको रहेछ, रवि सप्तमीको दिन। नानी बाबुको चाहिँ तुला राशिमा जन्म भएको छ, विशाखाको तेस्रो चरण नाम आउँछ, बाबुको तेज नारायण भन्ने नाम आउँछ है, तेज नारायण भन्ने नाम आउँछ। अन्त्यनाडी राक्षस गण परेको छ, घातकमा परेको छ तिथि, चौथी नवमी चतुर्दशी घातक छ, बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ। दशा भाग्य ग्रह असाध्यै राम्रो छ तपाईँको छोराको, हजुर, धेरै राम्रो छ है।
2: हजुर, अहिले ग्रह दशा के लागेको छैन, बाहिर छ छोरा?
0: राम्रो छ, ग्रह दशा अहिले लागेको छैन, अहिले चिन्ता लिनु पर्दैन बाबुको बारेमा। अब बाबुलाई ग्रह दशाको शान्ति अब आउने फागुन पछि गर्नुपर्छ, सङ्कट लाग्छ त्यो बेलामा है।
2: हजुर, अनि यो के अरे विवाह गर्दा कति वर्षबाट कति वर्षसम्म उचित होला गुरु?
0: विवाह गर्दाखेरि यो फागुनभित्र विवाह गर्न पाइयो भने राम्रै हुन्छ, विवाह गर्दाखेरि राम्रो छ। बुहारी असाध्यै लक्ष्मीकी बुहारी आउने ग्रह छ तपाईँको छोराको, ग्रह त्यस्तो नराम्रो ग्रह छैन, राम्रो ग्रहहरू छ, उन्नति प्रगति राम्रो हुन्छ, चिन्ता लिनु पर्दैन, ठिक छ। ग्रहहरू
2: छोराको बारेमा धेरै वर्षसम्म, अब अहिले हालै त छिट्टै विवाह नगर्ला, पछि कति वर्षसम्म विवाह होला गर्दा ठिक होला भन्ने उमेरको
0: 29 भित्र विवाह गर्दा राम्रै हुन्छ विवाह गर्दा राम्रो हुन्छ अलि एकरो एकरो अलि जिद्दी जिद्दी स्वभावको छ यो चाहिँ बानी कम गर्नुपर्छ है जिद रिसाउनु हुँदैन अरे गुरुले भन्नुभएको रिसायो भने गर लाग्छ अरे भन्नु है
2: हजुर हजुर अलिअलि आफ्नो जिद्दीपनाले धेरै गर्छ अलि त्यस्तो खासै नराम्रो बानी त छैन त्यही पनि अलि जिद्दी धेरै गर्छ
0: अरू त नराम्रो छैन स्पेसल छ चिना तपाईँले तपाईँको छोराको तपाईँले तपाईँको छोराको बारेमा चिन्ता लिनु पर्दैन छोराले दुःख पाउँदैन राम्रो हुन्छ समस्याहरू आउँदैन तर अब आउने फागुन महिनामा ग्रह शान्ति गर्नु चैतमा गरे पनि हुन्छ ग्रह शान्ति गर्नु है
2: हजुर फागुनसम्म छोरा घर आएन भने कसरी गर्दा हुन्छ
0: तपाईँहरूले गरिदिने यहीँ ग्रह शान्ति गर्न मिल्छ नि त छोराको नाममा
2: हजुर हजुर हजुर हजुर त्यसको नाम पारेर मैले गर्दा पनि हुन्छ
0: हुन्छ हुन्छ सत्यनारायणको पूजा लाउने रुद्री पूजाहरू लगाइदिनु
2: हजुर
0: बाबुको नाम पारेर राम्रो हुन्छ चिन्ता गर्नु पर्दैन तपाईँले छोराको बारेमा स्पेसल चिना छ स्पेसल है त
2: अनि आमा छोराको सम्बन्ध त राम्रो छ
0: राम्रो छ स्पेसल छ ठिक छ
2: हुन्छ गुरु हुन्छ हजुरको कार्यक्रम धेरै सुन्छु अरूलाई पनि जानकारी दिइहाल्छु मैले रेडियो सुन्छु भोलेरी सुन्छु सधैँ सुन्छु फोन हान्ने हाने अहिले अस्तिदेखि बाहिर छ मेरो चिना हेराइदिनु मम्मी भनेको थियो फेरि पहिला पनि हेराएको थिएँ
0: हजुर
2: अनि राम्रै भएको छ अनि त्यही पनि 25 वर्षमा बिहे गर्ने भन्नुभएको थियो त्योभन्दा पछाडि पनि विवाह हुन्छ कि हुँदैन त्यो सोधिदिनुलाई मम्मी अब छिटै त बिहा गर्ने हुन्न म अब कमाउनु पर्यो भनेको थियो त्यही भएर
0: अस्तिदेखि
2: फोन हाने हौ आज धौ धौ लाग्यो गुरु
0: खुसीमा धेरै हजुर अब आउने फागुनभित्र विवाह गर्नु पा राम्रो हुन्छ होइन अब भएन भने 29 भित्र चाहिँ बिहा गर्नु पर्छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई दाङ जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले पहिला पनि हेराउनु भएको रहेछ राम्रो छ भनेको थिएँ मैले विदेश जानुभएछ ल हेर्नुहोस् त्यही भएर ग्रह दशा कस्तो छ भाग्य कस्तो छ हेराएर अगाडि बढ्नुपर्छ एकपटक हेराइसकेपछि तपाईँले अर्कोचोटि पनि हेराउनुहुन्छ क्या किनकि मैले दिएको सल्लाह अनुरूप तपाईँले गर्नुभयो भने राम्रो हुन्छ तपाईँलाई अनि गुरुबालाई नसोधिकन कुनै पनि काम गर्दिनमा उहाँले भनेपछि राम्रो भइराखेको छ भन्ने मनमा आउँछ र फोन गर्नुहुन्छ क्या तपाईँ पनि कुराकानी गर्न चाहनुहुन्छ भूत वर्तमान र भविष्यको बारेमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ अनि तपाईँले पनि फोन गर्नुहोला 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी भनी म तपाईँलाई गराउनेछु कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौं कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते हेलो हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज त राम्रो आएको छैन तपाईँको आवाज राम्रो आएको छैन मोबाइललाई नजिक राखेर बोल्नुहोस् है उहाँसँग कुराकानी हाम्रो राम्रो हुन सकेन फोनमा बोल्दाखेरि तपाईँहरू घरभन्दा बाहिरपट्टि बसेर फोन गर्नुभयो भने सजिलो हुन्छ क्या अब पहाडतिर चाहिँ घरभित्र टावर नआउन पनि सक्छ क्या होइन नेटवर्क नआउन सक्छ त्यही भएर घर बाहिरपट्टि यसो बरन्डातिर एउटा मुढामा बस्नुहोस् एउटा कुर्सीमा बस्नुहोस् होइन अनि मजाले कुराकानी गर्नुहोस् न है सजिलो हुन्छ नभए काठको पिर्का हुन्छ गाउँघरतिर त धेरै साधन हुन्छ नि त बजार जस्तो सोफा र कुर्सी मात्रै हुँदैन धेरै कुराहरू हुन्छ 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क भन्ने तपाईँले गर्नुहोला भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
3: नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
3: म धादिङ किरानचोकबाट निरुता खतिवडा बोलेको
0: निरुता खतिवडा धादिङ किरानचोकबाट
3: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ निरुताजीले
3: मेरो दाईको विषयमा
0: दाईको विषयमा हो
3: हजुर
0: योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा
3: हजुर गरेको थिएँ मेरो विषयमा हेराउन
0: तपाईँको विषयमा हेर्नुको लागि हजुर आज दादाको विषयमा हो
3: हजुर
0: भन्नुहोस् त दाईको जन्ममिति कति हो
3: 2063 साल भदौ 5 गते 16 गते
0: 2063 साल भदौ महिनाको 16 गते हो
3: हजुर
0: भदौ महिनाको 16 गते जन्म समय भन्नु
3: 10 बजे देखि 11 बजेको बीचमा
0: हो र
3: हजुर
0: 10 बजे देखि 11 बजेको बीचमा दादिङ कुन ठाउँबाट फोन गर्नुभएको
3: दादिङ किरानचोक
0: 63 साल भन्नुभयो हैन शुक्रबारको दिन जनवार शुक्रबार पर्छ
3: हजुर
0: ल सुन्नुस् है त
3: हस्
0: श्री गणेश आय नमः श्रीमती रामानुजाय नमः सर्वमंगल मंगल्ये शिवे सर्वतसाधिके शरणेत्र मुखे गौरी नारायण नमस्ते 2063 साल भाद्र शुक्ल पक्षको शुक्रबार अष्टमी तिथिमा जन्म वृश्चिक राशि नाम आउँछ नारायण भन्ने नाम आउँदो रहेछ अथवा नोम अथवा नोम प्रसाद नोम बहादुर पनि नाम राख्न मिल्छ नोम प्रसाद पनि है
3: हजुर
0: आज दिनाले राक्षस गुण परेको छ बाबुको घातक तिथि प्रतिपदा षष्ठी एकादशी छ शुक्रबारको पनि घातक हुन्छ नम्बरमा 8 नम्बर राशिमा तुला राशि पनि घातक देखिन्छ यहाँबाट हेर्दा मांगलिक कुण्डली परेको छ 12 मांगलिक विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली परेको छ आइतबारको दिन विशेष गरी मंगलबारको दिन र पूर्णिमाको दिन चोहनी त गर्नुपर्छ चन्द्रमा नीचो भएर बसेको छ विदेश यात्रा राम्रो फलाम सम्बन्धी काम राम्रो हुन्छ त्यसपछि चाँदीको सिक्री बनाएर एउटा ला धारण गर्दा असाध्य उपयोगी हुनेछ बाबुको लागि चाहिँ अरू त्यस्तो नराम्रो ग्रहहरू छैन मांगलिक परेका छन् मांगलिकको शान्ति स्वास्थ्यहरू पनि गर्नुपर्छ मंगलबारको दिन चुखनित गर्ने शुद्ध भोजन गर्नाले राम्रो हुन्छ अहिले ग्रह संकटा चलिराखेको छ अर्को शुक्र चलिराखेको छ शुक्र र संकटाले गर्दा स्त्रीबाट टाढा रहनुपर्छ कुनै कुनै केटीसँग लभसभ गर्ने अनि लभसभ गरेर मुद्दाहरू पर्न सक्छ झुटो आरोप लाग्न सक्छ अनि सावधान बाबु हुनुपर्छ भन्ने कुराहरू देखाउँछ विवाहबारीको कुरा गर्दाखेरि 26 वर्षभित्र विवाह गर्नु अथवा 26 वर्षभित्र विवाह गर्न मन भएन भने 29 कटेर मात्र विवाह गर्नु 29 भन्दा पहिला विवाह गर्नु हुँदैन भन्नुहोला अरू त्यस्तो नराम्रो छैन ठिकै छ समस्या के छ र भन्नुहोस् त
3: दाई विदेश जान अप्लाई गरेको राम्रो हुन्छ कि नै
0: विदेशमा जानलाई भिसा लाग्न सक्ने सम्भावना धेरै छ चन्द्रमा बिग्रिएको छ पूर्णिमाको व्रत बस्नुपर्छ विदेश राम्रो हुन्छ त्यसपछि
3: अनि बिहे बारीमा पनि समस्या छ दाईको
0: विवाह बारे मांगलिक भएको नातले समस्या हुन्छ
3: ए अनि बुवा मम्मीसँग सम्बन्ध नि
0: माता पितासँगको सम्बन्ध ठिकै छ नानी त्यस्तो नराम्रो छैन ठिकै छ अलिक छिटो रिसाउने स्वभावका छन् दादा त्यस्तो हुनुहुन्छ अब रिसलाई चाहिँ कम गर्नुपर्छ भन्नु दादाले त्यहीँ सुनिराख्नु भएको छ सुन्नु भएको छैन अहिले
3: छैन दादा काठमाडौँ हुनुहुन्छ म यता गाउँमा हो
0: तपाईँ यता गाउँमा हो तपाईँको हेराउनु भएको कति समय अगाडि हेराउनु भएको तपाईँले आफ्नो
3: मेरो भयो 6-7 दिन भयो होला
0: अनि मैले भनेको कुरा मिल्यो मिलेन तपाईँलाई
3: मिल्यो
0: मिल्यो
3: हजुर
0: कति क्लासमा पढ्नुहुन्छ तपाईँ
3: मैले अहिले 80 दिएर 80 पास गरेको
0: ए के ल्याउनु भयो ए प्लस आयो कि के आयो तपाईँको
3: ए आएको
0: ए आएको अलिक कम आयो नि हो कि
3: हजुर
0: अलिक कम आयो नि नम्बर ए त भन्नु अलिक कम भयो अलिक मजाले पढ्नु पर्यो अध्ययन गर्नु पर्यो होइन नि
3: हजुर
0: हुन्छ अरू केही छ दादाको बारेमा केही कुरा सोध्न मन लागेको छ
3: दादाको बारेमा स्वास्थ्य समस्या केही छ कि दादाको
0: यहाँबाट केही पनि देखिँदैन अहिलेलाई सब ठिक छ नानी
3: ए हस् यति नै हो
0: हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला
3: हस्
0: उहाँले फोन गर्नुभएको थियो धादिङ किरानचोकबाट फोन गर्नुभएको र आफ्नो दादाको विषयमा हेराएर पनि गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउँदैछु कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ काँडो को बोल्दै हुनुहुन्छ हजुर नमस्ते हेलो
4: हेलो गुरु नमस्ते
0: नमस्ते काँडो को बोल्दै हुनुहुन्छ
4: दाङ
0: जिल्लाबाट शुभ नाम तपाईँको भन्नुहोस् त सीताजी दाङबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
5: हेलो,
0: हजुर कसको बारेमा हेर्न चाहनुहुन्छ भनेको?
5: हजुरको आवाज कस्तो कटेको?
0: मेरो तर्फबाट कटेको छैन, तपाईँको तिरबाट नेटवर्क कम आएर त्यस्तो होला। कसको बारेमा हेर्नुहुन्छ भन्न खोजेको क्या मैले?
5: मेरो बाबुको बारेमा हो।
0: बाबुको बारेमा हो, जन्ममिति भन्नुहोस् त कति हो बाबुको?
5: 2082 साल।
0: 2082
5: बाह्र महिना
0: हजुर
5: 10 गते।
0: 10 गते समय भन्नु?
5: साँझको 8:40
0: साँझको 8:40 हो।
5: हजुर
0: जन्म कहाँ भएको बाबुको? धादु उही हो, दाङ जिल्लामा भएको जन्म?
5: हस्पिटलमा हो,
0: दाङ जिल्ला हस्पिटलमा हो, दाङको हस्पिटलमा हो भनेको?
5: हजुर दाङ जिल्लामै हो।
0: तपाईँ कोठामा हुनुहुन्छ भने बाहिरपट्टि निक्लिनु त, कुरा गर्नु त बाहिर बाहिर बसेर।
5: हजुरको आवाज खासै आएन, म रेडियोमा सुन्छु।
0: ल हुन्छ, उहाँले फोन गर्नुभएको थियो, दाङबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, उहाँ चाहिँ कोठाभित्र हुनुहुन्छ अनि त्यो भएर त्यस्तो भएको। मैले भन्छु नि तपाईँहरू त्यही भएर फोन गरेपछि नेटवर्क त्यस्तो डिस्टर्ब आयो भने फुत्त बाहिर निक्लिहाल्नुपर्छ क्या, छिटो छिटो गरेर बाठी बाठो हुनु पर्यो मान्छे हो कि होइन। जस्तै उहाँको बाबुको चाहिँ 2082 सालमा जन्म भएको भन्नुभएको छ उहाँले चाहिँ, राशि चाहिँ वृष राशि आउँछ, जन्मबार चाहिँ मंगलबार पर्दो रहेछ, रोहिणी नक्षत्रको 14 चरण नाम आउँदो रहेछ उहाँको बाबुको, बुद्धिबहादुर नाम आउँदो रहेछ। यहाँबाट हेर्दा कालो सर्प परेको छ, राति झस्किने स्वभावको छ, अनि विशेष ख्याल गर्नुपर्छ। र बाबुको लागि चाहिँ विशेष गरी चिसोबाट जोगाउनुपर्छ, निमोनियाहरू पनि हुनसक्छ, अलिक सावधान रहनुपर्छ। ग्रह असाध्यै राम्रो छ अहिले, बाबुको सिद्धा ग्रह चलेको छ, धन सम्पत्ति लिएर आउने ग्रह छ, अलि एकरो एकरो जिति जिति स्वभावको हुन्छन् पछि भविष्यमा गएर। सरकारी क्षेत्र असाध्यै राम्रो छ, विदेश यात्रा पनि असाध्यै राम्रो छ। आजभोलिको लागि विदेश यात्रा कस्तो हुन्छ भनेर सोध्नुहुन्छ, विदेश राम्रो छ। उमेरको हिसाबले बाबु सानै छन्, धेरै ठुला भएका छैनन् होइन, त्यो भएर अरू सबै कुरा ठिक छ, राम्रो छ, नराम्रो केही पनि छैन। बाबुको कालो सर्प परेको भएर राति झस्किने ओर्ने यी समस्याहरू हुनसक्छ, राति झस्कियो ओर्यो भने चाहिँ विशेष ख्याल गर्नुहोला। धेरै समस्या आइरहेको पनि भन्नुहोला, दिउँसो 10 बजेपछि यही नम्बरमा फोन गर्नु, रत्न कवच पाउँछ, कालो सर्प एकको नागपास यन्त्र पाउँछ, म तपाईँलाई पठाइदिन्छु। त्यो धारण गराइसके राति झस्किँदैनन्, बिरामी हुँदैनन्, साना साना कुरामा सातो जाने कसैको हुन्छ त्यस्तो पनि हुँदैन, राम्रो हुन्छ, समस्या आउँदैन है। उहाँले फोन गर्नुभएको थियो, दाङबाट फोन गरेर उहाँले चाहिँ हेर्न खोज्नु भएको थियो, आफ्नो छोराको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
6: हजुर नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: म धादिङ गजुरीबाट कमला बस्नेत।
0: धादिङ गजुरीबाट कमला बस्नेत भन्नुभयो?
6: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
6: म श्रीमानको विषयमा हेरौँ।
0: श्रीमानको जन्मति भन्नुहोस् त कति हो?
6: 2047 असोजको 1 गते।
0: असोज महिना 1 गते, समय भन्नु? जन्म समय भन्नुहोस् त।
6: जन्म समय रातिको त्यस्तै 11:30 होला, 12 बज्नु भन्दा अलि अगाडि नै हो। हजुर
0: अलि अगाडि हो।
6: हजुर
0: ल, के बार पर्छ जन्मबार थाहा छ तपाईँलाई?
6: सोमबार।
0: ल, 2047 साल असोज कृष्ण पक्षको सोमबारको दिन जन्म, चतुर्दशी तिथि पर्दो रहेछ, सिंह राशि आउँदो रहेछ है, नाम आउँदो रहेछ मोहन भन्ने नाम आउँदो रहेछ है, मध्यनारी नरगण परेको छ बाबुको, घातकमा परेको छ तिथि तृतीय अष्टमी त्रयोदशी, शनिबार घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि घातक छ, ग्रह दशा भाग्य राम्रो छ, गुरु चाण्डाल योग परेको छ, पढाइ कमाई राम्रै हुने, बचत एक रुपियाँ नहुने ग्रह परे रहेछ उहाँको, विदेश यात्रा राम्रो छ, मांगलिक कुण्डली परेको छ, मांगलिकको शान्ति स्वस्थिहरू पनि गर्नुपर्छ है, नभए श्रीमाना श्रीमतीको सम्बन्धमा अलिक खटपट खटपट हुने ग्रह छ। विदेश राम्रो छ, विदेश जानुभएको छ, जानुभएको छैन?
3: विदेश त जानुभएको र अनि अहिले चाहिँ पहिला चाहिँ जानुभयो, अहिले त भित्रै लागिराखेन भने।
0: हजुर हजुर, मांगलिक ग्रह परेको छ उहाँको लागि, विदेश यात्रा राम्रै छ, त्यस्तो नराम्रो छैन। मंगलबारको दिन चोखो नृत्य गर्नु, शुद्ध भोजन गर्नु मंगलबारको दिन, अनि त्यसपछि गुरु चाण्डाल योग परेको भएर एकादशीको व्रत बस्नुपर्छ उहाँले है, त्यसपछि उहाँलाई विदेश जान राम्रो हुन्छ। अहिले भद्रिका अर्को राहु भन्ने ग्रह चलेको छ, विदेश जानुहुन्छ, चिन्ता नलिनुहोस् होइन। त्यस्तो अहिले के काम गर्नुहुन्छ, अहिले के सम्बन्धी काम गर्दै हुनुहुन्छ अहिले? कृषि गर्नुहुन्छ? कृषि पनि त्यति नराम्रो छैन, ठिकै छ। विदेश पनि जाने ग्रह छ, नातिनु भन्नु राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। गुरु चाण्डाल योग र मांगलिक योग परेको छ, तपाईँ दुईजना ग्रह नमिलेको भए अलिकति जीवन सङ्घर्ष हुन्छ क्या। विदेश गयो भने कमाई हुने, बचत पैसा नहुने, पैसा बचाउन नसक्ने, यही कृषिमा पनि पैसा कमाई राम्रै गरे पनि हातमा पैसा नटिक्ने, यस्तो ग्रहहरू पर्छ क्या उहाँको हो। त्यो भएर यसमा विशेष ख्याल गर्नुपर्छ भन्नु। तपाईँ त मांगलिक हुनुहुन्छ हुनुहुन्न भने थाहा छ तपाईँलाई?
3: छैन गुरु।
0: तपाईँको प्रेम विवाह भएको हो नि?
3: माघी विवाह नै हो।
0: माघी विवाह हो, उहाँको त प्रेम विवाह हुनुपर्ने हो त। उहाँको पहिलो विवाह हो कि दोस्रो विवाह हो?
3: पहिलो विवाह नै हो।
0: पहिलो विवाह नै हो उहाँको त। दुई विवाह हुने ग्रह परेको छ, अनि प्रेम विवाह हुने ग्रह परेको छ उहाँको, लभ परेर विवाह हुने ग्रह परेको छ। यहाँबाट हेर्दा त देखिन्छ मांगलिक पर्नु भएको छ, मांगलिकको दशाको शान्ति स्वस्थ गर्नु। तपाईँको जन्ममिति र जन्म समय थाहा छ?
3: जन्ममिति 53 साल 2053 माघको 7 गते।
0: माघको 7 गते समय?
3: समय त सबै बिहान त भन्नुभएको थियो।
0: तपाईँलाई समय थाहा छैन?
3: हजुर।
0: तपाईँको जन्मबार के बार पर्छ थाहा छ?
3: सोमबार नै हो।
0: तपाईँको जन्मबार सोमबार नै पर्छ?
3: हजुर।
0: अब हेरिदिन्छु है म तपाईँ कस्तो रहेछ, ल सोमबार देखियो यहाँबाट हेर्दा। तपाईँको राशि वृष राशि पर्दो रहेछ होइन, तपाईँको मिलेकै छैन, नारी दोष पनि पर्यो, ग्रह मैत्री पनि मिलेन होइन, मध्य नारी पर्यो, अनि त्यसपछि गुण पनि 17.5 गुण आएको छ। अब तपाईँको श्रीमान मांगलिक हुनुहुन्छ, तपाईँ मांगलिक हुनुहुन्न, अनि कसरी मेल खान्छ त खै त? तपाईँको माघी विवाह गर्नुभएको भन्नुभयो होइन, माघी विवाह गरेको त मिल्नुपर्छ त, जुट्नुपर्छ त, नजुराइकन विवाह गर्नुभएको छ, त्यो भएर समस्या भएको छ तपाईँको दुईजनामा। अब तपाईँले के गर्नुपर्छ तपाईँले भन्दाखेरि, तपाईँको श्रीमानले मांगलिकको रत्न कवच लाउनुपर्छ, मांगलिकको रत्न कवच लाउनुपर्छ, रत्न कवच लाएपछि राम्रो हुन्छ, समस्या आउँदैन। तपाईँको पनि पढाइ पढ्दा पढ्दा त्यत्तिकै बिचमा पढाइ छोड्नु भएछ होइन, विदेश यात्रा तपाईँको पनि राम्रो देखाउँछ, त्यति नराम्रो छैन। मांगलिकको रत्न कवच लाएर तपाईँ दुवैजनाले एकादशीको व्रत, तपाईँको श्रीमानले चाहिँ विशेष गरी ऊ गर्नुपर्छ, मंगलबारको व्रत बस्नुपर्छ, राम्रो हुन्छ त्यसपछि परिवारमा, नभए यस्तै दुःख पाइने ग्रह छ। मध्य नाडी पर्यो, नाडी दोषको शान्ति गर्नु पर्यो, नाडी दोष पनि पर्यो, जम्मा गुण तपाईँको आएको छ 17.5 गुण आएको छ, 18 गुण बल्ल बिहा गर्न सुरु हुन्छ होइन। ग्रहहरू अलिक कमजोर छ तपाईँको, अलिक विशेष ख्याल गर्नु होला, अरू जस्तो नराम्रो छैन, ठिकै छ नानी है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो आफ्नो श्रीमानको विषयमा जानकारीका लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी म तपाईँलाई गराउँदैछु। मसँग प्रत्यक्ष रूपमा भेटङराई भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले भेटघाट गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट पनि इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म गोविन्द विश्वकर्माको तर्फबाट जयमसी तथा हार्दिक आत्मिक अभिवादन। कार्यक्रम जीवनको वचनको वचनको यस खण्डमा तपाईँलाई हार्दिक स्वागत पनि छ। प्रिय श्रोता, हामीले विगतका केही दिनहरूमा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन यहाँहरूको बीचमा राखिराखेका छौं। यूहन्नाको पुस्तक हामीले सक्यौं र आजको यस श्रृंखलामा हामी अलिकति फरक विषयमा रहेर हामी कुराकानी गर्नेछौं। मलाई विश्वास छ तपाईँले यस कार्यक्रमलाई शुरूदेखि अन्त्यसम्म सुनेर हामीलाई साथ दिनुहुनेछ। प्रिय श्रोता, विश्वासी जीवनमा हामीले धेरै कुराहरूको सामना गर्नुपर्छ। हामी विश्वासी भइसकेपछि, प्रभुलाई विश्वास गरिसकेपछि, फेरि सबै कुराहरू सहज, सबै कुराहरू एकदमै मिलेर गएको त्यस्तो अवस्था पक्कै पनि हुँदैन। हामी कतिपय समयमा विभिन्न परिस्थितिबाट गुज्रिरहनु पर्छ। अझै भनौं, येशूलाई विश्वास गरिसकेपछि विभिन्न सतावटहरू, विभिन्न खेदोहरू, मानिसहरूबाट तिरस्कारहरू हामीले सहनु पर्दछ। त्यो एउटा विश्वासी जीवन हो। हामी बाइबलले भन्दछ, पक्कै पनि हामी साँगुरो बाटोबाट हिँड्नु पर्दछ। हामी फराकिलो बाटो, जहाँ चाहिँ सुख सहल छ, जहाँ सबै तौरबाट संसारिक विभिन्न खालका चाहिँ सुविधाहरू छन्, ती कुराहरूबाट हिँड्नुभन्दा पनि हामी त्यो कुरामा हामी आशिषित महसुस गर्नुपर्दछ कि हामी साँगुरो बाटो भएर हिँडिराख्दाखेरि पनि हामीले परमेश्वरलाई हामी धन्यवाद दिनुपर्दछ। हो, हामीमा विभिन्न खालका परमेश्वरको अनुग्रहले, उहाँको कृपाले हामीलाई दिन प्रतिदिन हामी हिँड्नुपर्ने बाटोमा उहाँले हामीलाई डोर्याउनुहुन्छ। तथापि आफ्नो कतिपय कुराले गर्दाखेरि, संसारका कतिपय ती मानिसहरूका ती व्यवहारहरूले हामी कतिपय समयमा साँगुरो बाटोबाट हिँड्नुपर्ने हुन्छ। हामी अभाव र खाँचोको बाटोबाट पनि हामी हिँड्नुपर्ने हुन्छ। हामी तिरस्कृत भएर पनि हिँड्नुपर्ने हुन्छ। तर विश्वासी दाजुभाइ तथा दिदीबहिनीहरू, हामी हाम्रो यो संसारिक जीवन यो क्षणिक छ। संसारमा रहँदाखेरि हामीले ती कुरा भोगे तापनि स्वर्गमा हाम्रो परमेश्वरले हाम्रो लागि त्यो एउटा अनन्तताको जीवन, त्यो एउटा हामीले कल्पना नै गर्न नसक्ने त्यो एउटा सुख सहलको जीवन, जुन हामी स्वर्गमा परमेश्वरसँग रहन्छौ, त्यो अनन्तताको जीवन परमेश्वरले हामीलाई दिनुहुनेछ। स्वर्गीय स्थान परमेश्वरले हाम्रो लागि राख्नु भएको छ। स्वर्गीय इनामहरू हामीले परमेश्वरबाट स्वर्गमा हामी पाउनेछौ। आजको वचन विशेष गरी तपाईँ र मेरो हृदयलाई, हामी संसारमा रहँदाखेरि भोगेका ती कठिनाईहरूलाई सामना गर्दै गर्दाखेरि, ती यावत कुराहरूको सामना गर्दै गर्दाखेरि हामीले हाम्रो आन्तरिक शान्ति कसरी कायम राख्ने? परमेश्वर शान्तिका परमेश्वर हुनुहुन्छ। आज हामीले आफ्नो हृदयमा हामी कसरी शान्ति ल्याउन सक्दछौ? आजको यस वचनमा म तपाईँ हामी हाम्रो हृदयमा हामीले कसरी शान्ति स्थापना गर्ने, अनि हामी शान्त रहनु र त्यो हृदयमा शान्ति स्थापित गर्नुको महत्व के छ भन्ने विषयमा बोल्न गइरहेको छु। जबसम्म हामीसँग शान्ति हुँदैन, हामी आनन्द अनुभव गर्न सक्दैनौ, र शान्ति बिना हामीलाई परमेश्वरसँग घनिष्ठ सम्बन्ध राख्न, उहाँको आवाज सुन्न र प्रतिक्रिया दिन पनि निकै नै गाह्रो हुन्छ। प्रियहरू, पहिलो पत्रुस 3:10-11 पदमा यसरी लेखिएको छ, किनकि जसले जीवनलाई प्रेम गर्दछ र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। त्यसै गरी 11 पदमा बताएको छ, त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्। हाम्रो हृदयमा स्वत शान्ति पक्कै पनि हुँदैन, यो त हामीले लगनशीलताका साथ पछ्याउनु पर्दछ प्रियहरू। तर हाम्रो वरिपरि जे सुकै भइरहेको भए तापनि भित्री शान्ति सधैँ उपलब्ध हुन्छ। रोमी 5:1 यसरी बताएको छ, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। आत्मिक दृष्टिकोणबाट हामीले हाम्रो मुक्तिको समयमा परमेश्वरसँग शान्ति प्राप्त गर्यौं। हामी येशू ख्रीष्टको रगतद्वारा धर्मी बनाइएका छौं। हामी प्रत्येकको लागि चुनौती भनेको प्राकृतिक संसारमा हाम्रा अनुभवहरूबाट निरन्तर हाम्रो दिमागलाई टाढा राख्नु हो र यसको सट्टा परमेश्वरले हाम्रो लागि येशू ख्रीष्ट मार्फत के हासिल गर्नु भएको छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नु हो, जुन आत्मिक क्षेत्रमा बढी हामीले प्रयोग गरिरहेको पाउँदछौ। रोमीको पुस्तक 8:5-6 यसरी लेखिएको छ, आशाले हामीलाई निराशा गराउँदैन किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठिक समयमा मर्नुभयो। प्रियहरू, जब हामी आफ्नो विचार आफैमा केन्द्रित गर्ने छनौट गर्छौं हामी दुखी हुन्छौं। किन त? किनभने हामीसँग भएका सबै कमजोरीहरू बारे हामी सचेत रहन्छौ। जब हामी हाम्रा विचारहरू अरू मानिसहरूमा केन्द्रित गर्छौ हाम्रो शान्तिको लागि तिनीहरूमा भर पर्छौं र हामी निराश हुन्छौं, किनभने अरू मानिसहरू पनि सिद्ध छैनन्, तिनीहरूमा पनि कमजोरीहरू छन् र तिनीहरू पनि गल्ती गर्दछन् तपाईँ हामी जस्तै। जब हामी हाम्रो वरपरको अवस्था जाँच गर्दछौ हामी निराश हुन्छौं, किनभने डियाबोलस यस संसारको देव हो र उसले संसारभरि निरन्तर रूपमा एउटा अव्यवस्थित ढंगले द्वन्द निम्त्याइरहेको हामी पाउँदछौ। प्रकाशको पुस्तक 6:4 यसरी लेखिएको छ, अर्को एउटा ज्वलन्त रातो घोडा बाहिर निस्कि आयो, मानिसहरूले एक अर्काको हत्या गरून् भनी यस घोडसवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो, त्यसलाई एउटा ठूलो तरवार दिइयो। डियाबोलसले विश्वासीहरूबाट शान्ति खोज्न निरन्तर प्रयास गर्छ। प्रियहरू, डियाबोलस चाहन्छ कि विश्वासीहरूले आफ्नो ध्यान आत्मिक क्षेत्रबाट हटाएर प्राकृतिक क्षेत्रतिर लगाउन्। एकचोटि तपाईँले आफ्नो विचार परमेश्वर र उहाँको व्यवस्थाको प्रतिज्ञाबाट ठाडा गर्नुभयो भने तपाईँले आफ्नो शान्ति गुमाउनुहुनेछ। त्यसकारण प्रियहरू, हामी परमेश्वरसँग नजिक सम्बन्धमा रहेको डियाबोलसले देख्न चाहदैन। दुष्टले हामी परमेश्वरसँग त्यो पवित्रताको जीवनमा, त्यो शान्तको जीवनमा, त्यो आनन्दको जीवनमा रहेको देख्न चाहदैन। तर तपाईँ र मलाई कुन तरिकाले हुन्छ, कुन कुराले हुन्छ तपाईँ र मलाई त्यो सम्बन्धलाई टुटाउनको लागि संसारका विभिन्न थोकहरूलाई, विभिन्न क्षेत्रलाई दुष्टले प्रयोग गर्दछ, जसले तपाईँ र मेरो शान्ति भङ्ग गर्दछ। तपाईँ र म परमेश्वरसँग निरन्तर सम्बन्धमा रहिराख्यौं भने परमेश्वरले त्यो असीम शान्ति हामीलाई दिनुहुन्छ। तर जब हामी परमेश्वरसँगको त्यो सम्बन्धमा अलिकति पनि टाढा रहन्छौ अनि दुष्टले त्यो एउटा मौका पाउँछ। यूहन्ना 16:33 यसरी लेखिएको छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। प्रभु येशूले हामीलाई शान्ति दिन चाहनुहुन्छ। आज हामी धेरै समय अशान्तिमा, विभिन्न किसिमका कलहमा हामी देख्न सक्दछौ। संसारमा विभिन्न द्वन्द छ, विद्रोह छ। संसारमा मानिसहरू एउटा परिवारमा पनि मिलेर बसिरहेको अवस्था हामी देख्न सक्दैनौ। राज्य राज्यहरू उठिरहेका छन्, विद्रोह गरिरहेका छन्। त्यो सबै बेमेलका कारणले, असमझदारीका कारणले भएको हामी पाउँदछौ। परमेश्वरले आज तपाईँ र मलाई उहाँले चुन्नु भएको छ कि उहाँले हामीलाई शान्ति दिनको लागि, उहाँले हामीलाई अनन्त जीवन दिनको लागि आज हामी परमेश्वरको सामु हामी आएका छौ। तर संसारका यावत कुराहरूले तपाईँ र मेरो शान्ति भङ्ग गर्दछ, परमेश्वरसँगको त्यो सम्बन्ध टुटाउँछ भने प्रार्थना गर्नुहोस् प्रियहरू, परमेश्वरसँग नजिक सम्बन्ध अझ कसरी बढाउने त्यहाँतिर तपाईँको ध्यान केन्द्रित गर्नुहोस्। संसारको कुरासँग नडराउनुहोस्। संसारका कुराहरूलाई परमेश्वरले भन्नुभएको छ, संसारमा तिमीहरूलाई कष्ट हुनेछन् तर साहस गर, मैले संसारलाई जितेको छु। तपाईँको जीवनमा साँचो शान्ति प्राप्त गर्ने र कायम राख्ने एउटै मात्रै दिनको लागि आज हामी परमेश्वरको सामु हामी आएका छौं। तर संसारका यावत कुराहरूले तपाईँ र मेरो शान्ति भङ्ग गर्दछ, परमेश्वरसँगको त्यो सम्बन्ध टुटाउँछ भने प्रार्थना गर्नुहोस् प्रिय।

उपसनको अद्भुत प्रतिज्ञाहरूमा तपाईँ केन्द्रित गर्नुहोस्। तपाईँ यीशु ख्रीष्टसँगको संगतिमा निरन्तर रहिराख्नुहोस्। यसैया 26 अध्यायको 3 पदमा यसरी बताइएको छ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईँमाथि भरोसा राख्दछ। आज तपाईँ र मेरो भरोसा कसमाथि छ? प्रियहरू, संसारमा भएका यावत थोकहरूमा तपाईँको मेरो भरोसा छ? यदि हाम्रो त्यो भरोसा छ भने, संसारको थोकहरूमा संसारका कुराहरूमा तपाईँ र मेरो भरोसा छ भने, त्यसले हामीलाई शान्ति दिँदैन। तर शान्ति परमेश्वरबाट आउँदछ। परमेश्वरको वचनमा भन्दछ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्ति दिनुहुनेछ। हो, हाम्रो मन, हाम्रो हृदय परमेश्वरमा अडिएको हुनुपर्दछ। परमेश्वरमा हाम्रो मन, हाम्रो हृदय, हाम्रो सम्पूर्ण जीवन परमेश्वरमा अडिएको हुनुपर्दछ, जसबाट हामीले शान्ति प्राप्त गर्दछौं। प्रिय मित्रहरू, जब तपाईँले येशु ख्रीष्टलाई आफ्नो हृदयमा ग्रहण गर्नुहुन्छ, परमेश्वरले उहाँको शान्ति आफ्नो पुत्र येशु ख्रीष्ट मार्फत हामीलाई दिनुहुन्छ। अनि त्यो शान्तिलाई हामीले कायम राख्ने उत्कट इच्छा गर्नुपर्दछ। तपाईँले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम, शक्ति र उहाँले तपाईँलाई प्रतिज्ञा गर्नुभएको प्रबन्धको बारेमा विचारहरूले निरन्तर भनेर शान्ति कायम हुनुपर्दछ। तपाईँले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम, शान्ति र उहाँले गर्नुभएको प्रतिज्ञाहरूलाई सम्झिएर सधैँभरि हामी परमेश्वरको नजिकमा सम्बन्ध कायम राखिराख्नु पर्दछ। यदि त्यसो भयो भने साँच्चै परमेश्वरको शान्ति तपाईँ र मैले महसुस गर्नेछौ। हिब्रूको पुस्तक 12 अध्यायको 1 पदमा यसरी लेखिएको छ, यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्य साथ दौडौं। प्रियहरू, परमेश्वरले कहिले पनि यस्तो प्रतिज्ञा गर्नुभएको छैन कि उहाँको वचन अनुसार जिउने र उहाँको प्रिय मानिसहरूलाई कहिले पनि सजिलो बाटो भएर हिँड्नु पर्ने छैन भनेर उहाँले कहिले पनि प्रतिज्ञा गर्नुभएको छैन। तर परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ कि हामी अप्ठ्यारो, विभिन्न किसिमको संघर्ष, संकट र संसारमा यावत थोकहरूबाट आउने ती सतावटहरूको बीचमा पनि हामी परमेश्वरको त्यो शान्तिलाई आफूभित्र हामी कायम गर्न सक्दछौ। हो, संसारमा विभिन्न किसिमका सतावटहरू आउँदछन्। तपाईँ र मलाई विश्वासबाट पछाडि हटाउने विभिन्न किसिमका समस्याहरू, विभिन्न चुनौतीहरू, सतावटहरू आउँदछन्। तर त्यसको बावजुद पनि यदि तपाईँ र म ती सबै कुराहरूलाई सामना गर्नको लागि परमेश्वरसँग हामी नजिक रहन्छौ, उहाँको सम्बन्धमा, हामी घनिष्ठको सम्बन्धमा नजिक रहन चाहन्छौ, त्यसपछि परमेश्वरले त्यो असीम शान्ति तपाईँ र मलाई दिनुहुनेछ। हामीलाई ती संसारका यावत थोकहरूले कुनै प्रभाव पार्दैन। प्रियहरू, परमेश्वरले हामीलाई उहाँलाई प्रेम गर्न र उहाँको सेवा गर्न विश्वासी हुन आग्रह गर्दै हुनुहुन्छ। विश्वासको दौड़मा भाग लिनको निम्ति परमेश्वरले हामीलाई आग्रह गर्नुभएको छ। वचनले हामीलाई उत्साह दिएको छ अनि हामी त्यो गर्न सक्छौ पनि। प्रियहरू, किनभने त्यसको परिणाम के हो तपाईँ र मलाई थाहा छ। एक दिन येशु ख्रीष्ट फर्कनुहुनेछ र जब उहाँ आउनुहुनेछ, उहाँ हाम्रा राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा उहाँ फर्किनुहुनेछ। येशूले त्यस दिन हामीलाई ठूलो इनाम दिनुहुनेछ। हामी सामना गरिरहेको वर्तमान परीक्षाहरू सहन सक्छौ यो जान्दै कि हामी अनन्तमा अवश्य नै विजेता हुनेछौ। येशूले त्यस दिन हाम्रो लागि एउटा ठूलो इनाम राख्नुहुनेछ। यी सबै कुराहरू सम्झिँदै हामी हाम्रो वर्तमान समयमा आएका ती परीक्षाहरूको हामी सामना गर्न सक्दछौ अनि हामी यो जान्दछौ कि अन्तमा अवश्य पनि हाम्रो जीत हुनेछ। हिब्रूको पुस्तक 12 अध्यायको 2 पदमा अझ यसरी बताएको छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। प्रियहरू, शान्ति कायम राख्ने मुख्य कुरा भनेको आफ्नो आँखा येशू ख्रीष्टमा केन्द्रित गर्नु हो। उहाँ स्थिर गर्ने शक्ति हुनुहुन्छ, जसले हामीलाई दुष्टले हाम्रो बाटोमा फ्याँक्ने सबै किसिमका अवरोधहरू पार गर्न सहायता गर्नुहुन्छ। किनभने जब येशू मृत्युबाट बौरी उठ्नुभयो, उहाँले दुष्ट र यस संसारको सबै अन्धकारलाई पूर्ण रूपमा जित्नुभयो। निसन्देह हाम्रो परमेश्वर शैतान भन्दा शक्तिशाली हुनुहुन्छ।
र उहाँले हाम्रो जीवनमा सबै अन्ध

0: अहंकारको शक्तिमाथि विजय ल्याउनुहुनेछ। हामी यो कुरामा विश्वास राख्नु पर्दछ। आज धेरै समय तपाईँ आकुल व्याकुल हुनुभएको होला प्रियहरू, आफ्नो जीवनमा आफ्नो परिवारमा विभिन्न किसिमका समस्याहरूबाट गुज्रिँदै गर्दाखेरि लाग्छ होला, किन मलाई मात्रै यति धेरै दुःख र संकष्ट, किन मलाई मात्रै यति धेरै पीड़ा, किन हामीलाई मात्रै, अझै हाम्रो देशमा यति धेरै सतावट किन, यस्तै कुराहरू तपाईँलाई लाग्न सक्छ होला। तर विश्वास गर्नुहोस् प्रियहरू, यी सब जति पनि यावत कुराहरू छन् जसले तपाईँ र मलाई परमेश्वरको त्यो सम्बन्धमा घनिष्ठतामा रहनबाट रोकिरहेको छ, त्यो सम्बन्धमा रहनका लागि बाधा पुर्याइरहेको अवस्था छ, तपाईँ र मलाई निरुत्साहित गर्ने ती कुराहरू छन्, ती भन्दा शक्तिशाली योजना परमेश्वरमा छ। परमेश्वर यी यावत कुराहरू भन्दा, ती दुष्टका ती बन्धन, ती दुष्टका ती योजनाहरू भन्दा महान र असल योजना परमेश्वरसँग छ, किनभने परमेश्वर शक्तिशाली हुनुहुन्छ। दोस्रो राजा छ अध्यायमा एउटा कथा त्यहाँ बताइएको छ, जहाँ सिरियाका राजा परमेश्वरका जन एलिसासँग धेरै रिसाएका थिए। राजाले एलिसा कहाँ बसिरहेका छन् भनेर थाहा पाउँदछन्, त्यसैले उनले सैन्य उपकरणहरू सहितको ठूलो सेना पठाउँदछन् र एलिसा बसिरहेको शहरलाई घेर्दछन्। दोस्रो राजा छ अध्यायको 15-16 पदमा यसरी बताएको छ, जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोडाहरू र रथहरूको एउटा फौजले शहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्नो मालिकलाई सोध्यो, हे मेरा प्रभु, अब हामी के गरौं? ती अगमवक्ताले जवाफ दिए, नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरू भन्दा धेरै छन्। एलिसाको जवाब सुनेर एलिसाको नोकर धेरै अचम्मित भयो। शत्रुका सम्पूर्ण सेनाको विरूद्धमा ती दुईजना मात्र थिए, एलिसा किन डराएनन् होला त? किनभने उनी यो अवस्थालाई प्राकृतिक क्षेत्रबाट भन्दा आत्मिक क्षेत्रबाट हेरिरहेका थिए। प्रियहरू, यो वचनबाट हामी पाउँदछौ कि हाम्रो पछि परमेश्वर हुनुहुन्छ, साक्षात परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ, जो सबै देवहरू भन्दा पनि देव, राजाहरूको राजा परमेश्वर हुनुहुन्छ, उहाँसँग ठूलो फौज छ, उहाँसँग स्वर्गदूतहरूको सेना छ, जो हाम्रो लागि हाम्रो पक्षमा लड्नेछ, अनि परमेश्वर जो हाम्रो साथमा हुनुहुनेछ। हामीलाई के कुराको डर छ प्रियहरू? हामीलाई के कुराको अभाव, हामीलाई के कुराको खाँचो? हामी निरुत्साहित हुनुपर्ने कुनै कारण छैन। एलिसा जसरी भन्दछन् केवल दुईजना मात्रै मानिस थिए, उनी र उनका नोकर, तर उनले भन्दछन् हाम्रो पछि जतिजना छन् यहाँ आएका ती विभिन्न हजारौं त्यो फौजहरू भन्दा धेरै हाम्रो फौज छ। दोस्रो राजा 6:17 पदमा यसरी लेखिएको छ, तब एलिसाले यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस् र यसले देखोस्। तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो र त्यसले एलिसाका वरिपरिका डाँडाहरू र अग्निमय घोडाहरू र रथहरूले भरिएको देखे। प्राकृतिक क्षेत्रमा परिस्थितिहरू जस्तो देखिए पनि एलिसाले आफ्नो शान्ति गुमाएनन् प्रियहरू। उनले यो परिस्थितिलाई आफ्नो दृष्टिकोणबाट हेर्ने छनौट गरेनन्, तर आत्मिक दृष्टिकोणबाट परमेश्वरले आफ्नो जन र सेवकलाई ठूलो संख्यामा सुसज्जित सिपाहीहरूले घेर्नु भएको थियो र परमेश्वरले तिनीहरूलाई अग्निमय रथहरूले पनि घेर्नु भएको थियो। यस दर्शनमा परमेश्वरले एलिसा र उनको सेवकलाई हानिबाट पूर्ण रूपमा जोगाउने प्रतिज्ञा गर्नु भएको थियो। फिलिप्पी 4:6-7 पदमा हामीले हेर्दछौ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नुहुनेछ। प्रियहरू, आज तपाईँ र म भित्रको त्यो शान्ति गुमेको छ भने, तपाईँ र म डराएका छौं भने, विभिन्न परिस्थितिबाट हामी निरुत्साहित भएका छौं भने, तपाईँ हरेस नखानुहोस्, किनभने हामीले प्राकृतिक रूपमा हाम्रो अगाडि देखिरहेका, भौतिक आँखाले देखिरहेका कुराहरू कम होलान्, हामीले विभिन्न समस्या मात्र देखिरहेका छौं होला, तर हाम्रो आत्मिक आँखाले हामीले हेर्ने हो भने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, जो सारा देवहरू भन्दा पनि महान परमेश्वर हुनुहुन्छ। एलिसाले सिरियाको ठूलो सेनालाई कसरी जिते होलान् विचार गर्नुहोस् त प्रियहरू। उनले सम्पूर्ण सेनाहरूलाई अन्धोपनले प्रहार गर्न परमेश्वरसँग प्रार्थना गरे, परमेश्वरले उनको प्रार्थनाको जवाफ दिनुभयो र एलिसाले तिनीहरूलाई हानिको बाटोबाट बाहिर निकाले। एलिसाले आफ्नो परिस्थितिमाथि विजय हासिल गरे, किनकि उनी परमेश्वरमा विश्वास गर्दथे कि परमेश्वर एल सदाई हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वर उनको हरेक आवश्यकताको रक्षा समर्थन र आपूर्ति गर्न स्रोत साधनहरू प्रदान गर्ने प्रबन्ध गर्ने परमेश्वर हुनुहुन्छ भन्ने एलिसालाई विश्वास थियो। आज त्यही विश्वास तपाईँ र ममा हुनुपर्दछ। रोमीको पुस्तक 8:31 यसरी लेखेको छ, हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन्छ। साँच्चीकै परमेश्वर तपाईँ र हामीसँग हुनुहुन्छ भने हाम्रो विरुद्धमा अरू के कुरा हुन सक्छ र प्रियहरू, तपाईँ हतोत्साहित नहुनुहोस्, तपाईँ निराश नहुनुहोस्। तपाईँमा यदि शान्ति गुमेको छ भने, तपाईँ आकुल व्याकुल हुनुहुन्छ भने, तपाईँ भित्रैबाट त्यो शान्ति तपाईँमा कायम छैन भने तपाईँ आकुल व्याकुल नहुनुहोस्। यदि परमेश्वर तपाईँको र मेरो साथमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन सक्छ र। त्यसै गरी अर्को बाइबलीय खण्ड रोमी 8:35 यसरी बताइएको छ, कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के संकटले अथवा दुःखले वा खेदोले वा अनेकालले वा नग्नताले अथवा खतराले वा तरवारले? परमेश्वरको प्रेमबाट तपाईलाई के कुराले अलग गर्दछ? उहाँको शान्तिबाट तपाईँले के कुराले अलग गर्न सक्छ? जबसम्म तपाईँ आफ्नो आँखा आत्मिक क्षेत्रमा केन्द्रित राख्नुहुन्छ र ख्रीष्ट येशु मार्फत परमेश्वरले तपाईँको लागि गर्नुभएको सबै कुरा सम्झनुहुन्छ, त्यो कुनै पनि कुराले तपाईँलाई जित्न सक्दैन। तपाईँ परमेश्वरसँग निरन्तर त्यो असीम आनन्द र शान्तिको यात्रामा अगाडि बढिराख्नुहुनेछ। रोमीको पुस्तक 8:38-39 यसरी लेखिएको छ, किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। प्रियहरू, आजको यस समय तपाईँ परमेश्वरमा अझै घनिष्ठ सम्बन्धमा रहन चाहनुहुन्छ अनि उहाँको त्यो असीम आनन्द, उहाँको त्यो प्रेमलाई महसुस गर्न चाहनुहुन्छ। तपाईँ यदि त्यो चाहनुहुन्छ भने म सँगसँगै तपाईँ प्रार्थनामा रहनुहोस्। आफ्नो हृदयलाई परमेश्वरतर्फ फर्काउनुहोस्। संसारमा भएका सबै कुराहरू नाशवान छन्, ती सबै कुराहरू विलीन भएर जानेछन्, तर परमेश्वरको राज्य कहिले पनि विलीन भएर जाने छैन। प्रियहरू, उहाँ सदा सर्वदा तपाईँ र म सँगै रहनुहुनेछ अनि परमेश्वरको प्रेमबाट तपाईँ र हामीलाई अरू कुनै कुराले पनि अलग गर्ने छैन। के तपाईँ यो विश्वास गर्नुहुन्छ?
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौँ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनु भएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउँछौँ। हवस्त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 0353537979, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा? होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भने पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
5: कृष्ण सप्लायर्स दार्जिलिङ बेसिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
6: सम्पर्क मोबाइल 97140131429।
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।
9: मोबाइल पंखा हिटर राइस कुकर कूलर चार्जर इयरबड्स हेयरफोन स्पीकर सीसीटीवी कैमेरा राउटर बैकअप अनि विभिन्न बिजुली का सामान सब एक ठाउँमा।
2: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
9: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
9: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98510-63802, 98510-63802।
10: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, यत्ति डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
11: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
10: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के, घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के, यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
11: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए
10: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार। बुढा, आज इन्टरभ्यू थियो के भयो त?
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
10: होइन, के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
10: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा चारो बहस नेपाली बहस।

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। आजको नेपाली बहस पनि तपाई देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहसमा डिजिटल प्लेटफर्म मार्फत पनि तपाईँहरू सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत विश्वभर छरिएर रहेका नेपालीहरूले सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। हामी बहसमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र सीधा प्रश्नको सीधा जवाब लिने गर्दछौं र नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपाली बहसमा देशको पछिल्लो राजनैतिक घटनाक्रम, देशले कूटनीतिक क्षेत्रमा खेल्न सकेको भूमिका लगायतका विषयलाई आजको प्रमुख विषय हामी बनाउन चाहन्छौं। र अब बजेटको पूर्व सन्ध्यामा छौं र कस्तो खालको बजेट आउँछ, बजेटले सबैका नागरिकका समस्या समाधान हुने गरी, पीड़ाबोध पीड़ालाई समाधान गर्ने गरी र विकास निर्माणको क्षेत्रमा कोसे ढुंगा साबित गर्ने गरी अबको बजेट ल्याउन सक्छ त, यसको सरकारले त्यस्तो बजेट आउन सक्छ त भन्ने खालका विषयहरू पनि आजको नेपाली बहसमा उठाउन चाहन्छौं। र कूटनीतिमा संवाद छैन, यतिखेर रवि लामिछानेको भारत भ्रमण तय भएको छ, बालेनको अनिश्चित छ, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भए पनि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको औपचारिक भ्रमण तय भएको छ र अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको टुंगो नलाग्नु र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु एउटा अर्थपूर्ण रूपमा हेरिएको छ, किनभने भारतसँगको सम्बन्ध अहिलेको सरकारले चिस्याएको छ, भारत चिडिएको छ। अब कसरी भारतसँगको सम्बन्ध सुधार गर्ने भन्ने ढंगमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको हाई कमाण्डलाई चिन्ता र चासोको विषय छ, त्यसैले रवि लामिछाने भारत भ्रमणमा जाँदैछन् र भारत भ्रमणमा जाने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने वा नहुने यसबारे अझै पनि तय भइसकेको छैन, तर भ्रमण उच्च स्तरीय नै रहने र भाजपाको मुख्यालयमा समेत रवि लामिछानेलाई स्वागत गर्ने लगायतका कामहरू हुने भन्ने विषय पनि यतिखेर आएको छ। र आज कूटनीतिमा हामी किन कमजोर बनिरहेका छौं, किन छिमेकीहरूसँगको सम्बन्धलाई हामीले मजबूत र बलियो बनाउन सकिरहेका छैनौं, आजको नेपाली बहसमा हामी उठान गर्न चाहन्छौं। संसदमा मोर्चाबन्दी छ, प्रधानमन्त्रीले जवाब दिनुपर्ने विपक्षीहरू एकमत छन् र प्रतिनिधि सभा नियम मावलीमा लेखी अनुसार प्रत्येक महिना प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने हो, त्यो नभएपछि विपक्षी दलहरू सरकारमाथि दबाव सिर्जना गर्न एकजुट भएका हुन्, तर दबाव सिर्जना गरे तापनि सभामुखले बोलाउन गए तापनि प्रधानमन्त्री भने अहिलेसम्म टसमस भएका छैनन् र अल्पमतमा अध्यक्ष ओली एमाले पुनर्गठनको बाटोमा भन्ने समाचारहरू पनि हामीले प्रसारण गरिरहेका छौं। तर एकता कायम गर्दै हिजोको सचिवालय बैठक सकिएको भन्ने विषय पनि आएको छ र बाहिर आए अनुसार अब केन्द्रीय कमिटी बैठक आह्वान हुनेछ र पार्टीलाई सुदृढ गर्ने र फागुने केस गतिको निर्वाचनताका पराजित हुनु परेको कारणबारे अध्ययन गर्न एउटा समिति पनि गठन भएको छ र नेकपा एमाले अब कस्तो बाटोमा अगाडि बढ्छ भन्ने खालका विषयहरू पनि उठाउन चाहन्छौ। आजको दिनमा बैंक व्यवसाय र राजनीतिको सेटिङमा अरबौं घोटाला भएका विषयहरू छन्। एनसीएल स्मार्ट सेल प्रकरणमा पनि अरबौं घोटाला भएको छ, एनसीएलको बोर्ड नै अवैध भएको भन्ने विषय पनि आएको छ। विदेशी लगानीका नाममा डमी कम्पनी स्थापना गरिएका छन्, करिब 3 करोड़ लगानी देखाएर स्मार्ट टेलिकमको लाइसेन्स दिइएको छ, न्यून चुक्ता पुँजी 500 करोड़ बढ़ी बैंक ऋण रहेको छ, दूरसंचार ऐन विपरीत 5% भन्दा बढ़ी शेयर खरिद बिक्री भएको छ, कम्पनीको वास्तविक स्वामित्व लुकाउन डमी शेयर धनी प्रयोग गरिएको छ, 80% शेयर अस्वाभाविक रूपमा न्यून मूल्यमा बिक्री भएको छ, राज्यलाई तिर्नुपर्ने अरबौं कर र फ्रिक्वेन्सी शुल्कमा विवाद छ, लगानीभन्दा 825 गुणा बढ़ी लाभांश विदेश पठाइएको दावी गरिएको छ र स्मार्ट सेल घोटाला प्रकरणमा जति व्यक्तिहरूको नाम त्यहाँ आएको छ मुछिएको छ, यसमा पनि व्यापक रूपमा छानबिन हुनुपर्छ, अध्ययन हुनुपर्छ, अनुसन्धान हुनुपर्छ। देश त्यसै त ग्रे लिस्टबाट ब्ल्याक लिस्टको बाटोमा छ, यदि 7 महिनाभित्र राष्ट्रले राम्रो काम गर्न सकेन भने सम्पत्ति शुद्धिकरणदेखि लिएर ऋणहरूदेखि लिएर भएका भ्रष्टाचारहरूमा शून्य सहनशीलता अपनाउन सकेन भने र विदेशीहरूलाई जुन किसिमले उसले आफ्नो विश्वास यदि देशले दिलाउन सकेन भने अन्तर्राष्ट्रिय जगतलाई निकै ठूलो समस्या सिर्जना हुने देखिएको छ। 3 ठूला दलहरू यतिखेर नेतृत्वको संकटमा छन्, गुटबन्दी र पुनर्गठनको दबाव पनि छ र विशेष गरी नेपाली कंग्रेस र नेकपा एमालेमा यो अवस्था देखा परेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशन मार्फत आफ्नो वैधता प्राप्त गर्दैछ र त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी सभापतिको निर्विकल्प रहेको भन्ने विषय पनि आएका छन्। 79 सालमा स्थापना भएको राष्ट्रपा स्थापनाको 7 दशक पूरा गरिसकेको नेपाली कंग्रेस र नेकपा एमाले तथा अन्य दलहरू आफ्नै आन्तरिक तनावमा छन्। पुस्तान्तरणको दबाव र संगठनात्मक पुनर्गठनको बहसमा छन् र अहिले नागरिक स्तरबाट पनि एक किसिमको दबाव सिर्जना गर्ने र देशलाई अगाडि बढ़ाउने गरी एउटा अभियानको शुरूआत भएको छ। स्वतन्त्र नागरिक समूहले पनि एउटा अभियान शुरू गर्दैछ र अब त्यो अभियानको औचित्यका विषयमा पनि आज हामी छलफल र बहस गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: हैन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
11: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
12: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बीचमा नेकपाका नेता, पूर्व उपप्रधान, गृह एवं रक्षा मन्त्री डाक्टर भीमराव हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार।
13: धन्यवाद।
0: होइन, अहिलेको अवस्थामा नेपालको कूटनीतिक स्थिति कस्तो छ? नेपालले छिमेकी राष्ट्रसँग आफ्नो मित्रता कायम गर्न सकेको छ कि छैन? भनिन्छ छिमेकी फेर्न सकिँदैन, छिमेकीहरूसँग राम्रो सम्बन्ध राख्नु पर्छ, कायम राख्नुपर्छ। दुई शक्तिशाली देशको बीचमा छौं आज हामी, नेपाल अहिले कुन परिस्थितिमा हो?
13: नेपालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि नै, त्योभन्दा अगाडिको कुरा प्रसंग अलि लामो होला, नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन हुनुपर्छ, कूटनीतिक सञ्चालन हुनुपर्छ भन्ने कुरा जुन बारम्बार उठ्दै आएर, खास गरी नेपालको संविधानको धारा 51(ड)मा जुन कुरालाई लेखियो, तदनुकूल नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालित भएको छैन। यो व्यक्ति केन्द्रित, सत्ता स्वार्थ केन्द्रित, अझ भन्ने हो भने कतिपय सन्दर्भमा राष्ट्रिय हित विपरीत छ। अब अहिले जुन राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै 2 बहुमत प्राप्त सरकार छ, यो त्यो दिशामा जान्छ कि जाँदैन भन्ने कुरा हेर्नुपर्छ। योभन्दा अगाडि जुन अन्तरिम सरकार थियो, त्यो अन्तरिम सरकार त्यो राष्ट्रिय हितमा केन्द्रित भएर गएको देखिएन। त्यसैले अब यसको व्यवहार हेर्नुपर्छ. अहिलेसम्मको व्यवहार हेर्दा नेपालको राष्ट्रिय हितका केन्द्र भागमा रहेका जुन विषयहरू हुन् ती विषयहरूमा कुनै गम्भीर रूपमा चिन्तन मनन गरेर सरकार प्रवेश गरेको देखिन्न.
0: होइन, अहिले पछिल्लो समय चाहिँ छिमेकी भारतसँगको सम्बन्ध चिरिएको हो, चिसिएको हो. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण तय भएको विषय आएको छ, तर पालेन्द्र शाह प्रधानमन्त्रीको भ्रमण चाहिँ तय हुन सकेका छैन. सम्बन्धमा केही दरार आएको हो छिमेकीहरूसँग?
13: तपाईँको स्वर केही पनि सुनिएन.
0: छिमेकीहरूसँगको हाम्रो सम्बन्ध अहिले अलिकति चिसिएको सम्बन्ध हो, चिडिएको सम्बन्ध हो नजिकका छिमेकीसँग? डर
13: तपाईँको स्वर राम्रो सुनिया छैन. मैले सुनेसम्म चिसिएको छ कि छैन भन्ने जुन प्रश्न छ, हेर्नुहोस्, कुनै पनि देशसँगको सम्बन्ध चिसिने वा न्यानो हुने भन्ने कुरा आफ्नो देशको राष्ट्रिय हित अनुकूल यो सरकारले काम गर्न खोज्दा त्यसमा अरू देशको प्रतिक्रिया के भयो भन्ने कुरामा आधारित हुन्छ. जस्तो अहिलेको विश्व राजनीतिमा हेर्नुहोस्, भारत हेर्नुहोस्, यत्रो छिमेकी मुलुक हाम्रो, चीन हेर्नुहोस्, अमेरिका र अमेरिका इरानसँगको सम्बन्ध हेर्नुहोस् लडाइँ भइराखेको ठाउँमा पनि, रुसको स्थिति हेर्नुहोस् अझ जापान जुनसुकै देशको स्थिति हेर्नुहोस्, सबै देशले आफ्नो राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर त्यो अरू देशको सम्बन्ध चिसिएको हो कि न्यानो हो भन्ने कुरा निर्धारण गर्छन्. हाम्रो देशमा दुर्भाग्यवश के भइरहेको छ भने लामो समयदेखि कुनै देशसँगको सम्बन्ध चिसो हो कि न्यानो हो भन्ने कुरा त्यो देशको ताबेदारी त्यो देशको अगाडि एकदम समर्पित भएर घुँडा टेकेर यहाँका शासकहरूले कतिको सेवा चाकरी गर्न खोजे भने इरानसँगको सम्बन्ध हेर्नुहोस् लडाइँ भइराखेको ठाउँमा पनि, रुसको स्थिति हेर्नुहोस् अझ जापान जुनसुकै देशको स्थिति हेर्नुहोस्, सबै देशले आफ्नो राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर त्यो अरू देशको सम्बन्ध

0: त्यसकारण अहिलेको वर्तमान सरकारको सम्बन्ध चाहे भारतसँग होस्, चीनसँग होस्, अमेरिका जसकै देशसँग सम्बन्ध होस्, ती देशहरूसँग हाम्रा विगतमा राजनीतिक, आर्थिक, सुरक्षा, व्यापार, जे जे विषय छन् सिमाना, ती विषयहरूमा यो सरकार प्रवेश गरेका अवस्थामा अर्थात् यो सरकारले ती सम्बन्धित देशहरूसँग वार्ता गरेको अवस्थामा त्यहाँ फलदायी कुरा हुन्छ, दुई देशको बीचमा समझदारी हुन्छ, नेपाल र ती सम्बन्धित देशहरूको पनि राष्ट्रिय हितलाई ध्यानमा राखेर दुवै पक्षको हित एउटा सार्वभौम समानताको आधारमा अगाडि जान्छ भने त्यति बेला हामीले न्यानो भएको या अझ कहिलेकाहीँ शब्द प्रयोग गर्छ नयाँ उचाइमा पुग्यो जनतालाई झुक्याउनुको लागि केपी ओलीको प्रधानमन्त्री भए बेला खुब प्रयोग गर्थ्यो त्यो शब्द क्या, अनि के त्यो जनतालाई नयाँ उचाइ त्यो कहाँ उचाइ हो त्यसको कुनै अत्तो पत्तो हुँदैन हो। त्यसै गरेर अब भारतसँग हुने विभिन्न विषयमा व्यापारदेखि लगायत जुन व्यापार घाटा छ यत्रो ठुलो, या चीनसँग हुने अरू देशसँग जुन निर्माणाधीन कतिपय आयोजनाहरू अधुरा छन्, माथिल्लो प्रणाली भन्नुहोस् यत्रो हाम्रो राष्ट्रलाई डुबाउने गरेर थियो व्यापार त्यो चाहिँ विकास आयोजना सम्झौता विपरीत सरकारहरूले पटक पटकका प्रधानमन्त्रीले काम गरेका छन्। त्यो साँच्चीकै भन्ने हो भने राम्रो अदालतमा त्यो मुद्दा चलाउने हो भने निजहरूले राष्ट्रिय हितमा आघात पुगेको भनेर मुद्दा चल्न सक्थ्यो होला, तर यो चल्दैन त्यो मलाई थाहा छ। त्यसकारण यो चिसो र न्यानो हुने भन्ने कुरा परिणाममा हेर्नुपर्छ, यत्तिकै गफ गरेर प्रचार गरेर न्यानो हो कि चिसो हो भन्ने कुरा
1: होइन। एउटा कुरा के साहब मैले भन्न खोजेको, जस्तो राष्ट्रसभाका सभापतिको भारत भ्रमण हुँदैछ होइन, तपाईँले थाहा छ प्रधानमन्त्रीको भ्रमण तय हुन सकिरहेको छैन, यो सम्बन्धलाई सुधार गर्न सक्छ त अहिलेको सरकारले? हाम्रा धेरै समस्याहरू छन् होइन, सीमाका समस्याहरू छन् होइन, हाम्रा भूमिका समस्याहरू छन्, कूटनीतिक सम्बन्धका कुराहरू छन्। हिजो त धेरै आवाजहरू उठ्थे, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति राम्रो रहेन भन्ने खालका विषयहरू उठ्थे, अब यसले उचाइ लिन सक्छ, विश्वास गर्न सकिन्छ आज?
0: यो कुरा पनि बुझिन सक्नुहोस् है, हेर्नुहोस् कुनै पनि देश बलियो हुनुको लागि त्यसका औपचारिक निकायहरू संस्थागत रूपमा सक्रिय हुनुपर्छ। जस्तो हाम्रो देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउने हो भने सबभन्दा पहिले हाम्रो परराष्ट्र मन्त्रालय सुदृढ हुनुपर्छ, हाम्रा राजदूतावासहरू बलियो हुनुपर्छ, हाम्रा राजदूतावास राजदूत हाम्रो परराष्ट्र मन्त्रालयले त्यसमा काम गर्नुपर्छ। जस्तो भन्नुहोस् कतिपय विषय पहिले नै सबै खुला भइहाल्दैन, आन्तरिक रूपमा कूटनीतिक स्तरमा ती छलफल हुन्छन्, त्यहाँ समझदारी एउटा मोटामोटी एकै अर्कालाई बुझ्ने सम्झने प्रयासहरू पनि हुन्छन्। अब त्यो प्रयासमा नजाने सरकारका सम्बन्धित औपचारिक निकायहरूले के गरेका छ त्यसको अत्तो पत्तो नहुने, अब भ्रमण कसले गर्ने भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको स्वागत हो, यसले के संकेत गर्छ भन्दाखेरि रवि लामे छानेजीले भारतमा के गरेर आउनुहुन्छ कसो गरेर आउनुहुन्छ त्यो उहाँले नै भन्नु होला, पछि थाहा होला, अहिले नै म पूर्वानुमान गर्न चाहन्न। तर अहिलेसम्म गरेका यस्ता प्रकारका भ्रमण राज्यका औपचारिक निकायहरू कूटनीतिक निकायहरू र तिनीहरूले चाहिँ केही पनि नगर्ने या गरेको थाहा नहुने जनतालाई, अनि अनौपचारिक निकायहरू र खास गरी राजनीतिक तहका जसको जोसँग सम्बन्ध राम्रो छ उनीहरूले चोचोमोचो मिलाएर अनि चाहिँ अनेक प्रकारका क्रियाकलाप गर्ने र ती क्रियाकलापका परिणामहरू राष्ट्र हितको विपरीत हुन्छ। अहिलेसम्मको यो चितो अनुभव हो, अहिले पनि नेपालको परराष्ट्र मन्त्रालय त्यत्रो लेखको प्रसङ्ग आएको छ, अस्ति चियाको तहले समाधान भयो, अब त्यसमा राम्रै भयो भन्ने ठान्छु म। त्यस्ता अरू थुप्रै समस्याहरू छन् भारतसँग त धेरै डुबानदेखि अनेक समस्याहरू पटक पटक उठेर कैयौं कुराहरू ती थाचिरहेका छन्। हुँदाहुँदा 1950 सन्धि पुनरावर्तन गर्ने भन्ने मनोमन अधिकारी प्रधानमन्त्री हुँदा भारत भ्रमण हुँदा गरेको सहमति समेत जसलाई बाबुराम भट्टराई र केपी ओलीजीले ध्वस्त गर्नुभयो त्यो पनि थाचिन्छ। यस्ता कुराहरूमा अनि सरकारका निकायले काम नगर्ने, संस्थागत निकायले के गर्यो थाहा नहुने, अनि अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिजी गएर अनि भारतमा गएर कुराकानी गर्ने, अब यो पनि के हो त? पहिले नेपाल र भारतको सम्बन्धमा पहिलेदेखि सोझो प्रत्यक्ष राम्रो तरिकाले कूटनीतिक माध्यमबाट देशलाई बलियो हुने गरी नगरेर खेल खेलेर अगाडि बढाउने जुन पहिलेको चरित्र थियो कतै त्यसकै पुनरावृत्ति त होइन भन्ने कुराको यो एउटा संकेत जस्तो देखिएको छ। यद्यपि म अहिले नै निष्कर्ष निकाल्न चाहन्न, परिणाम हेर्छु, परिणाम सबैले हेर्नुपर्छ, मैले मात्र होइन। त्यस कारणले गर्दा अब यस्तो खालको यो कूटनीति नै नेपाल जस्तो एउटा संवेदनशील राजनीतिक अवस्थामा रहेको देशको लागि यो उचित बाटो होइन।
1: अनि एउटा कुरा अब तपाईँलाई राम्रोसँग थाहा छ राहुलजी, पछिल्लो समय चाहिँ अब सरकारले सुशासनको क्षेत्रमा काम गर्छु भनिरहेको छ, जनताका पीड़ाहरू जनताका पीड़ामा मलम लाउँछु भनेर अगाडि बढ़िरहेको छ, सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर आज सहकारी होइन रकम जसको लुटिएको छ, सहकारी पीड़ितहरूले बिस्तारै रकम फिर्ता पाउँदैछन्। सरकार अब जन

0: मैत्री र सुशासन मैत्री बन्न खोजेको हो, जनताको सरकार बन्दै उसले आफ्ना डेलिभरीहरूलाई त्यो ढंगले अगाडि बढाउन खोजिरहेको हो।
1: तपाईँको स्वर एकदमै सुनिएन है, तर
0: मेरो आवाजलाई तपाईँले क्लियर सुनिरहेको सुनिरहनु भएको छैन, राम्रोसँग सुनिएको छैन अहिले।
1: तपाईँको स्वर त यति सानो आइरहेको छ कि त्यो मलाई सुन्न एकदमै गाह्रो भइरहेछ, तर अब तपाईँले सरकारको यो जनताप्रति
0: उत्तरदायी हुने कुरा होइन, सहकारीको रकम फिर्ता हुने कुरादेखि लिएर हरेक कुरामा चाहिँ सरकार अलिकति अगाडि बढ़िरहेछ, यसले चाहिँ अलिक सुशासन केन्द्रित गतिविधिहरू गर्न खोजिया हो भन्नु।
1: यस्तो सहकारीको जुन रकम छ नि, सबभन्दा पहिले त सहकारीको ठगी रकम जुन सरकारी सहकारीको रकम जसले ठगी गर्यो करोडमा होइन अरबमा, सबभन्दा त तिनी व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउनु भयो। त्यसको सबभन्दा एउटा उदाहरणको रूपमा जितेन्द्र बाबु
0: राई
1: सबभन्दा पहिले किन गर्दैन सरकार, के हुन्छ भने मूलभूत कुरामा नजाने अनि चाहिँ तपसिलका कुरामा गएर जनतालाई झुक्क्याउने, यो चरित्र नेपालको राजनीतिमा लामो समयदेखि छ, म अहिले मात्र भन्दिनँ, त्यसको पुनरावृत्ति यहाँ भइरहेको देखिन्छ। एक दोस्रो कुरा, जुन जुन व्यक्तिहरूले जनताले गरेको बचतलाई दुरुपयोग गरे, ठगे जनतालाई, तिनीहरूबाट रकम वसुल गर्नु पर्यो नि। जनताले तिरेको कर, जनताको टाउकोमा ल्याएको विदेशी ऋण र सहयोगबाट अनि त्यो रकम तिर्न पाइन्छ, अनि त्यो त्यो सरकारको ढुकुटीबाट तिर्ने रे, जसले सरकारी ठगी गरिरहेछ उनीहरूको चाहिँ सम्पत्तिबाट अनि त्यो रकम असुल नगर्ने रे, यो कस्तो खालको कुरा हो? मैले यसको अर्थ सहकारीमा जो पीड़ित भएका छन्, खास गरी सानोतिनो रकम राखेर रा, जसले चाहिँ आफूलाई दुई पैसाको जो गरेर अप्ठ्यारो परेको बेला रकमको सदुपयोग गरौँला भन्ने जसले सोचेका थिए, उनीहरूलाई रकम दिनु हुँदैन मैले भनेको होइन, उनीहरूको कल्याण हित गर्नु सरकारको
0: कर्तव्य,
1: तर्फबाट भनेको छु जनताको सुरक्षा, सिमानाको रक्षा सरकारको पहिलो कर्तव्य, कमजोर वर्ग कमजोर समुदायलाई आवास भोजन रोजगारी दिनु सरकारको कर्तव्य, उनीहरूलाई उठीवास लगाउने कुनै पनि जनमुखी सरकारले गर्न सक्दैन, त्यो जनविरोधी सरकारले मात्रै गर्न सक्छ भनेर मैले पहिले भनेको हो। त्यस अर्थमा सहकारीमा पनि मैले रकम दिनुहुन्न भनेको होइन, तर सहकारी ठगहरूको सम्पत्तिबाट असुल गरेको है, कुन चाहिँ सहकारी ठगको सम्पत्ति सरकारीकरण गरेर निजको सम्पत्ति लिएको भन्ने त हामीले मैले त सुनेको छैन अहिलेसम्म। यदि तपाईँले सुन्नु भएको छ भने नेपाली जनतालाई जानकारी गराइदिनुहोस्। यो बाटो पनि के भने जनतालाई रकम त दिनुपर्छ, तर नेपाली जनताले तिरेको रकम, नेपाली जनताको नाममा आएको रकम राज्यको ढुकुटीबाट तिर्ने अनि सहकारी ठगहरूको सम्पत्तिबाट असुल नगर्ने जुन कुरा छ नि, कतै यसमा मलाई शंका के लागेको छ भने कतै यो सरकारका पनि अनेक नजिक रहेका कतिपय व्यक्तिहरूलाई जुन मुद्दा लागेको छ रवि लामी छानीजी लिएर आयो, अनि त्यसमा
0: संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा त फिर्ता भयो नि त रविजीको,
1: त्यसमा अनि त्यो निजहरूले आफ्नो खल्तीबाट उनीहरूको सम्पत्ति बिक्री नहोस्, उनीहरूको सम्पत्तिबाट असुल गर्न नपरोस्, बरु राज्यलाई नै काट पल्टाउ भनेर यो कतै त्यो दुराशयबाट त प्रेरित छैन भन्ने यहाँनिर प्रश्न उठ्छ।
0: अनि यसलाई थाहा छ, रवि लामिछानेजीको सँग सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा त कास्की जिल्ला अदालतले अतिशयोक्ति नदेखिएको त्यो मुनासिब नरहेको भनेर चाहिँ फिर्ता गर्यो नि त होइन।
1: अब यो हेर्नु, त्यसमा एउटा रहस्य त जति बेला सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्थ्यो नि, त्यति बेला उहाँको मान्य अधिवक्ताले दुईटा काम गर्नु होइन, सबैलाई थाहा छ, यो कुनै पनि पूर्वाग्रह गरे होइन कि तथ्य सम्झनु त पर्यो नेपाली जनताले बिर्सिदिने। एउटा निर्णय के गर्नुभयो भने उहाँको कुनै आफन्त पर्नेको यो किशोरीहरूको डिम्ब बिक्रीमा जस्तो त्यस्तो गम्भीर कुरामा त्यो मुद्दा लाग्दैन भनेर उहाँले त्यसमा त्यो सिध्याइदिनुभयो। अर्को कुरा, रवि लामिछानेजीको प्रसङ्गमा त्यसमा यो संगठित अपराध हो कि होइन भन्ने प्रसङ्गमा महानी अधिवक्ताले नै होइन यसमा मुद्दा नलगाउनु भनेर उहाँले आदेश फरमान गरिदिनुभयो, त्यो त बिर्सेको छैनौँ नि हामी। त्यस कारण आफ्नो हातमा हुँदाखेरि अनि प्रतिनिधि सभाको नियावली हेर्नुहोस् न के भयो, त्यहाँ त्यो प्रतिनिधि सभाको नियावलीमा पहिलेकाहरूले सुशासन गरेन, भ्रष्टाचारीलाई प्रश्रय दियो भनेर ठुल्ठुलो स्वर गरियो होइन, ककले गरे त्यो सबैलाई थाहा छँदैछ। अनि नियावलीमा के ल्यायो त भने अब उपरान्त कुनै व्यक्तिलाई भ्रष्टाचार मुद्दा लागेर त्यो निलम्बन भयो, ठगी के यस्तो भयो भने निजको पद के अरे त्यस्तो मुद्दा लाग्यो भने निजको पद निलम्बन नहुने, पहिलेकाहरू जसलाई सुशासन गर्यो भ्रष्टाचारलाई प्रश्रय दियो भन्नेहरूले चाहिँ निलम्बन भनेर नियावली ल्याएका थिए प्रतिनिधि सभामा, त्यो नियावलीले हटाइदिए। जम्मै प्रसङ्ग हेर्दाखेरि हेर्नुहोस्, दुःखका साथ मैले भन्नुपर्छ, यो कुनै व्यक्तिको आलोचना भन्दा पनि यो त आफूलाई पर्दा आफ्नो निहित स्वार्थमा कानुन मिच्ने, संविधान मिच्ने अनि त्यसपछि आफ्नो अध्यादेशबाट जे जे मन लाग्यो त्यो ल्याउने, नेपालको राजनीतिमा जुन विडम्बनापूर्ण नेपालको राजनीतिमा नेपाली जनता र नेपालको हितको लागि जुन एउटा दुःखद एउटा चरित्र र प्रवृत्ति थियो त्यो त कुनै न कुनै रूपमा जारी भएको देखियो होइन र
0: अब तपाईँलाई थाहा छ होइन संसदमा यहाँले लामो समय काम गर्नु भएको छ अहिले प्रधानमन्त्री बालेन्द्र शाह कम बोल्ने र संसदमा नजाने यसको मतलब उहाँले प्रतिनिधि सभा नियमावलीको नियम 38(1) र 3 सम्झाइरहनु भएको छ तर हिजोको दृश्य हेर्ने हो भने त सभामुखलाई समेत सभामुख समेत गएर रिक्वेस्ट गर्दा पनि उहाँ संसदमा नआउने भन्ने कुराले म चाहिँ काम गर्छु म बोल्दिन धेरै हिजो बोलेर बिग्रियो अब म काम गरेर देखाउँछु भनेर उहाँको अडान हो भन्ने खालका विषयहरू पनि आउँछन् संसदमा किन उहाँ जानु हुँदैन संसदमा नजानुको कारण के होला
1: कुरा सुन्दा अब यो यसमा दुःख प्रकट गर्ने कि हाँस्ने कि चिन्ता व्यक्त गर्ने कि बडा विस्मयपूर्ण कुरा हो अब त्यसो भए चिनका राष्ट्रपति सी जिनपिङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अब यी शक्तिशालीवाला नाम लिएको मैले है अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प सबैले मनव्रत धारण गरेका छन् त त्यहाँ काम भएको छैन यस्ता हास्यास्पद तर्क गर्ने भनेको यो त्यो जनतालाई मूर्ख छान्ने हो कि बोल्ने भनेको नचाहिने कुरा बोल्न बोल्ने हो अनावश्यक ठाउँमा गएर नबोल्ने हो जहाँ जनताको सार्वभौम सत्ताको अभ्यास हुन्छ जहाँ त्यो सार्वभौम सत्ताको अभ्यासमा जनताबाट निर्वाचित व्यक्तिहरूले उत्तरदायी हुन सक्छ जहाँ गएर जवाबदेही हुन सक्छ त्यहाँ उठेका प्रश्नहरूको जवाब दिनुपर्छ तपाईँ कतिपय यो संसदीय प्रणाली भएका मुलुकमा संसदीय समितिमा हेर्नुहोस् त त्यहाँ मन्त्रीहरूलाई गरेका प्रश्नहरू त्यहाँका राष्ट्रपति प्रधानमन्त्रीहरूलाई गरेका प्रश्नहरू हेर्नुहोस् उनीहरूले नेपाल आफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्ध सुरक्षा सम्बन्ध बोलेका कुराहरू हेर्नुहोस् बोल्नु पर्दैन अनि देशको मुखलाई देशको आवाजलाई मुखरित गर्ने हो पो त प्रधानमन्त्री देशको मुख्य कार्यकारी अधिकार लिएको व्यक्ति कुनै कुरामा नबोल्ने देशको राष्ट्रिय हित नेतृत्व सुरक्षा विषयमा मौन धारण गर्ने संसदमा उठेका प्रश्नको उत्तर नदिने अनि त्यहाँ नियावलीमा मन्त्री पठाए पनि हुन्छ भने आउनाले गएन भन्ने कुरा त्यो त के हो भन्नुहुन्छ भने मन्त्री त्यसको अर्थ के हो भने म त संविधान निर्माणदेखि त्यहाँका प्रत्येक नियावलीमा छु त्यसको आशय के हो भने त्यो बुझौँ राम्रो सबैले त्यसको आशय के हो भने कहिलेकाहीँ प्रधानमन्त्री बिरामी पर्न सक्छन् होइन कहिलेकाहीँ विदेश भ्रमणमा हुन सक्छन् कहिले अरू कुनै काममा हुन सक्छन् त्यस्तो एकदमै भइपरि आउने अवस्थाका लागि प्रधानमन्त्री नभएको बेला निजको तर्फबाट संसदमा विधेयक पेश गर्न सक्ने भनेको र त्यो कहिलेकाहीँ संसदीय समितिका बैठकहरूमा पनि त्यस्तो स्थितिमा प्रधानमन्त्रीले मेरो यस्तो काम पर्यो है हामी त संसदीय यत्रो वर्ष काम गर्छौँ त प्रधानमन्त्रीले त्यहाँ खबर पठाउनु पर्छ पछिल्लो कालमा एक दुईजना प्रधानमन्त्रीले त्यस्तो हट देखाएका थिए त्यसको परिणाम देखिसके नभए प्रधानमन्त्री आउनु आउन नसक्ने मेरो यस्तो परेको हुनाले भनेर खबर पठाउनु त्यो एउटा शिष्टाचार पनि हो मर्यादा पनि हो र त्यो प्रणाली पनि हो जनताप्रतिको उत्तरदायी बोधको कुरा पनि हो अब त्यो केही पनि गर्नु पर्दैन भने अनि चाहियो भने त प्रधानमन्त्री देशमा त्यो मन्त्रीले नै गर्ने हो भने सबै मन्त्री बनाउने भएको त सिधै त किन चाहियो चाहियो त्यस कारण यो के हो भने विधि प्रणालीबाट नचल्ने चरित्रको परिचयको चाहे भालेन्जीले गर्नुहोस् चाहे कोही एबिसिडी जोसेफले गर्नुहोस् किनभने कति कुराहरू जनताले बुझ्नुपर्छ जनताले ध्यान दिनुपर्छ कुनै पनि व्यक्ति कानुनमा माथि हुन सक्दैन प्रणाली र विधि निकेर जाने अधिकार कसैलाई पनि हुँदैन यदि कसैलाई अर्को प्रणालीमा जाने इच्छा छ भने नलुकाएर भन्न पर्यो जस्तो अहिलेको यो जुन संसदीय प्रणाली छ यसका कयौँ त्रुटिहरू छन् यहाँ कयौँ विसङ्गति पनि छन् त्यो कुरा साँचो कुरा हो त्यसको हामीले भोगी पनि सक्यौँ यो अभ्यासमा कतिपय नेताहरूले गरेका क्रियाकलाप गलत पनि छन् तर त्यो गलत क्रियाकलापलाई सच्याउने नाममा अर्को ठुलो गल्ती गर्न त मिल्दैन नि तावामा रहेको माछा म तातिए भनेर भुङ्रोमा त जान सक्दैन नि नेपाली जनताले विगतमा गरेका कतिपय नेताहरूले गल्ती गर्यो भनेर अहिले आउनेहरूलाई त्यहाँभन्दा ठुलो छुट दिएर महागल्ती गर्न दिने त त्यो हुन सक्दैन नि त्यस कारण हेर्नुहोस् यदि जनताको जनताप्रति उत्तरदायी हुने अहिलेकै संसदीय जुन प्रणाली छ त्यो जुन संसदीय अभ्यास छ संविधान छ कानुन छ नियावली छ र संसदमा के हुन्छ भने विगतमा गरेका कतिपय अभ्यासहरू परम्पराहरू ती मान्यताको रूपमा मात्र होइन ती कानून र प्रचलनको रूपमा अघोषित रूपमा स्थापित हुन्छन् बेलायतमा लिखित संविधान नभए पनि त्यसरी चलेको छ यो अहिलेको संसदीय प्रणालीको मूल एउटा धारा भनेको यो बेलायतको संसदीय प्रणालीसँगै सम्बन्धित छ अब कि त झन्डै दुईटै आएको व्यक्तिले सरकारले भन्नु पर्यो त भन्न सक्नु पर्यो जनतालाई म यो कुरा केही पनि मान्दैन म यस्तो नयाँ प्रणालीमा जान्छु अब यो प्रणालीमा यसरी परिवर्तन हुन्छ भन्नु पर्यो त्यस कारणले गर्दा यस्तो कुराहरू भनेको यो नेपालको मर्यादा विदेशीले हेर्दाखेरि पनि नेपालको विदेशीका अगाडि संसार अन्तर्राष्ट्रिय समुदायको बीचमा नेपालको प्रतिष्ठा मर्यादा शासन प्रणालीप्रतिको यो दृष्टिको गलत नहोस् भन्नको लागि पनि तपाईँले भनेका जस्ता अभ्यासहरू थिए कदापि उचित हुन सक्दैनन्।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता पूर्व उप प्रधान रक्षा एवं गृहमन्त्री डाक्टर भीम रावल। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
9: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
8: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
9: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
8: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
10: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बेसमा वरिष्ठ पत्रकार एवं स्वतन्त्र नागरिक समूहका अध्यक्ष ऋषि धवल आउनुहुन्छ। धवलजी, नेपालीले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
11: थ्याङ्क यू सो मच खेपबमजी।
0: होइन, तपाईँहरूले स्वतन्त्र नागरिकहरूको समूह हिजोबाट प्रादुर्भाव गर्नुभएछ, शुरूआत गर्नुभएछ, यसको उद्देश्य के हो? अब तपाईँहरू के गर्नुहुन्छ? यो समूहको काम, कर्तव्य र अधिकार के हो?
11: खेमजी, हाम्रो देशमा जब जब नागरिकहरू अथवा नागरिक समाज कमजोर हुन्छ, देशमा संकटहरू आउँछ। 62-63 सालको जनआन्दोलनतिर तपाईँलाई म लिएर जान चाहन्छु। त्यतिखेर नागरिक समूह शक्तिशाली थियो, प्रभावकारी थियो। नागरिक समाजले भनेपछि राज्यले, सरकारले, दलहरूले मान्थे र नागरिक समाजले भनेको काममा दलहरू दत्त चित्त भर लाग्थे र उनीहरूले देश र जनताको पक्षमा काम गर्नुपर्छ, लोकतन्त्रको पक्षमा काम गर्नुपर्छ, विधिको शासनको पक्षमा काम गर्नुपर्छ, भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ, सुशासन दिनुपर्छ भन्ने उनीहरूको मन र मस्तिष्कमा सोच र चिन्तन पलाउँथ्यो। तर हाम्रो देशमा पछिल्लो समय नागरिक समाज कमजोर भयो, नागरिक समाजले दलहरूलाई दबाब दिन सकेनन्। दलहरूले गरेका विकृति, विसङ्गति, अन्याय, अत्याचारको कुरा गर्न चाहन्छु, म समाजकै कुरा गर्न चाहन्छु, देशकै कुरा गर्न चाहन्छु। पुराना दलका ठुला नेताहरूले गल्ती गर्दाखेरि नागरिक समाजले दबाब दिएको भए नागरिक समाज एक भएर आएको भए यो अवस्था देशमा आउँथेन। त्यसैले अहिले राष्ट्रिय सुन्दर पार्टीको नेतृत्वमा 2 मतको सरकार छ, 42 प्रधानमन्त्री
0: हुनुहुन्छ, आवाज उठाउन सक्नुहुन्छ, बालेन्द्र शाहलाई तपाईँहरू खबरदारी गर्न सक्नुहुन्छ आजको दिनमा?
11: खेमजी, मैले तपाईँलाई विगतदेखि वर्तमानसम्मको र भविष्यको कुरा गरिराखेको छु। विगतमा नागरिक समाजले जसरी काम गर्न सक्थ्यो त्यो गर्न सकेन. त्यसैले हिजो हामीले स्वतन्त्र नागरिक एउटा अभियान सुरुवात गरेका छौँ. देशभरिका 3 करोड नेपाली जनता, विदेशमा रहेका नेपालीहरू पनि यो नागरिक समाजको सदस्य बन्न सक्छन्. त्यसैले हामीले प्रधानमन्त्रीको कुरा गरिराखेका छैनौँ. हामीले सरकारले अथवा अहिलेको राष्ट्रिय पार्टीको नेतृत्वको दुईटैमा सरकारले यदि कमी कमजोरी गर्यो भने, गल्ती गर्यो भने हामी खबरदारी गर्छौँ. हामी विरोधको लागि विरोध गर्दैनौँ. हामीले के भनेका छौँ, यो देशमा सुशासन पहिलो एजेन्डा हो. सुशासन देऊ, भ्रष्टाचारलाई कारवाही गर, जनताको चाहना अनुसार काम गर प्रधानमन्त्री बालेन्द्र शाह भनेर हामीले भनेका छौँ. हिजो हामीले 33 बुझे एउटा बकस पत्र, वाचा पत्र भनेर उहाँले भन्नुहुन्छ नि, सहयात्रा पत्र हामीले अगाडि सारेका छौँ. र त्यो पत्रको मूल उद्देश्य हो शिक्षामा, स्वास्थ्यमा व्यापक सुधार गर. अर्थमन्त्री सुरमित बाग्लीले ल्याउने बजेटमा स्वास्थ्य र शिक्षालाई विशेष जोड देऊ, स्वास्थ्य र शिक्षा निशुल्क गर. र अहिलेको अवस्थामा हाम्रो देशमा पारदर्शिता चाहिन्छ, इमानदारिता चाहिन्छ, देश जनता प्रति काम गर्ने अवसर यो सरकारले जसरी प्राप्त गरेको छ. विगतमा दलहरू चुप्दाखेरि देशमा ठूलो संकटहरू आयो. अब राष्ट्रिय पार्टीको नेतृत्व सरकारलाई चुक्ने कुनै पनि छुट छैन. यसले जनताको बाहेक अरू कसैको काम गर्न मिल्दैन. यो सरकारले बिचौलियालाई कारवाही गर्नुपर्छ, यो सरकारले भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ, यो सरकारले नातावाद कृपावाद अन्त्य गर्नुपर्छ. यो सरकारले सेवा सुविधा लिने होइन, सेवा सुविधा जनतालाई दिने हो. मन्त्रीहरू, प्रधानमन्त्रीहरूले सेवा सुविधा लिन पाउँदैनन्. मैले त के भनेको छु भन्दाखेरि, सांसदहरूको पनि सम्पत्ति सार्वजनिक हुनुपर्छ, स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्छ, स्थानीय सरकार जनमुखी हुनुपर्छ, स्थानीय सरकारले जनताको लागि काम गर्नुपर्छ. स्थानीय सरकारमा पनि भ्रष्टाचार भएको कुराहरू बाहिर आएको छ. हामी 753 सरकारमा जान चाहन्छौ. हामी त्यहाँ गएर स्वतन्त्र अभियान सञ्चालन गर्न चाहन्छौ. देशभरिका जनतालाई हामी सदस्यता वितरण गर्दैछौ. यो एउटा अभियान हो, राष्ट्रिय अभियान हो. यो अभियानले देश र जनताको लागि मात्र काम गर्छ, लोकतन्त्रको लागि, विधिको शासन र कानुन राज्यको लागि काम गर्छ. लोकतन्त्रको विकल्प छैन. लोकतान्त्रिक मूल्य र मान्यतामा सबै हिँड्नुपर्छ, दलहरू हिँड्नुपर्छ भन्ने हामीले स्पष्ट रूपमा अडानहरू, दृष्टिकोणहरू अगाडि सारेका छौँ. हामी भनिरहेका छौँ बालेन्द्र शाहको नेतृत्व सरकारलाई साथ दिन्छौँ, सहयोग गर्छौँ, समर्थन गर्छौं. यो सरकारले जनताको काम गर्नुपर्छ, यो सरकार पारदर्शी हुनुपर्छ, यो सरकार जवाबदेही हुनुपर्छ भन्ने स्पष्ट रूपमा राम सहित अहिलेको समस्याको समाधान कसरी गर्ने, कसरी विकास निर्माणलाई अगाडि बढाउने, कसरी
0: जनता सरकार सुशासनको लाइनमा छैन, सरकार सही ट्र्याकमा छैन, सरकारले जनताका काम गर्न सकिरहेको छैन, सहकारीको रकमहरू फिर्ता हुँदैछन्, भ्रष्टाचारीहरू बिस्तारै बिस्तारै पक्राउ पर्दैछन्, सुशासन भन्दा अर्को हाम्रो कुनै नारा छैन भनेर सरकारले दावी गर्दैछन् त आफूलाई होइन.
11: होइन खेम बमजी, तपाईँको प्रश्न एकदम सान्दर्भिक छ, नागरिक पनि छ. यो सरकारले काम गरेन भनेर म भन्दिनँ. यो सरकारलाई बाटो बिराउने अधिकार छैन मेरो प्रश्न. यो सरकारलाई गल्ती गर्ने छुट छैन मेरो प्रश्न. यो जनताको अपार समर्थन प्राप्त सरकार हो. इतिहासमा 2015 बिपी कोइरालाले जसरी विजय मतको सरकार बनाउनु भएको थियो, त्यसै गरी एउटै दलको विजय मतको सरकार हो यो. कहीँ पनि विजय मतको सरकार हो. यो सरकारले अब सिर्फ जनताको लागि मात्र काम गर्नु पर्यो. यो सरकारले भ्रष्टाचारलाई कारवाही गर्दाखेरि स्पष्ट रूपमा म भनिराखेको छु, हामीले भनेका छौँ, हाम्रो वाचा पत्रमा भनेका छौँ, हामीले सहयात्रा पत्रमा भनेका छौँ, 40 साल यता जगतले जति सम्पत्ति कमाए सबैको सम्पत्ति छानबिन गरौँ त. कर्मचारीहरूको सम्पत्ति छानबिन गरौँ, प्रहरीहरूको सम्पत्ति छानबिन गरौँ, सशस्त्र प्रहरी बलमा काम गर्नेहरूको सम्पत्ति छानबिन गरौँ, नेताहरूको सम्पत्ति छानबिन गरौँ, कसले कति सम्पत्ति कमाए सबैको सम्पत्ति छानबिन गरौँ. सम्पत्ति छानबिन आयोग त बन्यो, तर 62-63 साल यता सरकारमा नेतृत्व गर्नेहरूको लागि मात्र सम्पत्ति छानबिन गर्नुपर्छ भनिराखेको छ सरकारले. म भन्छु 40 साल यता हाम्रो देशमा भएका भ्रष्टाचारका काण्डहरूको छानबिन गरौँ न. काण्डै काण्ड छ हाम्रो देशमा, 35 काण्ड छ. ती काण्डहरू हामी बाहिर ल्याउँदैछौँ, कुन कुन काण्डमा कसरी भ्रष्टाचार भएको छ हामी अब सूक्ष्म रूपमा अध्ययन गरेर कसले कहाँ गल्ती गर्यो विगतमा. र अब यो सरकारले विगतको गल्ती दोहोऱ्याउनु हुँदैन, यो सरकार जनमुखी हुनुपर्छ भनेर हामी एउटा अभियान सुरु गरेका छौँ. यो अभियान निष्पक्ष हुन्छ. यो अभियान कसैप्रति आग्रह पूर्वाग्रह राखेर हामी रिसिभी साँधेर जनताको छ नि एजेन्डा मात्र पुरा गर्छौँ हामी पूर्वाधिक भएर काम गरेर
0: भ्रष्टाचारले देश खिलखिलो भयो यहाँलाई थाहा छ ग्रे लिस्टमा छ देश होइन अझै सात महिना आठ महिनासम्म राम्रो काम गर्न सकिएन भने ब्ल्याक लिस्टमा पर्ने खतरा पनि छ सम्पत्ति शुद्धिकरणका स्थितिहरू त्यस्तै छन् पहुँचका भरमा कानून आफू अनुकूल व्याख्या गर्न कतिपय मान्छेहरू जेलबाट छुट्ने पैसा नतिर्ने भाग्ने फरार हुने विदेशतिर रकम लुकाउने यस्ता धेरै खालका कामहरू यो देशबाट भए अब यसमा तपाईँहरूको खबरदारी रहन सक्छ खबरदारी गर्न सक्नुहुन्छ तपाईँहरू सुशासनको पक्ष
11: हामी सक्छौ हाम्रो देशलाई ग्रेलिस्टबाट हामीले बचाउनै पर्छ प्रधानमन्त्री बालेन्द्र शाहले त्यसमा ध्यान दिनै पर्छ सम्पत्ति शुद्धिकरणलाई हामीले बलियो र प्रभावकारी बनाउनै पर्छ त्यसमा सरकार चनाखो भएर अगाडि बढ्नुपर्छ किनभने नेपाल यदि ग्रेलिस्टमा गयो भने यो देशको भविष्य अन्धकार हुन्छ अर्थतन्त्र दामाडोल हुन्छ अन्तर्राष्ट्रिय हाम्रो प्रतिष्ठामाथि प्रश्न उठ्छ दाग लाग्छ खेमजी त्यसैले म भनिराखेको छु ग्रेलिस्टबाट यो देशलाई बचाउनै पर्छ त्यसमा अहिलेको सरकारले गम्भीर भएर छलफल गर्नुपर्छ र विगतमा भएका गल्ती कमजोरीलाई ढाकछोप गर्ने होइन एक्सन ओरिएन्टेड प्रधानमन्त्री रूपमा बालेन शाह आउनुपर्छ दोषीलाई कारवाही गर्नुपर्छ विधि र प्रक्रिया पुर्याएर कारवाही गर्नुपर्छ कानून राज्यको प्रत्याभूति दिनुपर्छ ग्रेलिस्टबाट नेपाललाई बचाउनको लागि हामीले एउटा अभियान शुरू गरेका छौँ अब कुनै पनि नेपालीले पैसाको कुरा गर्दाखेरि हाम्रो देशमा एकजना नेपालीको एउटा मात्रै ब्याङ्कमा खाता हुनुपर्छ कुनै पनि नेपालीले दसवटा ब्याङ्कमा खाता खोलेर गलत काम गर्न छुट दिनु हुँदैन भन्छु म खाताको लागि पनि मैले भनेको छु अब 50,000 भन्दा बढीको रकमहरूको कारोबार छ नि ब्याङ्क बाहेक कुनै पनि अरू माध्यमबाट प्रयोग गर्न पाइँदैन त्यतातिर सरकार चनाको हुनुपर्छ सकेसम्म हामी त भनिराखेका छौँ 10,000 बाहेक अरू पैसा ब्याङ्कबाट मात्रै कारोबार गर जनतालाई छ नि हामीले भन्न सक्नुपर्छ हामी पारदर्शी बन्नुपर्छ हामी इमान्दार बन्नुपर्छ हामी देशको समग्र विकास र समृद्धिको यात्रामा अब अगाडि बढ्नुपर्छ यो नेपालको लागि अवसर आएको छ नयाँ दल आएको छ शक्तिशाली दल आएको छ शक्तिशाली सरकार छ युवाहरूको बाहुल्यता रहेको सरकार छ यो सरकारले त बिहानदेखि बेलुकासम्म 18 घन्टा 20 घन्टा खालि जनताको लागि मात्र काम गर्ने जनताको समस्या समाधान गर्नको लागि पहल गर्ने हामीले त पिटरको एजेन्डा उठाएका छौँ खेमपमजी माइतीघर मण्डेलामा जानुहोस् त कति पीडित छन् दलितहरूको समस्या कसले समाधान गरिदिने त्यसरीका दलितहरू अधिकारको लागि लडिराखेका छन् भेद छ अन्याय छ अत्याचार छ देशमा शोषण छ दलितमाथि कसले बोलिदिने हाम्रो देशमा जाति विभेद छ त्यसको अन्त्य गर्नु पर्दैन अहिले सरकारले संविधान संशोधनको खाका बाहिर ल्याएको छ संविधान संशोधन गर्नुपर्छ भनेर मैले 3 वर्ष अघिदेखि उत्थान गरेको मुद्दा हो बालन शाहको नेतृत्व सरकारले संविधान संशोधन गर्नको लागि असीम शाहको नेतृत्वमा एउटा आयोग बनाएर काम शुरू गरेको छ त्यो आयोगले केही कुराहरू बुदाहरू बाहिर ल्याएको छ म भन्छु प्रदेशको संरचना घटाऊ संख्या घटाऊ सांसदहरूको संख्या घटाऊ किन यति धेरै सांसद चाहियो प्रदेशमा मधेश प्रदेशमा 100 जना सांसद छ किन चाहियो 100 जना सांसद त्यहाँ 40 जना सांसद पुग्छ मधेस प्रदेशमा त्यहाँतिर ध्यान दिउँ र सरकार बनाउने प्रदेश सरकारको आकार भन्छु म तपाईँलाई थाहा छ मुख्यमन्त्री सहित 5 जना भए पुग्छ किन 20 जना मन्त्री चाहियो किन 15 मन्त्री चाहियो किन 12 जना मन्त्री चाहियो किन 10 जना मन्त्री चाहियो प्रदेशमा यसैले प्रदेशको आकार घटाउनुपर्छ मन्त्रीहरूको सांसदहरूको संख्या घटाउनुपर्छ र संहिता आजको आवश्यकता हो
0: तपाईँहरूको स्वतन्त्र समूहमा यो नागरिक समूहमा चाहिँ कस्तो कस्तो खालको व्यक्तिहरू चाहिँ आबद्ध हुनुहुन्छ तपाईँहरूले यो अभियानलाई कसरी अगाडि बढाउनुहुन्छ छोटोमा सठिकमा
11: अब खेमजी यो नागरिक अभियानमा यो स्वतन्त्र नागरिक अभियानमा देशका स्वतन्त्र नागरिकहरू हुनुहुन्छ हिजो तपाईँले मञ्च देख्नुभयो विमल कोइराला जस्तो एकदम कुशल प्रशासक देशले अत्यन्त सम्मानित व्यक्तिको रूपमा हेरेको मानेको व्यक्ति कृष्ण पहाडी जस्तो एकदम राम्रो मानवतावादी नेता असल नेता त्यसै गरी मञ्चको कुरा गर्दाखेरि रामप्रसाद श्रेष्ठ जस्तो तपाईँलाई थाहा छ कानुन परिषदमा बसेर संवैधानिक परिषदमा बसेर होइन न्याय परिषदमा बसेर काम गरिसकेका व्यक्तिहरू र हरेक तहका व्यक्तिहरू हामीले तपाईँलाई कार्यक्रममा सुरेन्द्र जोशी जस्तो नागरिक समाजको राजनीतिक राम्रोसँग सूक्ष्म रूपमा अध्ययन गरेको बुझेको स्वतन्त्र व्यक्ति स्वतन्त्र अभिव्यक्ति दिएको कसैप्रति आग्रह पूर्वाध नराख्ने व्यक्तिहरूको एउटा ठुलो सञ्जाल छ यसमा देशभरिका नागरिकहरू छन् यसमा तपाईँलाई थाहा छ प्रशासकहरू हुनुहुन्छ बुद्धिजीवीहरू हुनुहुन्छ कलाकारहरू राय खनाल जस्तो भीमार्जुन आचार्य जस्तो व्यक्तिहरूसँग हामी सल्लाह लिइरहेका छौँ, उहाँहरूको छ नि सुझाव लिएर हामी अगाडि बढिराखेका छौँ। कल्याण श्रेष्ठ जस्तो पूर्व प्रधान न्यायाधीशहरूसँग, सुशीला कार्की जस्तो पूर्व प्रधानमन्त्रीहरूसँग हामी सल्लाह गरिराखेका छौँ, कसरी नागरिक समाजलाई प्रभावकारी बनाउने, कसरी नागरिक समाजले जनताको लागि मात्रै काम गर्ने, खबरदारी गर्नुको लागि वातावरण बनाउने, अथवा सरकारले गरेको राम्रो कामहरू कसरी जनताको बीचमा लाने, सरकारले गलत काम गर्न थाले भने कसरी खबरदारी गर्ने भन्ने यो महान अभियानमा देशका हरेक तरफका व्यक्तिहरू हुनुहुन्छ, नागरिकहरू छन्, देशभरिकै नागरिकहरू छन्। र हामी 753 सरकारमा जान्छौँ, वडासम्म जान्छौँ, वडा समिति गठन गर्छौँ र खबरदारी गर्छौँ, विकास गर, भ्रष्टाचारलाई कारवाही गर, सुशासन देऊ, स्वास्थ्य र शिक्षा निशुल्क गर, देशमा अब विकासको विकल्प छैन, मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो राख। मैले त सुरुदेखि नै भनेको छु, भारतसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ, भारतसँग राम्रो सम्बन्ध राख्न सकेनौँ भने हाम्रो देशको विकास र समृद्धिको यात्रा पनि अगाडि बढ्दैन भन्ने मान्छे ऋषि धमला होइन। आज किन राष्ट्रसङ्घ पार्टीको सभापति रविराम ठेङ्गालाई भारतले बोलायो, किन बोलायो भन्दाखेरि सरकारसँग राम्रो सम्बन्ध राख्न नसके पनि अथवा सरकार गम्भीर नहुँदाखेरि मलाई थाहा छ बालेन्साको नेतृत्व सरकारले कूटनीतिक रूपमा जसरी भारतसँग चीनसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ, आजको आवश्यकता हो। तर राष्ट्रिय जनता पार्टीको सभापति रविजी नयाँ दिल्ली जाँदै
0: हुनुहुन्छ,
11: रविजीको भार भ्रमण उपलब्धिमूलक र फलदायी हुन्छ, किन भन्दाखेरि भारतीय जनता पार्टी र राष्ट्रिय जनता पार्टीसँग सहकार्य गरेर जान चाहेको यो एउटा सन्देश हो, एउटा संकेत हो, यो सकारात्मक कुरा हो, त्यतिर पनि हामीले ध्यान दिनुपर्छ। मित्र राष्ट्रको सम्बन्ध राम्रो बनाउनुपर्छ, भारतको सम्बन्ध राम्रो
0: यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो स्वतन्त्र नागरिक समूहका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमला आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
12: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
13: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
12: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
13: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
12: 9860248543।
13: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार, विज्ञापन हो।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष सांसद लीमा अधिकारी हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार।
19: नमस्कार।
0: सरकारले जुन किसिमको जनताको लागि डेलिभरी र सुशासनको कुरा गरिरहेको छ, अब अहिलेको अवस्थामा जनता को भावना अनुसार सरकार अगाडि बढेको छ, सरकारको पर्फर्मेन्स चाहिँ अब जनताको पक्षमा छ, जो यो देशमा रोजगारी सिर्जनादेखि लिएर नागरिकहरूका पीड़ा सुन्ने ठाउँमा छ सरकार आज?
19: एकदमै हजुर, अब यसको चाहिँ सरकार गठन भएदेखि नै यसको चाहिँ केही संकेतहरू हामीले देखेका छौँ। सरकारको प्रमुख दायित्व या हाम्रो लक्ष्य भनेकै हामीले नागरिकसँग गरेका करारहरू निर्वाचनमा हुँदै गर्दा र सँगसँगै गरेको चाहिँ हाम्रो एउटा वाचा पत्र मेनिफेस्टो लिएर हामी घर घरमा भोट माग्न गएका थियौँ, त्यो मेनिफेस्टो र करारलाई नै हामीले एउटा हाम्रो गाइडिङ प्रिन्सिपल मानेर चाहिँ अगाडि बढाएको छ, यो सरकार अगाडि बढाएको छ। सँगसँगै सरकार गठन भएको केही दिनमै सरकारले चाहिँ यो विकासमा बाधक रहेका केही ऐनहरू चाहिँ संशोधन पनि संशोधनलाई खारेजी नै गरेको छ, होइन? त्यस्तै गरेर चाहिँ यो सर्भिस डेलिभरीहरूमा व्यापक सुधारहरू गर्दै आएको छ। सरकारको सबैभन्दा ठुलो अहिलेको दायित्व भनेको, प्रमुख दायित्व भनेको सुशासन कायम गर्ने र सार्वजनिक सेवा प्रवाहमा चाहिँ गुणस्तर युक्त सार्वजनिक सेवा प्रवाह दिने, एउटा चाहिँ कस्तो भने लाइन होइन अनलाइनबाट दिने, अनि त्यसपछि लाएर जुन किसिमको एकदम झन्झटिलो प्रक्रियाहरू थियो त्यसलाई चाहिँ सरलीकृत गर्दै लाने र सम्पूर्ण सेवा प्रवाह चाहिँ तिनै तहको सरकारको चाहिँ डिजिटल गर्ने, जसले गर्दा नागरिकले पनि एउटा चाहिँ सरकार अब आयो है, काम गर्ने सरकार आयो भन्ने एउटा अनुभूति पनि दिने र चाहिँ डेलिभरी पनि हुने खालको चाहिँ काम सरकारले गरेको छ। सँगसँगै अब आउँदै गरेको बजेट मार्फत धेरै कुराहरू नागरिकका चाहिँ अपेक्षा चाहनाहरू चाहिँ सम्बोधन हुन्छ भन्ने मैले चाहिँ अपेक्षा ल्याएको छु।
0: बजेटको पूर्व सन्ध्यामा यहाँसँग म कुराकानी गर्दैछु, मलाई थाहा छ भरत मोहन अधिकारी जो चाहिँ नेपालको पहिलो अर्थमन्त्री हुनुहुन्थ्यो, अर्थमन्त्री नियुक्त हुनुभयो, उहाँ चाहिँ तीन पटक यो देशमा अर्थमन्त्री बन्नुभयो। राजनैतिक परिवारको पृष्ठभूमिबाट यहाँ चाहिँ सानै छँदादेखि यहाँ नजिकबाट निहाल्नु पनि भएको छ। आज नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा कोषाध्यक्षको गरिमामय पददेखि लिएर सदनमा पनि यहाँको उपस्थिति छ। तत्कालीन बेला आफ्नो गाउँ आफै बनाऊदेखि महिला र पुरूषको नाममा संयुक्त रजिस्ट्रेशन पास र गाउँ गाउँमा सहकारी जस्ता कार्यक्रम आजसम्म नेकपा एमाले चाहिँ त्यसलाई अगाडि सारेर जनतासँग मत मागिरहेको परिस्थिति थियो। अब अहिले पनि जनताले एक किसिमको म्यान्डेट दिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई फागुन 21 गतिको चुनाव मार्फत दुईटै नजिक पुर्याएका छन्, त्यसको उभार चाहिँ यतिखेर छ। आजको दिनमा अहिलेको सरकारले यी बजेट मार्फत, हुन त समस्या धेरै छन् किनभने हिजोको जस्तो अवस्था आजको जस्तो अवस्था पनि विश्व एउटा मध्यपूर्व तनावमा छ, तैपनि जनताले सम्झिने खालको होइन जनताले चाहिँ अनुभूति गर्ने खालको बजेट आउन सक्ने सम्भावना कतिको छ, नागरिकहरूलाई विश्वासमा लिन सक्ने सम्भावना कतिको छ, यहाँले के देख्नु भएको छ?
19: एकदमै एकदमै, राष्ट्रिय स्वतन्त्र पार्टी भनेको म हजुरलाई के स्मरण गर्न चाहन्छु भने सबै नेपालीहरूको उन्नतिप्रति कटिबद्ध रही सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी हो भनेर हामीले एकदम पटक पटक भन्दै आएछौँ, होइन? लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामीले चाहिँ सार्वजनिक निजी र सामुदायिक स्रोतको अधिकतम परिचालन गरेर उद्यम मैत्री लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि एकदम सक्षम नियामककारी निकाय बनाएर राष्ट्रिय आयकै अभिवृद्धि गर्ने र रोजगारी नै विस्तार गर्ने नै हाम्रो एकदम प्रमुख लक्ष्य रहेको छ। र आजको नेपालको सबैभन्दा समस्या हेर्नुहुन्छ भने हाम्रो बेरोजगारीको समस्या हो। म अलिकति हजुरलाई यहाँ क्यानिर जोड्न चाहन्छु भने यो अर्थतन्त्रकै कुरा गर्दा चाहिँ हामी आज कहाँ छौँ भन्ने कुरा म अलिकति राख्न चाहन्छु। अर्थतन्त्रको हाम्रो आकार भनेको 66 खर्बको अहिलेको छ, उत्पादनमूलक अर्थ उद्योगहरूको त्यसमा कन्ट्रिब्युसन जम्मा 5.72% छ र आर्थिक वृद्धि दर जुन हामीले लक्ष्य लिएका थियौँ 6%को, अब हामी 3.85% मात्र खुम्चिने जस्तो देखिन्छ र प्रति व्यक्ति आय चाहिँ $1,535 हाम्रो अहिले छ र बेरोजगारी कति छ भने 11.4% छ, त्यसमा पनि युवा बेरोजगारी ठ्याक्कै डबल 22.7% छ। भनेपछि हाम्रो अहिलेको सबैभन्दा ठूलो समस्या भनेको हाम्रो युवाहरू निराश छन्। युवाहरू बाध्यात्मक हिसाबले चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्य छन्, होइन? त्यसै कारण चाहिँ अब सबैभन्दा हाम्रो इम्पोर्टेन्ट कुरा भनेको हामीले सम्बोधन गर्नुपर्ने भनेको त रोजगारी विस्तारै हो। त्यस कारण रोजगारी विस्तार गर्नका लागि हामीले धेरै क्षेत्रहरू भन्दा पनि चार पाँचवटा क्षेत्रलाई चाहिँ हामीले प्रमुख त्यहाँ काम गर्नुपर्छ भनेर सोचेका छौँ। एउटा चाहिँ आइटी क्षेत्र हो, कस्तो भने अब यो तरङ्ग रहित उच्च प्रतिफल दिने अर्थतन्त्र विस्तार गर्ने भन्ने चाहिँ आइटी क्षेत्र सेवाको चाहिँ विस्तार गर्ने, आइटी सेवा निर्यात पनि गर्ने होइन। जस्तै आइआइडिएसको 2022 को रिपोर्टले के देखाउँछ भने हामीले 2022 $515 मिलियन को आइटी सेवा निर्यात गरेछौँ होइन। म्यास आइडी 2025 के देखाउँछ भने हामीले $1 बिलियन को हामीले आइटी सेवा निर्यात गरेछौँ। यसले के देखाउँछ भने आइटी क्षेत्र यस्तो क्षेत्र हो जसले चाहिँ हामीले सानो समयमा कम समयमा पनि धेरै उच्च प्रतिफल दिने र हाम्रो चाहिँ अर्थतन्त्रलाई नेक्स्ट लेभल अर्को लेभलमा पुर्याउन सक्ने एउटा क्षेत्रको रूपमा यसमा चाहिँ धेरै युवाहरूलाई चाहिँ जोड्न सक्ने रोजगारीमा जोड्न सक्ने क्षेत्र भएको हुनाले आइटी क्षेत्र हाम्रो चाहिँ विस्तार एउटा प्रमुख चाहिँ एउटा क्षेत्र रहेको छ। त्यस्तै हामीले पूर्वाधार क्षेत्रमा पनि हामीले भयंकर धेरै नै ठूलो लगानी गर्ने भनेका छौँ होइन, क्षेत्रलाई विकास गर्ने भनेका छौँ। नेपालको समस्या के रहेछ अर्को भने हाम्रो लजिस्टिक कस्ट चाहिँ अरू मरिन कन्ट्री भन्दा 28-30% छ। त्यसले गर्दा हाम्रा वस्तुहरू जुन विराटनगर भन्सार विराट जोगमनी भन्सारबाट विराटनगर आउँछ त्यसपछि अरू चाहिँ अरू सहरहरूमा पुग्दा चाहिँ 2-3 times बढ्दो रहेछ त्यसको मूल्य। भनेपछि हाम्रो भान्सा महँगो भइरहेछ, हाम्रो लजिस्टिक कस्ट एकदम छ, कस्ट अफ लिभिङ हाम्रो हाई भइरहेछ। यसलाई नै मध्यनजर गरेर र सँगसँगै हाम्रा जुन स्वदेशी उत्पादन छन् तिनीहरू पनि प्रतिस्पर्धी छैनन् किनभने तिनको लागत खर्च बढिरहेछ। एउटा चाहिँ लजिस्टिक कस्टले गर्दा पनि हो। त्यसकारण व्यापक रूपमा हाम्रो इन्फ्रास्ट्रक्चर बिल्ड गर्ने 30,000 किलोमिटरको रोडहरू निर्माण गर्ने त्यसमा पनि 30,000 मेगावाटको चाहिँ जल विद्युत आयोजनाहरू निर्माण गर्ने भनेपछि धेरै युवाहरूलाई चाहिँ निर्माण क्षेत्रमा हाइड्रो पावरको क्षेत्रमा पनि हामीले चाहिँ इन्भल्भ गराउने भन्ने छ। त्यस्तै पर्यटन क्षेत्रमा पनि त्यस्तै हामीले ठूलो लक्ष्यका साथ काम गर्ने भनेका छौँ। खनिज अर्को खनिज क्षेत्र छ, हामीले खनिजमा हामीले काम गर्नै सकेका छैनौँ। खनिज पनि हाम्रो चाहिँ भोलिका दिनमा धेरै ठूलो सम्भावना बोकेको एउटा क्षेत्र, त्यहाँ पनि युवाहरूलाई रोजगारी सिर्जना गर्ने भन्ने एउटा चाहिँ हाम्रो चाहिँ लक्ष्यका साथ हामी अगाडि बढाएको छ।
0: अब यस्तो छ जस्तो अब अहिलेको अवस्थामा देशले अर्थात नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै भरोसा कायम राखेका छन् किनभने पटक पटकका व्यवस्था परिवर्तन भए तर जनताको अवस्था परिवर्तन हुन सकेन, रोजगारीको अवसर सिर्जना हुन सकेन। यहाँले राखेका कतिपय दृष्टान्तहरू अब हिजो हामी एक ढंगले चाहिँ अगाडि बढ़ाएको थियो देश, हामीसँग स्रोत साधनहरूदेखि लिएर हामीसँग प्रविधिहरूदेखि लिएर त्यो किसिमको अभाव थियो। आज हामी जुन प्रविधिको युगमा आएका छौं जति कुराहरू यहाँले उल्लेख गर्नुभएको छ यो ढंगले यो तरिकाले राष्ट्र अगाडि बढ़नका निम्ति होइन जसरी राष्ट्रिय स्वतन्त्र पार्टी अहिले डाक्टर सोनी मुवागले जुन अर्थमन्त्रीमा हुनुहुन्छ उहाँले सबै नागरिकका भावना समेट्न सक्ने र राष्ट्रिय स्वतन्त्र पार्टी अबको 5 वर्षसम्म देश बनाउन चाहन्छ है, देशलाई कायापलट गर्न चाहन्छ है, नागरिकका आवाजहरूलाई नागरिकका हिजोका ती चाहनाहरूलाई पूरा गर्न सक्छ है भन्ने खालका आधारहरू चाहिँ के हुन् तपाईँहरूको?
19: होइन मैले भनिहालेँ नि हजुरलाई, अहिले भनेको सबैभन्दा प्रमुख कुरा भनेको 2-3 कुरा। पहिला सुशासन कायम गर्ने, सर्भिस डेलिभरी दिएर नागरिकलाई चाहिँ एउटा चाहिँ सरकार हाम्रो लागि छ अब धेरै सहज भयो सरकार भएको अनुभूति दिलाउने। अर्को भनेको आर्थिक सुधार नै हो, रूपान्तरकारी आर्थिक परिवर्तन हो। त्यसका लागि हामीले जुन किसिमको अघि हजुरले यहाँले भन्नुभयो जुन किसिमको हामीले अर्थतन्त्रको रूपान्तरणको लागि जुन किसिमको लक्ष्य लिएको छौँ त्यसका लागि जुन ट्रेडिसनल फाइनान्सिङ मेकानिजम भनेपछि बजेटरी प्रणाली ब्याङ्किङ प्रणालीबाट त्यो स्रोत हामीले जुटाउन सक्दैनौँ। त्यो स्रोत चाहिँ आन्तरिक कसरी जुटाउने र बाह्य पनि हामीले कसरी स्रोत जुटाउने त त्यत्रो ठूलो स्रोत त्यत्रा ठूल्ठूलो लक्ष्य हामीले ल्याएको छौँ। 5 वर्षमा 7 वर्षमा चाहिँ पर व्यक्ति आय $3,000 पुर्याउने, $100 बिलियन इकोनोमी बनाउने, होइन हामी आर्थिक वृद्धि दर 7% गर्ने भन्ने चाहिँ कसरी हामीले गर्छौँ त भनेर धेरै नागरिकले सोधिरहनु भएको छ। कसरी गर्छौँ भन्दाखेरि हामीले आन्तरिक स्रोत कहाँनिर छ भन्दाखेरि हाम्रो भित्र पनि आन्तरिक स्रोतहरू धेरै छ। जस्तै हामीसँग धेरै लगानी कोषहरू छ क्या, जस्तै यो प्रोभिडेन्ट फण्ड भयो, सीआईटी भयो, एसएसएफ भयो, नागरिक सुरक्षाका लगानी कोषहरू थुप्रै छन्। त्यहाँ चाहिँ थुप्रै अरबौं खरबौं रुपियाँ चाहिँ पार्क भएर एकदम कम इन्ट्रेस्ट रेटमा ब्याङ्कमा पार्क भएर बसिरहेछन्। त्यस्ता निष्क्रिय भएका त्यो लगानी योग्य पुँजीलाई चाहिँ हामीले एसपीबी बनाएर हामीले यस्तै किसिमको इन्फ्रास्ट्रक्चरमा हामीले चाहिँ लगाउँछौँ होइन। हामीले धेरै लक्ष्य ल्याएको भने अघि अर्को भनेको हाम्रो प्रवास हो है, एउटा रेमिट फन्ड भनेर हामी रेमिट फन्ड बनाएर चाहिँ विदेशमा काम गरिरहेका नागरिकहरूको चाहिँ यो कमाएको पैसालाई चाहिँ हामीले एसपिभी बनाएर हामीले यसरी नै पूर्वाधारहरूमा हामीले लिएका विभिन्न चाहिँ क्षेत्रमा हामीले लगानी गर्छौँ। अर्को भनेको हामी डायस्पोरा बन्ड बनाएर प्रवासी नेपालीहरूको पुँजीलाई पनि सुरक्षित हिसाबले यहाँ चाहिँ लगानी गर्ने एउटा एसपिभी बनाएर त्यसको लागि हामीले धेरै काम पनि गर्नु छ होइन, त्यसको लागि चाहिँ अहिले हामीले चाहिँ गर्न नसकेको
0: थियौँ। सरकार र पार्टी बीचको तादम्यता मिलेको छ हलिमा अधिकारीजी, तपाईँ त पार्टीको कोषाध्यक्ष हो, सरकार र पार्टी एउटै लाइनमा रफ्तारमा अगाडि बढ़िरहेको छ?
19: एकदम एकदम एकदम एउटै रफ्तारमा छ। मैले भनिहालेँ नि यो सरकार अघि सुरुमै मैले के एउटा हजुरलाई निवेदन गरेँ भने यो सरकार पार्टी हामी सबै संसद हामी सबै चाहिँ कहाँनिर हामी चाहिँ जवाफदेही छौँ हुन्छौँ र छौँ भने हामीले नागरिकसँग गरेको करार र हाम्रो वाचा पत्र त्यो नै हाम्रो गाइडिङ प्रिन्सिपल हो। अब यति मात्र होइन, सरकार गठन भएको केही दिनमै सरकारले यो आर्थिक एजेन्डामा चाहिँ कुनै एउटा पार्टीको हुनु हुँदैन, सब यो आर्थिक एजेन्डा चाहिँ राष्ट्रिय हुनुपर्छ, सबै पार्टीको समेटिनुपर्छ भनेर सबै पार्टीका आर्थिक एजेन्डाहरूलाई समेटेर हामीले एउटा राष्ट्रिय प्रतिबद्धता पत्र पनि दायर गरेका छौँ र त्यो प्रतिबद्धता पत्र नै हाम्रो एउटा यो सरकारको गाइडिङ एउटा चाहिँ लाइन हुन्छ, त्यसलाई नै फलो गरेर यो सरकार अगाडि बढ्छ। हजुर,
0: तर अब जाँदा जाँदै संसदमा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर विपक्षीहरूले मोर्चाबन्दी गरेका छन् होइन, नाराबाजी गरेका छन्, उहाँ संसदमा आउनु भएन, संसदलाई इग्नोर गर्नुभयो, लोकतान्त्रिक पद्धतिबाट बाहिर जानुभयो भन्ने छन् त होइन प्रधानमन्त्रीमाथि आरोप?
19: अहिले यो के अरे लोकतन्त्रमा अब विपक्षी प्रतिपक्षी दलका साथीहरूले आफ्नो हिसाबले कुरा उठाउनु उहाँहरूको कुरा हो, कुरा ठिकै होला पनि उहाँहरूको हिसाबले सोच्दाखेरि, तर कस्तो हुन्छ भने हाम्रो हामी चाहिँ लोकतन्त्र पनि विश्वास गर्छौँ र हामीले अघि मैले भनिहालेँ नि एकदम यो नागरिकको यो सरकारसँग रूपान्तरकारी परिवर्तनको अपेक्षा नागरिकले गरेका छन्, त्यस कारण हामीले सरकारमा रहनेले सरकारको काम गर्नु पर्यो। 100 डेजसम्म हामीले 100 दिनसम्म चाहिँ हामीले हाम्रो प्रधानमन्त्रीलाई त्यति चाहिँ हामीले समय दिनुपर्छ
0: विरोध गरिनहालौ भन्ने छ
19: होइन, उहाँले काम गर्न खोजिरहनु भएको छ, काम गर्न दिउन, हामी सांसदहरू छौँ, उहाँले तोकेका मन्त्री उहाँले पत्रै काटेर मन्त्रीहरूलाई पठाउनु भएको छ, सम्बन्धित मन्त्रीहरू त्यहाँ सदनमा उपस्थित भइरहनु भएको छ, उठेका कुराहरूलाई जवाब दिइरहनु भएको छ, भनेपछि उहाँलाई हामीले केही समय दिउँ, उहाँ आउनुहुन्छ, नागरिकलाई सम्बोधन गर्नुहुन्छ, के अरे प्रतिनिधि सभाका सदस्यज्यूहरूलाई पनि सम्बोधन गर्नुहुन्छ र राम्रोसँग सबैको चित्त बुझ्दो हिसाबले उहाँले सम्बोधन गर्नुहुन्छ।
0: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष एवं सांसद लिमा अधिकारी। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: ए रुम गाउँको छिटो

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: Hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, Vivo sako warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitna barambar.
3: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
3: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरो सुन्दिन म
4: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98340-057-437
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
6: होइन, के भन्छ, कसरी नि?
7: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
8: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन अनि कहाँबाट लिएर आउने गहना
9: नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसमा रहेको आरके सुनसादी पसलबाट
8: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
10: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनसादीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
9: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 9841639953
10: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
5: हामी कहाँ घरटहरा बनाउनको लागि सिमेन्ट ब्लक, सिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
4: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3, सिरान बजार, अरुण खोला।
5: प्रोपाइटर राजेन्द्र कुमार खड्का, सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
6: राष्ट्रको लागि बक्सिङ,
7: स्वास्थ्यको लागि बक्सिङ,
6: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
7: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ, ओम शान्ति भवन नजिकै।
6: समय बिहान र बेलुका।
7: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98 41 65 64 99, 98 41 65 64 99।
6: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
8: आहा, अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98।
1: प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भयो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841-7522 9061-02-6611 र 010-520-542

0: पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले तिथिबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860-24-58-43।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
1: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
5: नटिप्नुहोस्। प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के त जाउ आफै उता जाउ आफै हैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद, धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने, त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ
5: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
10: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
5: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइन को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनुको साथै पुराना झोला पनि मरमत गरिन्छ। स्वलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861975447।
11: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
12: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
11: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
12: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
11: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
12: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
11: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
12: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 95511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860-2458-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: बाबा बाबा म टाढो स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
3: 9861-7045-47
9: राष्ट्रको लागि बक्सिङ
1: स्वास्थ्यको लागि बक्सिङ,
9: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ, ओम शान्ति भवन नजिकै।
9: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
9: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
10: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
11: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
11: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
11: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको
4: सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा।

0: सुप्रभात गुरुआमा।
1: सुप्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
9: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
8: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
9: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
8: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
9: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841-7522, 9861-02-6611 र 010-520-542।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141-6867-64, 9141-6867-64।
11: ओहो, होइन, के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
12: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
11: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
12: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
11: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
12: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
11: प्रोपाइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
13: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
14: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
15: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी एल्युमिनियम का झाल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र एल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
15: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
11: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 मा सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
16: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बालरोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
0: भिटामिन डी,
5: भिटामिन B12,
0: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: दादा दादा, म चाहिँ स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट
0: छगर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861975447।
11: हेलो
12: हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पक्नुहोस् है। ए ए नानी, छोरी।
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
13: लो दिन्छ। हेलो, भन्नुहोस् त।
11: हेलो हजुर,
13: हजुर
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
5: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मोबाइल पंखा हिटर राइस कुकर कूलर चार्जर इयरबड्स हेयरफोन स्पीकर सीसीटीवी कैमेरा राउटर बैकअप अनि विभिन्न बिजुली का सामान सब एक
2: रोजाई को केन्द्र श्रेष्ठ मोबाइल एंड इलेक्ट्रोनिक्स।
1: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहित का सामान पाइन का साथ ही मरमत
2: सीमित समय का लागि सबै सामान विशेष छूट में उपलब्ध छन्।
1: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ आठ सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9851063802 9851063802।
7: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि।
1: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
0: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला।
3: छैन सर के सोचिरहनु भएको छ।
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला।
3: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।

0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन एक गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: दादा, म चाहदै स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861705544।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
9: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
7: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
9: ल, स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यौ त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, चिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
9: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार चोक, धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203014 र 9860571।
10: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
1: 9851-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी,
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ओहो, हैन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
8: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
8: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
8: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
9: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
11: होइन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
8: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ, ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98 41 65 64 99, 98 41 65 64 99।
8: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाबा बाबा म चाँडै स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
0: अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705544।
0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल? अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
8: हरला

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-34-29।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण

0: उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजाउँ आफै उताजाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइन मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुनचाँदी पसल

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
6: 9861705454।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल, काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454, 9861975447।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह। सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह। सम्पर्क नम्बर 9812205553, 9812205553।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक केही रुच्दैन, एक छत्ते डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के, यो जानलाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
6: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
5: बिरामी भर्ना सेवा,
6: थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
6: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
6: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने नसा च्यातिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिरिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनाश दम खोकी पथरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
7: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
12: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
11: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
12: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
13: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
14: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 01520470
13: 98511782 गोल्छे बजारको लागि 01040116 र 920 बजारको लागि 98512049090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै
5: फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
5: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
15: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै दार्जिलिङ डिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
2: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97 838 र 98032 40 723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
1: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 215 मा फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण

0: सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: hello. Let's go.
1: 6.9 inch ko standard display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: मानसिक समस्याबाट बच्ने उपायहरू.
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
3: असल साथीहरूसँग मात्रै संगत गरौं.
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
3: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: बाबा म चाहे स्कुल जान्न.
5: म पनि स्कुल जान्न मम्मी.
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे. मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर.
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा.
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि.
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ. हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ. सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
9: काठमाडौँ जाने बाटोपट्टि.
8: प्रोपाइटर राम थापा मगर. सम्पर्क मोबाइल नम्बर 9861705454.
9: 9861705544.
10: कार्यक्रमको तयारी त सबै सकियो. साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
11: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि.
9: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ.
11: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ.
9: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस. प्रोपाइटर मर्नेन वाइबा. सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723.
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.

0: अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-5-11-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
8: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
7: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98-45-55-66-56, 98-28-049-215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 98-12-20-25-53, 98-12-20-25-53।
9: राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
6: 98-61-97-65-47।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु,
4: खुशी नहुनु,
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
15: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त चाँडै जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी आलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र आलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
14: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
15: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
14: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एलुमिनियम हाउस, निलकण्ठा नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0557-437।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98-41-65-64-99, 98-41-65-64-99।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: कति मिठो स्याउ सुन्तला नि, कति मिठो।

做鳗鱼头呢。Like, share, and subscribe, God, you know.

0: ବୁଢ଼ୀ ଏର ତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ର ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟ ଲାଗ
0: କାହା ବାଟ ହୁନୁନି ମୈଲି ଦିଦି ବହିନୀ ସୁନ୍ସାରୀ ଘର ଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲାଗୁ ନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik bishesta harule tapai ko man jitta barambar.
3: यता जाउँ आफै उता जाउँ आफै खैरानै भयो भने हत्तेरी
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
4: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
5: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
6: रेडियो बिहानी समय संकेत यति बेला साँझको 5 बज्यो

0: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बुढी, हेर त, लाउ।
5: आहा, कति राम्रो मङ्गलसूत्र, कहाँबाट ल्याएको?
4: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि।
5: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
4: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
6: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
7: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
6: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
7: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
6: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule tapaiko man jitcha barambar.
2: Bigato 15 barsha dekhi nirantar tapaiharuko sewa ma samarpit new tip top handicraft. सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ. प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764.
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी.
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त.
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त.
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न. घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि. हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि.
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ. धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90. ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ. ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर. घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त. हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने. सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन. धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि. त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि. यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ.
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु. 1227 को कुरो सुन्दिन म.
4: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नु होला नि.
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि. प्रोपाइटर वीरबहादुर श्रेष्ठ. सम्पर्क मोबाइल नम्बर 9843-0957-437.
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ पनि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के, यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने,
5: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन B12,
5: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
9: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। केही दिनदेखि दाई हामी यो अयुबको पुस्तकको अध्ययनका अयुब र उनका साथीहरूको वार्तालापलाई हेरिरहेका छौं र निरन्तर रूपमा अयुबले आफ्ना बचाउको लागि बोलिरहेका छन् कि आजको दिनमा पनि हामी अयुबको प्रतिक्रियालाई नै निरन्तरता दिँदै जानेछौ।
3: भाइ, अयुबको साथीहरू जो उनको दुःख र कष्टको समयमा उनलाई सान्त्वना दिन आएका थिए, उनीहरूले सान्त्वना भन्दा झन बढी उनको अवस्थामा शंका गरेका छन् र पनि अयुबले आफ्नो विश्वासलाई स्थिर राखेका छन्।
2: साँच्चै नै दाई, कतिपय अवस्थाहरूमा हाम्रो नजिकको साथीहरूले गरेका गलत कुराहरूले हामीलाई झन हाम्रो पीड़ामा सहायता होइन संघर्ष गर्नको लागि बाध्य बनाउँदछ। यो समयमा विश्रामको लागि मन अतालिरहेको हुन्छ।
3: हो भाइ, र हामीले यो कुरालाई स्वीकार्नुपर्छ कि त्यो संघर्षमा हामीलाई सहायता गर्ने कोही हुनुहुन्छ। त्यसैले आउनुहोस् यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र साँचो सत्यतालाई थाहा गरौं।
1: बाइबल अध्ययनको क्रममा आज हाम्रो अध्ययन हुनेछ अयुब 26 अध्यायदेखि 29 अध्यायसम्मबाट। यहाँ हामी देख्नेछौ अयुबको आठौं उत्तर। यो अति नै लामो अयुबको प्रतिवाद हो। यो 26 31 अध्यायसम्म फैलिएको छ। अयुब मुखबाट स्वीकार गर्छन् कि परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ र हामी उसका खास समस्याको पनि देख्न आरम्भ गर्छौ। अयुब 26 अध्याय 1-3 पदमा भनिएको छ, अयुबले जवाब दिए, निर्बल मानिसलाई तपाईँले के सहायता गर्नुभयो? शक्तिहीनको निम्ति तपाईँले के उद्धार ल्याउनुभयो? बुद्धि हराएको मानिसलाई तपाईँ के सल्लाह दिनुहुन्छ? के मूर्खलाई राम्रो अर्थी तपाईँ दिनुहुन्छ? अर्को शब्दमा अयुब भन्छन्, बिल्दद, तिमीसँग मेरो निम्ति उत्तर छैन। स्वपर, तिमीसँग पनि मेरो निम्ति कुनै उत्तर छैन। एलिपज, तिमीसँग पनि मेरो निम्ति कुनै उत्तर छैन। तिम्रो उत्तरले मलाई सहायता गरेन। तिमीहरू सबैसँग बोल्ने त धेरै कुराहरू छन्, तर त्यससँग मेरो समस्याको कुनै हल छैन, समाधान छैन, उत्तर छैन। तिनीहरूले धेरै कुरा त सही, ठिक, उचित, असल कुरा पनि बोले, तर तिनीहरू सिधै अर्थ थिएनन्। न तिनीहरूले अयुबलाई केही सन्देश नै दिदथ्यो। किनभने किन अयुबले दुःख भोगिरहेका थिए? सो प्रश्नको उत्तर तिनीहरू कसैले पनि दिन सकेनन्। चार पदमा भनिएको छ, यस्ता कुरा गर्न तपाईँहरूलाई कसले उक्सायो? औ तपाईँको भाषणमा कसको आत्मा प्रकट गरिएको छ? मित्र, यस्ता कुराहरू गर्न तपाईंलाई कसले उक्सायो भनेर यहाँ अयुब सोध्दछन्। अर्को शब्दमा बिल्दद, अन्त्यमा तिमी असल र सही प्रश्नसँग आएका त छौ, तर तिमीसँग कुनै उत्तर छैन। त्यसकारण यस्ता तमाम कुराहरूबाट कसलाई चाहिँ सहायता मिल्छ? यही नै यहाँ अयुब भनिरहेका छन्। अहिले अयुब आफ्ना खास प्रतिवादतिर प्रवेश गर्छन्। यसमा उसले आफ्ना आत्मालाई खुला गरिदिन्छन्। उससँग भन्नलाई धेरै कुरा छ र तिनीहरूमध्ये कुनै कुनै अति नै महान छन्। अयुब सृष्टिको क्षेत्रतिर प्रवेश गर्छन् र परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुराको कुरामा मानलिन्छन्। 5-7 पदमा भन्छन्, पातालमा मरेकाहरूका आत्मा डरले काम छन्, त्यहाँका जल र बासिन्दाहरू सबैलाई त्रासले छाएको छ। पाताल उदाङ्गै भएको छ र विनाश परमेश्वरको सामने प्रकट भएको छ। परमेश्वरले आकाश मण्डलीलाई फैलाउनुभयो र अन्तरिक्षमा पृथ्वीलाई झुन्ड्याउनु भयो। यहाँ अयुब भन्छन् कि परमेश्वर नै सारा ब्रह्माण्डको यावत्थोको सृष्टिकर्ता हुनुहुन्छ। अयुब जान्दथे कि परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ। अनि आगे पद 13 र 14 पदमा भन्छन्, त्यहाँका जल र बासिन्दाहरू सबैलाई त्रासले छाएको छ, पाताल उदाङ्ग्रै भएको छ र विनाश परमेश्वरको सामने प्रकट भएको छ। परमेश्वरले आकाश

इन्द्रको सर्पलाई उहाँको हातले नाश पार्नुभयो। यी त उहाँको शक्तिको एक छेउ मात्र हुन्। अब हामीले सुन्ने उहाँका मधुर स्वर कति मधुरो छ। परमेश्वर साँच्चै नै कस्तो महान हुनुहुन्छ भनी कसले पत्ता लाउन सक्छ र? हा मित्र, हामी देख्न सक्छौ कि अयुब जान्दथे परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। अयुबले उसलाई उद्धारकर्ताको रूपमा बुझे थाहा पाए, तर अयुब जान्दैनन् कि परमेश्वर थाम्ने, साथ दिने र उसलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। उसले यो कुरा बुझ्दैनन् कि परमेश्वरले केही कुरा पनि उसको जीवनमा घट्न दिनुहुने छैन यदि यसले उसलाई सेवा गर्दैन भने, यदि त्यसमा कुनै खास उद्देश्य हुँदैन भने। त्यसपछि हामी 27 अध्यायतिर पनि लाग्नेछौ। यहाँ अयुब दुष्टहरूलाई निन्दा गर्दछन्। मित्र, यस पुस्तकको केही आधारभूत खास वस्तुहरूतिर हामी नजिक पुगिरहेका छौं। अयुबको पुस्तक तपाईं र म भएको स्थानमा हाम्रा जीवनका केन्द्रमा पुग्छ। अयुबले भोगिरहेका कष्ट विपत्तिको मुनि उसको निम्ति सिक्नुपर्ने महान पाठ थियो। त्यही नै कारण म भन्छु कि अयुबको पुस्तकको मुख्य पाठ शिक्षा यो होइन कि किन विश्वासीहरू कष्ट दुःख भोग्छन्। दुःख कष्ट यस पुस्तकको मुख्य मामला विषय होइन। यी सबैको पछि चाहिँ महान प्रस्तावको वा परमेश्वरको सन्तानमा महान प्रस्तावको शिक्षा छ। जब पापी परमेश्वर कहाँ आउँछ कि उसले प्रस्ताव गर्नुपर्नेछ। पावलले जेरारलाई फिलिपीमा भने, प्रेरित 17 अध्यायको 31 पदमा, प्रभु येशु ख्रीष्टमा विश्वास गर र तिमी र तिम्रा परिवारले उद्धार पाउनेछ। पावलले प्रस्तावको बारेमा कति पनि उल्लेख गरेको छैन, तर प्रस्ताव त्यो शब्द विश्वासमा सामेल छ, किनभने जब पापी ख्रीष्टतिर विश्वासमा फर्किन्छ ऊ पापबाट पनि टाढा फर्किजान्छ, त्यसबाट अलग हुन्छ, छुटिन्छ। फिलिपियन जेलरको मामलामा सम्भवत उसको मूर्ति पूजाबाट ऊ फर्केथे, त्यो उसको प्रस्ताव हो। ख्रीष्टमा फर्किने कुरा महत्वपूर्ण भाग हो। आज धेरै ख्रिस्टियन भनाउँदाहरू र धेरै उद्धार नपाएका, गुमेका, निन्दित पापीहरू आत्मनिर्भर छन्। मित्र, कुनै व्यक्ति जो आत्मनिर्भर छ प्रस्ताव गर्न आवश्यक छ, अनि यो नै कुरा यो पुस्तकले प्रकट गर्दछ। यो नै अयुबको पुस्तकको महान शिक्षा हो। 27 अध्याय 1-4 पदमा भनिएको छ, तब अयुबले आफ्नो भस फेरि शुरू गरे, मेरो इन्साफ गर्नलाई इन्कार गर्नुहुने परमेश्वरको नाउँमा शपथ खाएर म भन्दछु र सर्वशक्तिमानको नाउँमा जसले मेरो मन तितो बनाइदिनुभयो, मेरो शरीरमा प्राण रहुन्जेल र परमेश्वरको सास मेरो नाकमा रहुन्जेल कुनै पनि असत्य वचन मेरो मुखबाट निस्कने छैन, अब मेरो जिब्रोले कुनै झूठ बोल्ने छैन। अयुबले यो अति नै स्पष्ट पार्दछन् कि ऊ निडर, हताश नहुने र दृढ छन्। सुपरसँग उसको समस्याको हल छैन, त्यसकारण अयुब निरन्तर आफ्नो बहसलाई अघि बढ़ाउँछन् र ऊ भन्छन्, मेरो विरूद्धमा मेरा साथी भनाउँदा तिमी तिनहरूले लगाएको आरोप दोषको कहिले पनि मान लिने छुइन, स्वीकार गर्ने छुइन। त्यसको ठिक विपरीत अयुब भन्छन् 5 पदमा, नमरुन्जेल म निर्दोष छु भन्ने मेरो दावीलाई म छोड्ने छैन, म तपाईहरूलाई साँचो ठहराउन सक्दै सक्दिन। अयुब हट्टी छन् होइन र? मित्र, उसका ती साथीहरू भनाउँदाहरूले उसलाई झन झन धेरै भन्दा धेरै रक्षात्मक बनाए, आफूलाई निर्दोषको रूपमा बचाउ गर्ने व्यक्ति बनाए, अब स्वयंलाई बचाउ गर्ने काममा। त्यहाँ उसमा कति पनि आत्माको दीनता र नम्रता छैन। उसको भनाईमा यस्तो देखिन्छ मानौ परमेश्वर चाहिँ अधर्मी हुनुहुन्छ, जबकि ऊ चाहिँ पूर्ण रूपमा सिद्ध र सही छन्। उसले भन्छ, नमरुन्जेल म निर्दोष छु भन्ने मेरो दावीलाई म छोड्ने छैन। 6 पदमा भन्छन्, म ठिकै छु भन्ने मेरो दावीलाई म कायम राख्नेछु, बाचुन्जेल मेरो मन बदल्ने छैन। उसको कुरालाई सुन्नुहोस्, यी उसका साथीहरू भनाउँदाहरूले उसलाई आत्मा

0: इन्साफ गर्ने स्थानमा ल्याएनन्। मतलब आफू स्वयंलाई इन्साफ गर्ने निन्दा गर्ने स्थानमा ल्याएनन्, बरु त्यसको सट्टामा खालि उसलाई आत्मरक्षाको आफैलाई बचाउ गर्ने स्थानको ओगट्ने कामतिर क्षेत्रतिर मात्र ल्याए। तिनीहरूको आघात पुर्याउने झुटा आरोपका वचनहरू आलोचनाका कारणले अयुब आफैले आफैलाई ठिक छु निर्दोष छु भनी साबित गरिरहेका छन्। देख्नुभयो यहाँ परमेश्वर दृश्यमा हुनुहुन्न। अयुब यी सबैमा जिद्द प्रमत्त अविचारी भइरहेका छन्। तर यो सिद्धिनुभन्दा पहिले हामी देख्नेछौ अयुब परमेश्वरको सामने खरानीमा र धुलोमा आउनेछन्। यो सबै हाम्रो निम्ति सिक्नुपर्ने पाठहरू हुन्। म निश्चय नै यो कुराको ठिक मान्छु कि अयुबका साथीहरूले अयुबलाई भनेका धेरै कुराहरू बिल्कुल सही खालका थिए, अनि म एक यस्तो विचार मान्ने व्यक्ति हुँ कि यी उसका साथीहरूसँग असल इरादाहरू थियो। यद्यपि तिनीहरूले भनेका कुराहरू सत्य भए तापनि मलाई लाग्दैन कि तिनीहरूसँग सत्यता थियो। तिनीहरू अनुभवहरू र परम्पराहरू र न्यायता धर्मानुसारताको बारेमा कुरा गरे, तर तिनीहरूले कहिले पनि अयुबलाई सत्यताको दिएनन्। त्यो कुरा दिन असफल भएकोले गर्दा तिनीहरू बरू अयुबको अहमताको सृजना गरिदिए। मलाई यो कुराको दोहोर्याउन दिनुहोस् किनभने यो अति नै महत्वपूर्ण छ। तिनीहरूले सोचे कि अयुबले केही गोप्य पाप गरे र तिनीहरू यस गोप्य पापलाई खुलामा ल्याउन प्रकट गर्न कोशिश गरिरहेका थिए। अयुबले केही महान गोप्य पापहरू गरेका थिएनन्, अनि उसले जान्दथे कि तिनीहरू नै गलत विचारमा थिए, गलत आरोप लगाइरहेका थिए। अब जबकि तिनीहरू नै गलत र झूठ थिए भन्ने कुरा उसलाई थाहा भएकोले गर्दा अयुबले अनुमान गरे, विचार गरे कि ऊ चाहिँ बिल्कुल सही र ठिक थिए। अनि त्यहाँ नै अयुबले आफ्नो ठूलो गल्ती गरे, भूल गरे। उसका साथीहरू गलत थिए, झुटा थिए भन्ने तथ्यले कति पनि अयुबलाई सही यानि ठिक बनाउँदैन। अयुब परमेश्वरको उपस्थितिमा हुनुपर्ने थियो, जहाँ आत्माको टुटाई नम्रता दीनताको हुने थियो। हाम्रो जीवनमा कष्ट दुःखको एक उद्देश्य चाहिँ परमेश्वरको सामने त्यो आत्माको टुटाइपनमा दीनता र नम्रतामा अगुवाई गर्नु हो। कसैले भनेका थिए कष्टहरू चाहिँ सूर्य जस्तो हो, घामको तापले सूर्यको तापले मैनलाई पगाल्छ, अनि उही सूर्यको तापले हिलोलाई कडा बनाउँछ। त्यही तरिकामा कष्टहरूले विभिन्न मानिसहरूलाई असर गर्दछ। कोही कोहीले टुटेको चूर्ण आत्मा सहित त्यसको लिनेछन्। तिनीहरू परमेश्वरको उपस्थितिको सामने पगालिनेछन्। अयुब अहिलेसम्म त्यस स्थानमा छैनन्, ऊ अहिले कडा छन्, कठोर छन्, उसको आफ्नो इमान्दारितामा गर्व गर्छन्। भन्छन् छ पदमा, म ठिकै छु भन्ने मेरो दाबीलाई म कायम राख्नेछु, म बाँचुन्जेल मेरो मन बदल्ने छैन। अनि यही नै आज धेरै चर्च सदस्यहरूको स्थिति वा अवस्था छ। तिनीहरू पनि बिल्कुल अयुब जस्तै आफ्नो बारेमा विचार गर्छन्, आफ्नो चर्चको बारेमा, आफ्नो सदस्यताको बारेमा, आफ्नो खानदानको बारेमा विचार गर्छन्। उद्धारको निश्चयता पाउने कुरा अति नै अद्भुत कुरा हो मित्र, तर मेरो मित्र तपाईसँग उद्धारको निश्चयता छ भन्ने कुरा सोच्दै तपाई खाली कठोर हट्टी पापी हुन मात्र सक्नुहुन्छ। जब तपाईसँग भएको कुरा नै खाली ठूला विशाल अहमवाद मात्र छ भने आगे पद सातमा भनिएको छ, मेरो शत्रुहरूले दुष्टहरूको दुर्दिन देख्न परोस्, मेरा विरोधीहरूले खराब काम गर्नेहरूको दण्ड पाउन्। अयुबले हरेक व्यक्ति जो उससँग असहमतिमा छन् तिनीहरूलाई अर्को साइडपट्टि राखिरहेका छन्। तिनीहरू उसका शत्रुहरू हुन्, तिनीहरू दुष्ट र अधर्मी हुन्। म तपाईलाई भन्छु कि यो कुनै मानिसको निम्ति पनि खतरनाक स्थिति हो। अहिले अयुब दुष्टहरूको बारेमा र तिनीहरूलाई के हुनेछ के घट्नेछ सो कुराको बारेमा कुरा गर्न गइरहेका छन्। अयुबले अहिले सानो भाषण लेक्चर दिन्छन्। उसको आफ्नै कष्ट विपत्तिको बीचमा यो मानिस दुष्टको बारेमा लेक्चर दिन गइरहेका छन्। आठदेखि एघार पदमा भन्छन्, ईश्वरहीन मानिस नाश हुँदा त्यसको के आशा हुन्छ र जब परमेश्वरले त्यसको प्राण लिइहाल्नुहुन्छ, जब दुःख त्यसमाथि आइलाग्छ कि परमेश्वरले त्यसको पुकार सुन्नुहुन्छ, कि त्यसले सर्वशक्तिमानमाथि भरोसा राख्छ र हर समय उहाँको नाउँको पुकार गर्छ र परमेश्वरको शक्तिमा के छ भनी म तपाईहरूलाई सिकाउनेछु। सर्वशक्तिमानको अभिप्रायलाई म गुप्त राख्ने छैन। अयो भन्छन्, दुष्ट हरेक क्षेत्रमा समृद्ध सम्पन्न सफल हुन सक्छन् तर आखिरमा परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुन्छ, पतन गराउनुहुन्छ। अनि 19-21 पदमा भन्छन्, एक दिन त त्यो धनी भएर सुत्ला तर एक दिनलाई मात्र, त्यसले आँखा खोल्दा त ती सबै गइहालेको हुन्छ, विनाश भल्दै त्यसमाथि आइलाग्नेछ र आँधी बेरीले त्यसलाई राति उठाएर लैजानेछ, पूर्वको बतासले त्यसलाई उडाएर लैजानेछ र त्यसको नाउँ निशानै रहने छैन, बतासले त्यसलाई त्यसको घरबाट टाढा उडाइ हुत्याउँदै लैजानेछ। मित्र, धन सम्पत्तिहरूले कुनै भिन्नता बनाउँदैन, त्यसले कति पनि काम दिँदैन यदि कुनै मानिस दुष्ट छ भने। उसको जीवनमा एक दिन एक्कासी विपत्ति आउनेछ। त्यो दिन आउनेछ जब आगे पत्रमा भनिएको छ, त्यसको पतनमा ताली बजाएको आवाज र त्यसको चारैतिर खिसीको स्वर हुनेछ। तपाईलाई थाहा छ या छैन, एक समय थियो लाखौंले मुस्लोनीलाई सेल्युट गर्थे, नमस्कार गर्थे, अनि एक दिन त्यो समय आयो मानिसहरू उसको मृत शरीरमाथि भएर कुल्चिँदै हिँडे। दुष्टहरू दण्डित हुनेछन्, तिनीहरूको दुष्टताको अन्त्य आउनेछ र तिनीहरूसँग भएको महामहिमाको अन्त्य आउनेछ। तर मित्र, त्यसले अझै पनि अयुबको समस्याको समाधान दिँदैन। उसले 28 अध्यायमा ज्ञानको निम्ति मानिसको खोजीको बारेमा कुरा गर्दछ। मित्र, अयुबका साथीहरूले यस मानिसको समस्याको कति पनि जाँच पड़ताल गर्न सकेनन्। हामी उसको गोप्य पापहरू प्रकट भएको देख्न गइरहेका छौं, तर त्यो गोप्य पाप चाहिँ त्यो कुनै होइन जुन साथीहरूले सन्देह गरेका थिए। वास्तवमा अयुबको समस्या चाहिँ अहम्बाद थियो, मेरो मलाई। यो अति नै खराब रोग हो। हामी पत्ता लगाउँछौं कि अयुब घमण्डले फुलिएका थिए, मतलब घमण्डले भरिएका थिए। यसले यो देखाउँछ कि असल मानिसले पनि पश्चाताप गर्न आवश्यक छ। हामी यस अध्यायको 20 पदमा पत्ता लगाउँछौ कि अयुबले सर्वनाम म मेरो मलाई 52 पल्ट प्रयोग गर्छन्। ती सबैलाई तपाई आफ्नो बाइबलमा चिनो लगाउनुहोस्, तपाई अचम्म हुनुहुनेछ। त्यो नै उसको सबभन्दा ठूलो समस्या थियो। हामी देख्नेछौ कि कसरी यसले उसको जीवनमा असर गरेको थियो। यसले हरेकलाई असर गर्दछ जो आफै स्वयंमा मात्र सम्पूर्ण ध्यान दिन्छ, केन्द्रित हुन्छ। यो 29 अध्यायमा अयुबको पश्चातापको देख्दैनौ। यो वास्तवमा उसको घमण्ड हो। उसँग खालि म को समस्या थियो। अनि हामी धेरैसँग पनि त्यस्तै समस्या छ। हामी कति पनि आत्माको टुटाइ, दीनता र नम्रता देख्दैनौ। त्यहाँ कति पनि चूर्ण हृदय छैन, त्यहाँ दोषको स्वीकार छैन, त्यहाँ पश्चाताप छैन वा असफलता र दोषको कुनै पनि दोषी विवेक छैन। अमित्र, उसका साथीहरूले उसलाई सहायता गर्न सकिरहेका थिएनन्। तिनीहरूले वास्तविक समस्या हेर्न असफल भइरहेका थिए। तिनीहरूले अयुबलाई जानेनन्, तिनीहरूले आफै स्वयंलाई पनि जानेनन्, अनि तिनीहरूले निश्चय नै परमेश्वरलाई जानेनन्। तिनीहरूले विश्वास गरे परमेश्वरले अयुब कहाँ विपत्ति कष्टहरू सजायको दण्डको रूपमा पठाउनुभयो, र तिनीहरूले सोचे कि अयुबले अझै पापहरूको लुकाइरहेको छ। तिनीहरूले उसलाई वचनको प्रहारले उचाल्दै पछारे। तिनीहरू उसका कष्ट दिने साथीहरू थिए, न कि सान्त्वना दिने। हरेकले उसका विभिन्न पहुँच को प्रयोग करे तापनि तिनीहरू सबै उही निष्कर्षमा आए उसको सम्बन्धमा। हामी उसका साथीहरूको विधिहरूको निष्कर्ष निकाल्न सक्छौ। एलिपज अनुभवका आवाज थिए जसलाई आज हामी साइकोलोजिकल अप्रोच भनिन्छ, अर्थात मनोवैज्ञानिक पहुँच। यो पोजिटिभ थिंकिङ यानि सकारात्मक सोचाइको पहुँच हो। बिल्दत चाहिँ परम्परावादी थिए र उसले दर्शन शास्त्रीय पहुँचको प्रयोग गरे, फिलोसफिकल अप्रोचको प्रयोग गरे। सोपर चाहिँ धार्मिक हरधर्मी थिए। उसले सोचे कि उसले परमेश्वरको बारेमा सारा कुरा जान्दथे। अनि हामी देख्छौ कि ती कुनै पनि उसका साथी भनाउँदाहरूले उसलाई सहायता गरेनन्, उसको समस्याको हल गरेनन्। अहिले म यस 29 अध्यायमा चाहिँ अय्युबको पक्षमा भएर बोल्न चाहन्न। अमित्र परमेश्वरले राख्नु भएको नाप स्तर अनुसार ऊ सिद्ध व्यक्ति थिए, अनि त्यो परमेश्वरले राख्नु भएको स्तर चाहिँ बलिदान थियो। साथै ऊ धेरै धनी मानिस पनि थिए। उसँग हरेक कुरा थियो जुनले उसलाई संसारमा महत्वपूर्ण व्यक्ति बनाउन सक्थ्यो। अनि हामीले यो पनि देख्यौं कि ऊ धार्मिक मानिस पनि थिए। उसले परमेश्वरमा भय राख्थे। उसँग आफ्ना छोरा छोरीहरूको निम्ति वास्ता र ख्याल थियो। ऊ बाहिरी देखावटी भक्त मानिस थिएनन्। ऊ परमेश्वरको तराजुमा नापिए र उसलाई पाखण्डी भनिएन। ऊ सत्य थिए। त्यसकारण उसका साथीहरूको दोष आरोप झुटा थियो। ऊ परमेश्वरका सत्य सन्त थिए। त किन यो मानिसले जीवनमा यस्ता महान कष्टहरूको भोग्नु पर्यो? वास्तवमा कष्ट विपत्ति चाहिँ खालि आकस्मिक संयोग हो। यद्यपि अय्युबले तपाईलाई त्यो कहिले नभने तापनि अय्युबमा दुःख कष्ट विपत्ति चाहिँ योनाको पुस्तकमा माछा जतिकै महत्वपूर्ण छ, जुनमा खास समस्या चाहिँ योना र यहोवा बीच हो। यहाँ चाहिँ खास समस्या चाहिँ अय्युब र यहोवा बीच हो। अरू त के, शत्रु शैतान पनि अप्रधान छ यहाँ। खास समस्या चाहिँ अय्युब हो। उसले आफ्नै स्वयंको बारेमा जानेन, उसले परमेश्वरलाई पनि जानेन। सोक्रेटसले भने आफैलाई जान, त्यो चाहिँ महत्वपूर्ण कुरा हो। अय्युबले आफैलाई जान्दैनथे। ऊ आत्मधर्मी आत्मनिर्भर थिए। उसले मानिसहरूबाट सबै प्रकारका प्रशंसाहरू पाए र त्यहाँ उसका केही आत्मसम्मान थियो। यस मानिसको जीवनमा आत्मिक अहम्बाद थियो। हामी यसको ध्यानपूर्वक देख्नेछौ जब परमेश्वरले उसलाई भेट्नुहुन्छ। अब अय्युब आफ्नो बारेमा हामीलाई भन्न गइरहेका छन्। उसले आफ्नो भूतकालको पुनः विचार गर्छन्। 29 अध्याय चाहिँ अय्युबको यो मेरो जीवन शीर्षकको अध्याय हो। 29 अध्याय 1-2 पदमा भनिएको छ, 29 अध्याय 1-2 पदमा, तब अय्युबले फेरि आफ्नो भ शुरू गरे, यदि म बितेका दिनमा फर्कनु सकेता, त्यस समयमा जब परमेश्वरले मेरो रक्षा गर्नु हुन्थ्यो। मित्र आगे 3 पदमा भन्छन्, जब उहाँको दियो मेरो शिरमाथि चम्क्यो र त्यसको उज्यालोद्वारा म अन्धारोमा हिण्डुल गर्थे। ती दिन चाहिँ अय्युबका असल उन्नतिका पुराना दिनहरू थिए। अनि आगे 5-7 पदमा भन्छन्, जब सर्वशक्तिमान अझै मेरो साथमा हुनुहुन्थ्यो औ मेरा नोकर चाकरहरू मेरो चारैतिर खड़ा भइरहन्थे, जब मेरो बाटोमा दूध भन्थ्यो र चट्टानहरूबाट तेल बग्थ्यो, अदालतको मुख्य स्थानमा बस्नलाई जब म शहरको मूल ढोकाबाट भएर जाँदा। मित्र ऊ समृद्धशाली व्यक्ति थिए। ऊ केवल समृद्ध व्यक्ति मात्र थिएनन्, तर ऊ प्रभावका मानिस पनि थिए। 7-10 पदमा भनिएको छ, अदालतको मुख्य स्थानमा बस्नलाई जब म शहरको मूल ढोकाबाट भएर जाँदा, जवान मानिसहरू मलाई देखेर परपरै भाग्थे र वृद्ध मानिसहरू खड़ा हुन्थे, अधिकारी वर्गको कुरै बन्द हुन्थ्यो र चुप बस्नलाई आफ्नो मुखमा हात राख्थे, भारदारहरूको बोली नै बन्द हुन्थ्यो र हरेक मानिस चुप लाग्थ्यो। हा मित्र, अय्युब माननीय व्यक्ति पनि थिए। ऊ प्रभावका व्यक्ति थिए। अनि 11 पदमा भनिएको छ, मेरो विषयमा शून्यहरू मेरे तर्फमा बोल्थे औ मलाई देख्नेहरू मेरै योग्यताको साक्षी दिन्थे। हा मित्र, अयुब उसले गरीब पीड़ितहरूलाई पनि सहायता गरे। तेरो पदमा भन्छन्, नाश आउन लागेको मानिसले मलाई आशीर्वाद दिन्थ्यो र विधवाको मन मैले आनन्दले गाउने पारिदिन्थे। उसले विधवाहरूको पनि ख्याल गर्थे। अनि 14 पदमा भन्छन्, धार्मिकतालाई मैले आफ्नो लुगा जस्तै पहिरेर त्यो मेरो वस्त्र भयो, इन्साफलाई मैले मेरो पोसाक वा फेटा चाहिँ लगाए। अयुब असल कामहरूले पहिरेका व्यक्ति थिए। मानिसहरू उसका सल्लाहको निम्ति आउँथे, सहायताको निम्ति आउँथे। अनि पद 15-25 भनिएको छ, अन्धाको लागि म आँखा भए र लङ्गडाको निम्ति खुट्टा, दरिद्रको लागि म बाबुजाई थिएँ र विदेशीको पक्षमा म मुद्दामा खड़ा हुन्थे। अधर्मीको शक्तिलाई मैले नाश गरे र त्यसको मुखबाट मैले शिकार खोसे। दीर्घायु भएर मर्नेछु र घरमा सुखसित मर्नेछु भनी आशा गर्थे। जराहरू पानीतिर फैलिएर गएको र हाँगाहरू शीतले भिजेको रूख चाहिँ म थिए। सबैले सधैँ मेरो प्रशंसा गर्थे र मेरो बल कहिले घट्दैनथ्यो। मानिसहरू ठूलो आशा लिएर मेरो कुरा सुन्थे र मेरो सल्लाहको निम्ति चुपचाप पर्खिरहन्थे। म बोलिसक्दा तिनीहरूले थप्ने कुरो केही हुँदैनथ्यो। मेरो वचन तिनीहरूका हृदयमा विस्तारसँग भिज्दै जान्थ्यो। वर्षाको प्रतीक्षा गरे झैं तिनीहरू तिनका लागि पर्खिरहन्थे र वसन्तको झरी झैं तिनीहरूले ती पिउँथे। म मुसुको हाँसी दिँदा तिनीहरूले साहस पाउँथे। मेरो अनुहार उज्यालो हुँदा तिनीहरूको मुखको अध्ययार हट्थ्यो। तिनीहरूका कामको अभिभार मैले लिन्थे र फैसला गरिदिन्थे। राजाले आफ्नो फौजलाई युद्धमा लगे झैं म तिनीहरूलाई लान्थे र तिनीहरू निरुत्साह हुँदा म तिनीहरूलाई सान्त्वना दिन्थे। मित्र, अयुब आफ्नो समयमा अति नै उच्च स्थानमा रहेका थिए। ऊ समृद्धता र प्रभावमा रहन्थे अनि ऊ आदर्शका मानिस पनि थिए। उसले असल जीवन जिएथे। उसले जान्दथे कि प्रशस्तताको, प्रचुरताको, समृद्धताको जीवन के थियो। मित्र, कुरा जेसुकै होस्, अयुब आत्मधर्मी थिए र यसमा ऊ गर्व गर्दथे। उसको कुरा सुन्नुहोस्, पद 14 भन्छन्, धार्मिकतालाई मैले आफ्नो लुगा जस्तै पहिरेर त्यो मेरो वस्त्र भयो, इन्साफलाई मैले मेरो पोसाक वा फेटा झैं लगाए। 52 उसले म, मेरो, मलाई शब्द प्रयोग गरे। हामी कति पनि असफलताको स्वीकार, अंगीकारको र पस्ताको सुन्दैनौ। हामी अयुबमा कति पनि चूर्ण आत्मा र दीनता, नम्रताको आत्मा देख्दैनौ, जुन अयुबको समस्या थियो। अनि यही नै आज धेरै मानिसहरूको समस्या छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको अध्ययन एकदमै धेरै आशिषमय रह्यो दाई। यो अध्ययनले हामीलाई बताएको छ कि जब हामी पश्चाताप गरी उहाँमा फर्कन्छौं, तब हामीलाई परमेश्वरले कष्टहरूको समयमा पनि थाम्नुहुनेछ।
2: हो नि त भाइ, अयुबले जान्दछन् कि उनका साथीहरूसँग उनको लागि उत्तर र सान्त्वना थिएन र परमेश्वर नै सबै कुराको स्रोत हुनुहुन्छ भन्ने कुरा उनले जान्दथे। यसबाट हामीले बुझ्नुपर्छ कि हाम्रो जीवनको कष्टहरूले हामीलाई परमेश्वरको नजिकतामा जानको लागि सहायता गर्दछ।
1: साँच्चै दाई, हाम्रो कष्टको समयमा पनि हामीले आफूलाई पनि जाँच्नुपर्ने रहेछ र सोध्नुपर्ने रहेछ कि यसले मेरो सम्बन्ध परमेश्वरमा कस्तो बनाइरहेको छ।
2: जब हामी म हुँ भन्ने घमण्डमा जिउँछौ, तब परमेश्वरले हाम्रो जीवनमा काम गर्न सक्नुहुन्न। तर हामी नम्र भएर आउँदछौ भने उहाँले हामीमा काम गर्नुहुन्छ।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97-0420-97-97-97।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि फोर्ट पाइप सुधाउन पर्ने। बुवाले पनि एकजोर राम्रो दौरा

0: छन्।
1: हेरिदिनु भनेको छ, भनेको जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 9860248443।
2: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: मोबाइल पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
4: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरिज र ग्यारेन्टी सहितका सामानहरू पाइनुको साथै मर्मत पनि गरिन्छ।
4: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
5: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9851063802 9851063802।
7: राष्ट्रको लागि बक्सिङ,
4: स्वास्थ्यको लागि बक्सिङ,
7: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
4: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटतर्फ ओम शान्ति भवन नजिकै।
7: समय बिहान र बेलुका।
4: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841065649 9841065649।
7: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
1: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: 6.9 inch को standard display, AI powered camera, 2 years को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
2: भिटामिन डी,
3: भिटामिन बी12,
2: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
5: हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105900093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
2: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजरमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष शुल्क व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

कार्यका विविध विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले शुरू गरेको सरकारी कुरियर सेवा अहिले देशका 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको हो। विभागका महानिर्देशक मनमाया भट्टराई पंगेरीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढ़ाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ। पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सबै संगठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। बैठकले डाक्टर डिला संग्रौलालाई कोशी प्रदेश, बहादुर सिंह लामालाई बागमती, उदय शमशेर राणालाई सुदूरपश्चिम, मुक्ता कुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेश र अमरसिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी तोक्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। पार्टीको 15 महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअघि नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य यही जेठ 21 गते भित्र सम्पन्न गर्नुपर्ने बैठकले निर्णय गरेको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले आज देउवाको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले आदेशमा देउवा दम्पतीलाई काठमाण्डु जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतीलाई पक्राउ नगर्नु नगराउनु भनेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा र साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। बैठकमा मन्त्री गौतमले सबै कानून सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्ने आवश्यकता उल्याउँदै संक्रमणकालीन न्याय प्रणालीको प्रभावकारिता बढ़ाउन जनशक्ति व्यवस्थापन तथा पीड़ित मैत्री भौतिक संरचना विकास गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। मन्त्री गौतमले रेडियो नेपालबाट प्रसारित कानून सम्बन्धी कार्यक्रमले गाउँघरमा कानूनी शिक्षाको पहुँच बढ़ाउनमा टेवा पुर्याएको समेत बताउनुभयो। बैठकमा सांसदहरूले गरीबीको रेखामुनि रहेका समुदायका लागि न्याय सुनिश्चितता, एआईको दुरूपयोग नियन्त्रण र स्वास्थ्य सेवाको प्रभावकारिता बढ़ाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनर्स्थापना गर्न माग गर्नुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले घरबारविहीनलाई उचित व्यवस्था गरेर पुनर्स्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सृजना गर्न आवश्यक भएको भन्दै अनाथ र गरीब बालबालिकाका लागि निशुल्क शिक्षाको व्यवस्था मिलाउनु पर्नेमा उहाँहरूले जोड़ दिनुभयो। होल्डिङ सेन्टरमा मानवाधिकारको उल्लंघन नदेखिए पनि दीर्घरोगी बिरामी बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसद

0: छाडेर होल्डिङ सेन्टरमा बस्नु पर्दा केही व्यक्तिमा मानसिक असर परेको प्रतिवेदनमा उल्लेख छ। सांसदहरूले मुलुकको कुल बेरुजू 7 खर्ब 55 अर्ब रूपियाँ बराबर पुगेको भन्दै बेरुजू फर्च्यूट गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरूले कानूनको परिपालना, आर्थिक पारदर्शिता र जवाफदेहिताको अभावका कारण देशको बेरुजू फर्च्यूटको अवस्था निराशाजनक बनेको बताउनुभयो। सांसदहरूले बेरुजू फर्च्यूटमा नीतिगत रूपमा देखिएको समस्या, कानून निर्माण र आवश्यक कानून संशोधन बारे यकीन गर्न तथा बेरुजुको समस्या समाधान गर्न कसलाई जिम्मेवार बनाउनु पर्ने हो लगायतका विषयमा यकीन विवरण ल्याउन सरकारसँग माग गर्नुभयो। बैठकमा विभिन्न 10 मन्त्रालयका तर्फबाट सचिव र सहसचिवहरूले मन्त्रालय र मातहतका निकायका बेरुजुको अवस्था, महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको बेरुजू फर्च्यूटको अवस्था र सम्परीक्षणका लागि मन्त्रालयले गरिरहेको कामहरूबारे जानकारी गराउनु भएको थियो। द्वन्दकालमा बन्द भएको बाँकेको नरेनापुर छोटी भन्सार सञ्चालनमा आउने भएको छ। भन्सार नियमावली 2083 बाँकेको नरेनापुरमा छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि नरेनापुर स्थित छोटी भन्सार नेपालगंज भन्सार अन्तर्गत रहेर सञ्चालनमा आउने भएको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
1: नरेनापुर छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउनेछ। 7 छोटी भन्सार रहेको बाँकेमा अन्य बन्द भए पनि नरेनापुरमा मात्रै छोटी भन्सार पुनस्थापनाका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगंजले जनाएको छ। छोटी भन्सार पुनस्थापनाका लागि काम अघि बढ़ाइएको छ। भन्सार प्रमुख जनार्दन पौडेल:
2: छोटी भन्सार स्थापना गर्ने बारेमा भन्सार विभाग, सिडी साहब र नेपालगंज भन्सार कार्यालयको टोली नरेनापुर पुगेर स्थानीयवासीहरूसँग छलफल भएको र जनप्रतिनिधिहरूसँग पनि छलफल भएको थियो। त्यहाँको माग बजारमा स्थापना गर्न पर्यो भन्ने छ, तर बोर्डर बगौडामा छ, त्यसले गर्दाखेरि बगौडातिर भन्सारको जग्गा छैन। अहिले भन्सार विभागको निर्देशन आएपछि मात्रै प्रक्रिया शुरू हुन्छ।
1: अहिले पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको लागि गृह कार्य भइरहेको छ। सम्भवत आगामी आर्थिक वर्षदेखि छोटी भन्सार कार्यालय सञ्चालनमा आउने भन्सार अधिकारीहरू बताउँछन्। नरेनापुरमा छोटी भन्सार पुनस्थापना हुने भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी, व्यापारी र सर्वसाधारण खुशी देखिएका छन्।
3: कुनै काम पर्यो, साना पिना लगाए अनि ठूला काम पर्यो भने त नेपालगंज जानुपर्छ। भन्सारको यता कुनै पनि सुविधा साधन छैन। भन्सार यता राखिदियो भने हामीहरूको लागि धेरै सहुलियत हुन्छ।
4: अब स्थानीयले हामीलाई बहुत बढिया फाइदा रही। मान्यो छोटी भन्सार खोल दिदुन, टैक्स जमा हुई तो हमारे गाँव पालिका में रही, उसे एक फायदे हुई। और दूसरा बाजू केला लेके आओ, सब्जी लेके आओ, उनका पुलिस वहाँ जो बैठे वाले सुरक्षा कर्मी लोग उसका तंग त्रास करते हैं, वो से हम लोग मुक्ति पाए जावा जी।
1: छोटी भन्सार पुनस्थापनाले राजस्व संकलन सँगै तस्करी नियन्त्रणमा सहयोग पुग्ने भएकाले वैधानिक व्यवसाय र व्यापार गर्नेहरूका लागि सहज हुनेछ। धेरै लामो समयदेखिको प्रयास सफल हुन लागेको भन्दै स्थानीय सरकारले पनि खुशी व्यक्त गरेको छ। नरेनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह:
5: नरेनापुरमा एकदम आवश्यकता थियो भन्सारको, त्यसको प्रयास गर्दा गर्दा भन्सार आयो। भन्सार त एकदम ठूलो कुरा हाम्रो लागि, यहाँ भन्सार धेरै राजस्वको जुवाड हुन्थ्यो।
1: तत्कालीन द्वन्दकालमा बाँकेमा सञ्चालनमा रहेका 7 छोटी भन्सार असुरक्षाका कारण बन्द गरिएका थिए। भन्सार विभागले भन्सार नियमावली 2083 अन्य 6 छोटी भन्सार खारेज गरी नरेनापुर छोटी भन्सार मात्रै पुनस्थापना गर्ने उल्लेख गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कुलेखानी जलविद्युत आयोजनाको अवलोकनपछि उहाँले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढ़ाउनु पर्ने बताउनुभयो। मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पार्नुभयो। प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थालाई आग्रह गर्नुभएको छ। संस्थानको 15 स्थापना दिवसको अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले स्वास्थ्य क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गरी अघि बढ़नुपर्ने बताउनुभयो। त्यस अवसरमा उहाँले स्वास्थ्य विज्ञान संस्थानमा अध्ययनरत विभिन्न विधाका उत्कृष्ट विद्यार्थी, चिकित्सक एवं कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुभयो। नोपली सेनाको कल्याणकारी कोष अन्तर्गत 2067 स्थापना भएको संस्थानले उच्च शिक्षाका माध्यमबाट चिकित्सक, नर्स र स्वास्थ्य क्षेत्रका जनशक्तिहरू उत्पादन गरिरहेको छ। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर

0: थापाको आज दिउँसो निधन भएको छ। रेडियो नेपालका पूर्व कर्मचारी समेत रहनुभएका थापाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा 65 वर्षको उमेरमा निधन भएको हो। सूर्यविनायक नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाका अनुसार थापा 2 सातादेखि मुटु तथा उक्त रक्तचाप सम्बन्धी समस्याका कारण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरूङ मार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण तीव्र पारिएको छ। आयोजनाले सुरूङ मार्गभित्रका संरचना निर्माण, पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। सुरूङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको आयोजनाले जनाएको छ। आयोजना प्रमुख राजेश पौडेलले सुरूङ मार्ग मार्फत आगामी असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्य रहेकोले जारी निर्माण कार्यलाई तीव्रता दिइएको बताउनुभयो। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेका छन्। गर्मीका कारण हिट स्ट्रोक अर्थात लू लाग्न सक्ने जोखिम बढ़ेपछि पश्चिम नेपालको प्रेषण अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टीमलाई हाई अलर्टमा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभयो। डाक्टर दर्नालले अस्पतालमा गर्मीजन्य रोगका बिरामी आउने क्रम बढ़दै गएको पनि जानकारी दिनुभयो। यस्ता बिरामीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, ज्वरो आउने लगायतका समस्या हुने गरेको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्व युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चीनिया राष्ट्रपति शी जिनपिङले बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेका समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति शी जिनपिङसँगको भेट अघि प्रधानमन्त्री शहबाज शरीफले चीनका प्रधानमन्त्री ली क्वाङसँग पनि वार्ता गर्नुभएको थियो। बेजिङमा भएको पछिल्लो छलफलका विषयवस्तुबारे चिनिया सरकारी संचार माध्यमले तत्काल विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। पाकिस्तानी टेलिभिजनका अनुसार पाकिस्तानका सेना प्रमुख असीम मुनिरले पनि चीन भ्रमणमा प्रधानमन्त्री शरीफलाई साथ दिनुभएको छ। अमेरिका र इरान बीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेला मुनिरको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ। गत महिना पाकिस्तानले अमेरिका र इरान बीच ऐतिहासिक आमने सामने वार्ताको आयोजना गर्दै आफूलाई प्रमुख मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको थियो। बेजिङमा चीनिया नेतृत्वसँगको भेटका क्रममा शरीफले विश्व अहिले महत्वपूर्ण मोड़बाट गुजिरहेको बताउनु भएको पाकिस्तानी सरकारी टेलिभिजन पीटीवीले जनाएको छ। उहाँले अमेरिका इरान सम्बन्ध सुधारका लागि पाकिस्तानले गम्भीर मध्यस्थकारी भूमिका निर्वाह गरेको दावी पनि गर्नुभएको छ। प्रधानमन्त्री शरीफले शनिबार पूर्वी चीनको झेन्जियाङ प्रान्तस्थित हाङझोउबाट आफ्नो 4 दिने आधिकारिक चीन भ्रमण शुरू गर्नुभएको हो। अस्ट्रेलियाका वैज्ञानिकहरूले टाउ भनिने प्रोटीनको अभावका कारण अल्जाइमर भएका बिरामीहरूले लामो समयसम्म कुनै कुराको स्मरण गर्न नसकिएको बताएका छन्। यो तथ्यले भविष्यमा बिर्सने रोग अल्जाइमरको उपचारका लागि नयाँ जानकारी प्रदान गर्ने मानिएको छ। अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शरीरमा टाउ नामक प्रोटीन आवश्यक रहेको र यसले कुनै कुराको स्मरणलाई लामो समयसम्म टिकाइ राख्न सहयोग गर्ने बताएको छ। अध्ययनका वरिष्ठ लेखक र न्यूरो वैज्ञानिक फ्लिन्डर्स विश्वविद्यालयका एसोसिएट प्रोफेसर आर्ने इटनरले टाउ बिना पनि स्मरण शक्ति हुने तर ती कमजोर र कम टिकाउ हुने अध्ययनका क्रममा पाइएको बताउनुभयो। शोधकर्ताहरूले माउस मोडल प्रयोग गरेर गरिएको अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको हो। अध्ययनका क्रममा टाउले मस्तिष्कमा अतिरिक्त पहुँच वा हल्लाजन्य गतिविधि रोक्न मद्दत गर्दछ र केवल विशिष्ट कोषहरूलाई स्मृति भण्डारण गर्ने जिम्मेवारी सुनिश्चित गर्छ जसको परिणाम स्वरूप प्राणी जगतमा स्पष्ट अधिक लामो स्मृति रहन्छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: देशभरका 338 स्थानीय तहले भूमिको उपयोगका लागि भूमिको वर्गीकरण गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन्। ती स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कितागत समेत गरिसकेको जनाएका छन्। देशभरका 169 स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गरी कितागत विवरण संकलन तथा नक्सा अध्यावधि गरेको जनाएका छन्। विभिन्न कारणले 47 स्थानीय तहले कार्य प्रारम्भ गर्न नसकेको जनाइएको छ। त्यसै गरी 15 स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाएका छन्। भू उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गर्दै गरेका 134 स्थानीय तहहरू रहेको र 50 स्थानीय तहले आधार तथा मापदण्ड तयार गर्दै गरेको भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव गणेश प्रसाद भट्टले भू उपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको जानकारी दिनुभयो। कृषि र गैर कृषि जग्गाको वर्गीकरण छिटै भएमा त्यसको आधारमा कृषि योग्य जग्गाको संरक्षण, खण्डीकरण, नियन्त्रण, चकलाबन्दी कार्यक्रम मार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति तथा व्यवस्थित शहरीकरण र सुरक्षित आवासको व्यवस्थापन गर्न सहज हुने, पूर्वाधार विकास, प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ। तनहुँमा 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माण शुरू हुने भएको छ। एसियाली विकास बैंकको 227 मिलियन अमेरिकी डलर, 30% सो पुँजी र 70% ऋण लगानीमा आयोजना निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। अर्ध जलाशय युक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर छ र देवघाट गाउँपालिका 3 पर्दछ। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 27.85 अंकले बढ़ेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक 2786 अंकमा पुगेको छ। सोमबार नेप्से परिसूचक मात्र नभई बजारको कारोबार रकममा पनि उल्लेख्य रूपले वृद्धि भएको छ। अघिल्लो दिन शुक्रबार 4.48 अर्ब करोड़को कारोबार भएको बजारमा सोमबार 5.98 अर्ब करोड़को कारोबार भएको छ। यो रकम वैशाख 15 यताकै उच्च कारोबार रकम हो। सोमबार बजारमा 235 कम्पनीहरूको मूल्य बढ़ेको छ भने 28 कम्पनीहरूको मूल्य घटेको छ। खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहोर संकलन गरेर प्रशोधन गरी मोहोर बनाउने लक्ष्यसहित दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 2 सेलमा स्थित ओखरबोटेमा प्रांगारिक मल तथा बायोग्यास प्लान्ट बनाउने शुरूआत गरे पनि आयोजना अहिले अल्पत्र अवस्थामा पुगेको छ। करिब 5 करोड़ लगानीमा स्थापना गरिएको उक्त उद्योगमा नेपाल सरकार अर्थ मन्त्रालयको विशेष अनुदान बापत 3.32 करोड़ तथा नगरपालिकाको 1.56 करोड़ लगानी भएको छ। रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्ग्यानिक नगर बनाउने अभियानमा स्वतस्फूर्त रूपमा लागेका नगरवासी आफ्नै ठाउँमा प्रांगारिक मल उद्योग स्थापना हुने भएपछि खुशी भएका थिए। प्रांगारिक मल उद्योग तथा गोबर ग्यास उत्पादन गर्ने र त्यसलाई सीएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्ने गरी स्थापना गरिएको थियो।
0: अब खेल समाचार अझै बमबाट।
3: नेपाली पारा खेलकुदकी शिखर महिला तेक्वान्दो स्टार पलिसा गोवर्धनले एसियाली पारा तेक्वान्दोमा कांस्य पदक जितेकी छिन्। 11 एसियाली पारा तेक्वान्दो च्याम्पियनशीप अन्तर्गत सोमबार मंगोलियाको उलान बातरमा इरानी प्रतिद्वन्दीलाई पराजित गर्दै पलिसाले कांस्य पदक जितेकी हुन्। पलिसाले सोमबार इरानकी राहिम जारामाथि 11-0 फराकिलो अन्तरमा जित हासिल गर्दै कांस्य पदकमाथि हक जमाएकी हुन्। पलिसाले यसअघि सन् 2024 पेरिस पारा ओलम्पिकमा पनि काँस्य पदक जितेकी थिइन्। त्यस्तै उनले सन् 2022 चीनमा भएको पारा एसियाली खेलकुदमा काँस्य पदक जितेकी थिइन्। प्रतियोगितामा नेपालका अन्य दुई प्रतिस्पर्धी अमीर होलन र रेणु तामाङ भने इरानकै प्रतिद्वन्दीसँग निराश भए। नेपाल क्रिकेट संघ क्यानले सन् 2026 लागि खेलाड़ीहरूको वर्गीकरण गरेको छ। पहिलो पटक 3 खेलाड़ी ए प्लस क्याटेगोरीमा परेका छन्। यसअघिका वर्षहरूमा ए प्लस क्याटेगोरी थिएन। अहिले ए प्लस सहितका 5 क्याटेगोरीमा 38 पुरूष खेलाड़ीलाई समेटिएको छ। एक दिवसीय कप्तान रोहित पौडेल, टी20 कप्तान दिपेन्द्र सिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ए प्लसमा परेका हुन्। उनीहरूले जनही मासिक 1,20,000 रूपियाँ पारिश्रमिक पाउनेछन्। बेल्जियममा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेटमा छनौट भएका 7 नेपाली क्रिकेटरले प्रतियोगितामा खेल्न नपाउने भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टीमको सेड्यूलसँग दुजेपछि उनीहरूलाई नेपाल क्रिकेट संघ क्यानले अनुमति नदिएको हो। बेल्जियमको ईयू टी20 क्रिकेट लीगमा नेपालका आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, अनिल शाह, ललित राजवंशी, सन्दीप लामिछाने, लोकेश बम, ईशान पाण्डे र गुलशन झा खरिद भएका थिए। उनीहरू मध्ये ईशान र गुलशनलाई मात्रै क्यानले नो अब्जेक्सन लेटर एनओसी दिएको छ। बेल्जियम लीग जून 6 देखि शुरू हुनेछ। नेपालले मे 31 देखि जून 9 सम्म सिंगापुरमा एसियन गेम्स क्वालिफायर खेल्ने तालिका सार्वजनिक भएको छ।
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मध्य प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस, वर्षा 49.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 38.7 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस र दिपालको अधिकतम 40.5 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि काठमाण्डौ स्थित युरोपेली संघ ईयूका राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। सार्वजनिक सेवालाई नागरिकको घर दैलोमा पुर्याउन हुलाक सेवाले शुरू गरेको कुरियर सेवा 60 जिल्लामा विस्तार र अमेरिका इरान तनावको मध्यस्थता र क्षेत्रीय स्थिरताका विषयमा चीनका राष्ट्रपति शी जिनपिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच छलफल। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
4: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
5: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
6: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 मा भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
5: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98 45 55 66 56, 98 28 049 215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिटी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 98 12 20 25 53, 98 12 20 25 53।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
5: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
7: भिटामिन डी,
5: भिटामिन बी 12,
7: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। देउवा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्ने। सुकुम्बासीको होल्डिङ सेन्टरको समस्या तत्काल समाधान हुने।
1: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दसबाज शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुनिश्चित हुने गरी विद्यमान ऐन कानून र कार्यविधिहरूको समय सापेक्ष परिमार्जन आवश्यक भए कानूनी सुधारको प्रक्रिया तत्काल अगाडि बढाउने।
0: सहकारी व्यतिथि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने विषयमा मौन। सरकारद्वारा बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण।
2: आर्थिक वर्ष 2083-84 वर्षे धानबालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने।
0: क्रियाशील सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशन को अधिवेशनमा भाग लिन नदिने कांग्रेसको चेतावनी। अहिले देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा। राति पूर्वतिर सर्दै जाने
3: ती बागमती गण्डकी प्रदेशको केही स्थानहरूमा, त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
0: र नेपाल क्रिकेट संघ क्यानद्वारा 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य बीमा नाफामूलक कारोबार वा सुविधा होइन, यो त नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोड़िएको राज्यको सामाजिक दायित्व हो। त्यसैले स्वास्थ्य बीमामा राजनीति गर्नुहुँदैन। यो कार्यक्रम कुनै पनि बहानामा कमजोर वा बन्द गरिनु हुँदैन। बेलैमा संरचनात्मक र वित्तीय सुधार गरी स्वास्थ्य बीमालाई भरोसायोग्य बनाउन सकिए राज्यले सामान्य नागरिक प्रतिको आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रति क्विन्टल मोटो धानको 3660 रूपियाँ र मध्यम धानको 3860 रूपियाँ तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने। भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने। अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश गंगोललाई नियुक्ति गर्ने। नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने।
5: यस्तै बैठकले मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित हल्का पानी परिरहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मध्य प्रदेश सहित अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले म्याग्दी, लमजुङ, कास्की, स्याङजा, तनहु र चितवन जिल्लामा हावाहुरी सहितका हल्का पानी परिरहेको महाशाखाले जनाएको छ। यस्तै काभ्रे, सिन्धुपाल्चोक, भोजपुर, धनकुटा, ताप्लेजुङ र पाँचथर जिल्लामा पनि पानी परिरहेको छ। पानी पर्ने प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गइरहेकाले राति अझ पूर्वतिर पानी पर्ने सम्भावना रहेको मौसमविद सरोज पुडा सैनीले सीआईएनसँग बताउनुभयो।
3: अब यतिखेर चाहिँ विशेष गरेर यो बागमती र गण्डकी प्रदेश केन्द्रित भएर मेघ गर्जन चट्याङ सहित केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी प्रदेश र कर्णाली अनि यो सुदूरपश्चिम प्रदेशको पनि पहाड़ी भूभागको एक दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज रातिको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ विशेष गरेर यो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा चाहिँ थोरै स्थानहरूमा र यो कोशी, बागमती, गण्डकी प्रदेशको केही स्थानहरूमा, त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
5: मौसमविदले मेघ गर्जन र चट्याङको सम्भावना रहेकाले सतर्क रहन आग्रह समेत गरेका छन्। विशेष गरी खुल्ला स्थानमा नबस्न, सुरक्षित ठाउँमा आश्रय लिन तथा आवश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएका छन्। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा भने तातो दिन तथा तराई क्षेत्रमा तातो हावाको लहरको अवस्था जारी रहने सम्भावना रहेको मौसमविदले बताएका छन्। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असर पर्न सक्ने भएकाले दिउँसोको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपति कार्यालयले सरकारको निर्णय स्वीकार गरेको हो। जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्षको रूपमा सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यसपटक मन्त्री परिषदबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएको हो। राष्ट्रपति पौडेलले नयाँ अभ्यासका रूपमा गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने प्रस्ताव स्वीकार गर्नुभएको स्रोतले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै देशमा भ्रमण नहुने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 दिनको कार्ययोजना अनुसार काम भइरहेकाले तत्काल कुनै पनि देशको भ्रमण नगर्ने बताउनु भएको हो। सिंहदरबारमा मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण र संसदमा उठेका प्रश्नको जवाफ दिने विषयमा तत्काल कुनै पनि निर्णय नभएको बताउनुभयो।
2: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौँ। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन। होइन, बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ, सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ। त्यो होइन, त्यो त भित्र आउन जानको लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा भएको, त्यो त भइसक्यो होला। यसको बारेमा त मन्त्री परिषदमा छलफल भएको छैन, आवश्यकता अनुसार प्रधानमन्त्रीजीले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
5: कानून न्याय तथा मानवाधिकार समितिले काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्थाका विषयमा सरकारले तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू मानसिकदेखि विभिन्न समस्याले ग्रसित रहेको भन्दै समितिले तत्काल सम्बोधनको माग गरेको हो। केही दिन अघि मात्रै समितिले काठमाण्डु उपत्यका विभिन्न होल्डिङ सेन्टरमा पुगेर अवस्थाको विषयमा अध्ययन गरेको थियो। समिति सदस्यहरूले सरकारले भरपर्दो भरोसा दिलाउनुपर्ने भन्दै तत्काल त्यसको सम्बोधनका लागि आग्रह गरेको हो। समिति सभापति समीक्षा बास्कोटाले समितिको सुझावका आधारमा समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दस बाल शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अविच्छिन्न पठन पाठन, ज्येष्ठ नागरिक बालबालिका, महिला, सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल पाएक पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानवाधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने, दुई, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानवाधिकारको प्रत्याभूति गर्ने।
5: सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्कोल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिनुभएको हो। यसैबीच सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालतले प्रारम्भिक सुनवाईपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकार भित्र पर्ने देखिएको भन्दै जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक गरेको छ। क्यानले आज सार्वजनिक गरेको नयाँ सम्झौतामा ए प्लस क्याटेगोरी थप गरिएको छ। ए प्लस क्याटेगोरीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। क्याटेगोरी एमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी रहेका छन्। यस्तै क्याटेगोरी बीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव परेका छन्। अन्य 11 खेलाड़ी क्याटेगोरी सीमा परेका छन्। डेभलपमेन्ट क्याटेगोरीमा 15 खेलाड़ी समावेश गरिएको छ। ए प्लस क्याटेगोरीमा परेका खेलाड़ीहरूले प्रति महिना 1,20,000 पाउनेछन्। यस्तै ए क्याटेगोरीमा परेका खेलाड़ीले 1,00,000 र क्याटेगोरी बीमा परेका खेलाड़ीले 75,000 र डेभलपमेन्ट क्याटेगोरीमा परेका खेलाड़ीहरूले 35,000 पारिश्रमिक पाउने क्यानले जनाएको छ।
0: उखु किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा
6: उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
0: भारतमा उत्पादन भएको उन्नत जात नेपालमा फैलाउन लामो समय लाग्ने गरेको समस्या, रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर हुनुपर्ने लगायतका प्रसंगहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमका अनुसार नेपालले यसअघि नै भारत र चीनसँग यस्तो सम्झौता सम्पन्न गरिसकेको छ। अब अन्य मुलुकसँग पनि कानूनी तथा आपराधिक विषयमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढ़ाइएको हो। मन्त्री गौतमले मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशलाई औपचारिक अनुरोध पठाइएको जानकारी दिनुभएको छ। त्यस्तै उहाँले कानून निर्माणमा जनसहभागिता बढ़ाउन अनलाइन पोर्टल शुरू गरेको पनि जानकारी दिनुभयो। बिहानको चियादेखि मिठाई परिकार र पर्व उत्सवहरू चीनीको प्रयोग बिना सम्भव छैन, तर उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि यति महत्वपूर्ण चीनीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन। किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा रहेका छन्।
12: सरलाई हरियोनका उखु किसान गोविन्द मैनाली वार्षिक रूपमा 4,000 क्विन्टल उखु उत्पादन गर्नुहुन्छ, जसबाट 320 क्विन्टल चिनी उत्पादन गर्न सकिन्छ। सरकारले आधुनिक प्रविधि र उन्नत जातको उखु बिउ सहज रूपमा उपलब्ध गराउन सके उहाँको उत्पादन अझै बढ्नेछ, तर गुणस्तरीय बिउ नै पाउन नसकेको उहाँको गुनासो छ।
13: दुई पक्ष सरकार बसेर चाहिँ ती भेराइटीहरू चाहिँ सम्झौता गरेर हरेक वर्ष चाहिँ नयाँ नयाँ भेराइटीहरू उत्पादन भइरहेको हुन्छ इन्डियामा। ती जातहरू लिएर आइदियो भने किसानलाई 101 जात ल्याइदिएपछि किसानलाई छानी छानी किसानको हितमा पनि हुने उद्योगको हितमा पनि हुने जातहरू आयो भने किसानहरूलाई सबभन्दा राम्रो।
12: सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब 2,80,000 देखि 3,00,000 मेट्रिक टन चिनी आवश्यक पर्छ, तर स्वदेश उत्पादन भने वर्ष अनुसार फरक फरक भए पनि सामान्यतया 1,30,000 देखि 2,00,000 मेट्रिक टन सम्म मात्रै सीमित छ। हरियोनमा 7 बिघा क्षेत्रमा उखु खेती गर्दै आउनु भएका किसान राजकिशोर यादव,
14: नयाँ जात र पुरानो जातमा हामी यो फराकिलो अहिले मिलको नयाँ प्रविधिले रोप्दाखेरि पहिलामा हामीहरूले त्यो के भन्छ त्यो 2 फिट भन्दा म 4 फिटमा गएँ, 4 फिट भन्दा मैले 8-8.5 फिटमा यसपालि गएछु, अनि त्यसमा 12 महिना त्यो डबल आमदनी दोहोरो आमदनी 12 महिना त्यसको बालीको आमदनी पनि लिन सकिन्छ। उखु पनि तपाईँको यो भन्दा पहिला भन्दा डबलै नै उत्पादन हुन्छ
12: भन्नाले जस्तै
14: भन्ने अब पहिला कठाको 25-30 क्विन्टलको एभरेज थियो र अहिले मेरो 50-60 भन्दा मुनि हुँदैन।
12: सर्लाहीको हरियोन स्थित इन्दु शङ्कर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजतका अनुसार किसानले उखु खेतीबाट राम्रो लाभ लिन नसक्नुको मुख्य कारण पुरानो जात र कमजोर उत्पादन प्रविधि हो, त्यसैले किसानको उत्पादन बढाउन उद्योगले पनि उन्नत जातको बिउ उत्पादन र वितरणलाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ।
6: डबल उत्पादन गरिरहेछ, मतलब पहिला चाहिँ 350 क्विन्टल बिघामा फल्थ्यो भने अहिले चाहिँ 800 देखि लिएर 1,000 क्विन्टलसम्म चाहिँ उत्पादन लिइरहेछ। त्यसको मेन त 3 चिज हो, उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
12: किसानले निजी प्रयास र चिनी उद्योगले उपलब्ध गराएका नयाँ जातका बिउ प्रयोग गर्न थालेपछि उत्पादनमा सकारात्मक सुधार देखिन थालेको इन्दु शङ्कर चिनी उद्योगका उखु विकास महाशाखा प्रमुख सुरेश प्रसाद मेहताले बताउनुभयो। उद्योगले भारतबाट कोलक 14201, 16202 तथा कोष 18231 र 17231 जातका नयाँ उखुको बिउ ल्याएर आफ्नै नर्सरीमा उत्पादन गरिरहेको छ। यी जातको उखु एकै पटकमा 30-35 वटासम्म नयाँ बिरुवा उत्पादन गर्न सक्छन्, साथै रोपेको दोस्रो र तेस्रो वर्षमा पनि राम्रो उत्पादन दिने भएकाले किसानका लागि लाभदायी मानिएको उहाँ बताउनुहुन्छ।
14: 3 साल चाहिँ ट्रायल गर्छ, पहिला उसको मुरहन पहिलो साल हेर्छ, त्यसपछि खुट्टी हेर्छ, त्यो राम्रो देखियो भने अनि मात्रै हामी किसानको उसमा पुर्याउँछौँ। अहिलेसम्म हामीले जुन किसानको फिल्डमा पठाएछौँ त्यो चाहिँ तपाईँको 14201 चाहिँ किसानको खेतमा चाहिँ सेत खायो हो, अहिले चाहिँ हामीले 3 जात फेरि नयाँ ल्याएका छौँ।
12: उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले बाराको सिमरामा उखु अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि अनुसन्धान र प्रविधि विस्तारमा अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको छैन। सरकारले अनुसन्धानलाई प्रभावकारी बनाउन किसानलाई आधुनिक उपकरण उपलब्ध गराउने र उन्नत बिउको पहुँच विस्तार गर्ने हो भने किसानले चिनी उत्पादनमा ठूलो फड्को मार्न सक्ने किसानहरू बताउँछन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट भूकम्प पीड़ितको स्थायी आवास पुननिर्माणले अझै गति लिन नसक्नुको कारण
15: अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
0: लाग्दै गर्दा पीड़ितहरूमा चिन्ता बढ्दो, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार

0: गरेको पहलका विषयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुराकानी गरेका छौं।
1: यसमा धेरै निकाय इन्भल्भ छ होइन, र सबै निकायले नै तदारुकताका साथ गर्नुपर्ने, कुनै समस्या भए त्यसलाई सल्टाउनु पर्ने, प्राविधिक जनशक्ति नभए सरकारले उपलब्ध गराउनु पर्ने जस्ता विषयहरू, र यदि मुद्दामा गएका उजुरीमा गएका विषयहरू छन् भने त्यो पनि छिट्टो सुनवाई भएर त्यसको पनि फर्छुट भएर चाहिँ उहाँहरूले कसलाई दिनुपर्ने हो कसलाई दिनुपर्ने होइन भन्ने विषय पनि छिट्टै निर्कुल गरेर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता चाहिँ छ।
2: त्यसमा अब बजेटको कुनै समस्या छैन, बजेट चाहिँ विनियोजन भइसकेको छुट्टिसकेको भन्ने खालको जानकारी दुई वर्ष अघि नै प्राप्त भएको थियो।
1: यसमा पनि मैले थोरै भन्छु, अब जस्तो लागत साझेदारीका विषयमा जस्तो तिनै तहको त भनेका छौँ, तर हामीलाई प्राधिकरणलाई जानकारी भए अनुसार कुनै कुनै स्थानीय पालिकाहरूले चाहिँ हामीले चाहिँ यो लागत बिहोर्न सक्दैनौँ भनेर पनि लेखेर पठाउनु भएको छ।
2: त्यो चाहिँ बाढी पहिरोको
1: भूकम्पको
2: चाहिँ अब संघीय सरकारले नै त्यसमा पुनर्निर्माणको काम गर्ने भनेर स्पष्ट रूपमा तोकिएको छ, र संघीय सरकारले काम पनि गर्यो। अस्थायी आवास निर्माणको लागि दुई चरणमा दुई किस्ता दिएर अस्थायी आवास निर्माण भयो, तर स्थायी आवास निर्माणको कुरा चाहिँ बारम्बार विभिन्न प्राविधिक कठिनाई प्रक्रियागत ढिलाइ सुस्तीका कारण चाहिँ यहाँसम्म लम्बियो होइन। त्यो चाहिँ अब चाहिँ कहिलेसम्म बनिसक्छ, अथवा त्यो विवाद जुन अप्ठ्यारा स्थितिहरू थियो त्यसलाई
1: यहाँले भनेको जाजरकोटको केसमा छ अहिले, त्यो मैले अघि थोरै भनेका विषयहरू र यहाँसँग आएका गुनासोहरू चाहिँ लगभग सल्टिसकेको अवस्था छ। अब तुरुन्तै जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेको छ पुनर्निर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
2: अलिकति ढिला भएको भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
1: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो, जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरुन्त प्रारम्भ।
2: कति समय लाग्छ होला अब, लगभग यति महिना यति दिन यति रात भन्ने
1: होइन? अब अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
2: 80,000 करिब घर परिवार चाहिँ प्रभावित भनेर त्यति बेला दर्ता गरिएको थियो, त्यसमध्ये केही घटे केही बढे अथवा के छ
1: त्यसमा? अब अलिकति भेरिफाई गरेर अलिकति ओरिजिनल्लै लागुराई जुन कायम भएको छ केही घटेका छन् भने, अब सबै भेरिफाई भएर केही उजुरीमा पनि छन् होइन।
2: उजुरी भन्नाले कस्तो खालको
1: उजुरी भनेको? मैले यहाँ भने नि म पर्नुपर्ने परिन, होइन म पर्नुपर्ने परिन भन्ने खालको कोहीको भने, कोहीको चाहिँ यो नक्कली हो ऊ पर्नु पर्थेन उसको पर्यो भनेर अर्कोले गर्ने, र आफू नपरेको भनेर उजुरी हाल्ने पनि त्यस्तो पनि अवस्था छ। त्यो त्यसको
2: खासै ठुलो विवाद भएन तर
1: त्यो चाहिँ पालिकाले हेरेर त्यो उजुरीको यो विशेष स्पष्ट रूपमा छानबिन गरेर लागुराई कायम हुनुपर्ने हो।
2: फिल्ममा गएर हेर्ने बित्तिकै त थाहा भइहाल्छ,
1: फिल्ममा गएर हेर्ने पहिला मुजुर्का उठाएका पनि होला नि प्रहरी आफैले पनि होइन, त्यहाँ छरछिमेकलाई यताउता मान्छेहरू भनौँ न राखेर साथी राखेर थाहा भइहाल्छ नि त्यतिकै नै पालिकाहरूमा त।
2: भनेपछि अबको एक महिनामा लगभग अब घर बन्ने प्रक्रिया सुरु हुन्छ भनेर भन्दाखेरि
1: त्यो त मैले एकै महिना त मैले कसरी भन्नु, मैले होइन जति पनि त लाग्दैन अब अहिले हाम्रो डिस्कसन र कोअर्डिनेसन अनुसार चाहिँ, त्यही भएर भएसम्म छिट्टै त्यो इस्युहरू अब छैन।
2: बजेटको कुनै समस्या हुने?
1: बजेटको होइन, बजेट मैले यहाँलाई भनिसकेँ, हामीले कागजात पुगेर भेरिफाई भएर प्राधिकरण समक्ष आएका विषयहरूमा हामीले किस्ता किस्तामा आनन्दले अरू जिल्लाहरूमा पनि यहाँहरूले हेर्नुभयो हुन्छ, तलैबाट नआइकन त हामीले कहाँ गर्ने? त्यो त यहाँहरूले पनि बुझिदिनु पर्यो, सुन्ने श्रोताहरूले पनि होइन बुझ्नुपर्ने हुन्छ प्राधिकरणले अड्केको विषय हो भने।
2: अब तल अब जस्तो स्थानीय पालिका र जिल्ला विपद व्यवस्थापन समिति छ, त्यहाँ कुरा गर्दाखेरि चाहिँ केन्द्रबाट नआएको बजेट केन्द्रबाट आएन भन्नुहुन्छ, तपाईँहरूले पालिका स्थानीय तहबाट आएन भन्नु?
1: प्रमाण चाहियो नि त, मुखले बोलेर भएन, प्रमाणलाई हाम्रो कहाँ आएर अड्केको छ देखाउनु पर्यो नि त। हाम्रो त पोर्टलमा आउँछ सबै, पोर्टलमा आएकाहरूलाई हामीले नहेरिकन राखेको एउटा कुरो भयो, अर्को कुरो चाहिँ हामीले सरकारी निकायले एक अर्कालाई दोषारोपण गर्ने विषय पनि होइन यो, कहाँ इस्यु छ होइन। मैले त अझ दोषारोपण गर्न खोजेको थिइनँ, अहिले हजुरले त्यस्तै उठाएर मात्र विषय त्यो कुरा हेरेन, तर मैले अघि यहाँ पनि पालिकाहरूमा पनि अलिक समस्या छ, स्रोत साधन पनि छैन, प्राविधिक जनशक्ति पनि हुनुहुन्न, अब फिनेन्सियल रिसोर्स

0: कम्छ भने पाली यस्ता सिडकारलाई पनि त्यस्तै समस्या छ होइन. तर कार्यविधि कानून बनाएर त्यसरी भेरिफाई हुँदै आएर हामीले पनि नक्कलीले नपाउँ सक्कली पीडितले पाउन् भन्ने नै हो हाम्रो होइन ऐन कानून र प्रोसिडियर
1: पुगन
0: भन्ने नै त्यसको लागि पनि यो भेरिफाईको मेकानिजम राखिएको हो. त्यो राख्नु पनि पर्छ. अब
1: कति समयसम्म लाग्ने भन्ने कुरा चाहिँ सधैँ चिन्ताको विषय कि एक महिना दुई महिना तीन महिना एक वर्ष दुई वर्ष हुँदा हुँदा तीन वर्ष चार वर्ष पाँचौं वर्षसम्म पनि बित्छ. त्यो अलिकति चिन्ताको विषय हो. अब त्यो समन्वयमा सहकार्यमा अब कुराकानीको अन्त्यतिर आइपुगिसकेका छौँ. अन्त्यमा जाँदा जाँदै अब मनसुन त सुरु हुने लागिसक्यो होइन. के भन्नुहुन्छ यहाँले छोटो रूपमा सन्देश दिनुपर्दा?
0: अब मनसुन पूर्व तयारी तथा प्रतिकार हाम्रो राष्ट्रिय कार्ययोजना तयार लगभग भएको छ. केही दिनमै हामीले स्वीकृति गरेर सार्वजनिक गर्छौँ. त्यसमा चाहिँ विशेष गरी मैले यहाँ पहिला पनि भने दुई लाखभन्दा बढी व्यक्तिहरू चाहिँ प्रभावित हुनुहुन्छ भने घर परिवार चाहिँ करिब 5100 घर दुरीहरू प्रभावित हुने देखिया छ. र यसमा चाहिँ अब बढी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ. यसलाई लुम्बिनी प्रदेश कोशी कर्णाली कोशी प्रदेशहरू छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ. र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनु पनि देखिएको छ. र यो भन्दै गर्दाखेरि मैले समग्रमा चाहिँ हामी विपसम्बद्ध निकायहरू जति छौँ जुन हाम्रो कार्ययोजनामा चाहिँ जुन जुन निकायले जे जे काम गर्ने भनेर त्यसमा नै उल्लेख गरे हुन्छ त्यो त्यो काम नै आफूले तदारुकताका साथ सबै निकायहरूले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद पर्यो भने 11:49 वा प्रहरी नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ. र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अनुरोध छ.
2: सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ. अहिले देशका विभिन्न स्थानमा चट्याङसहित पानी परिरहेको छ. गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको छ. प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै पनि देशमा विदेशी भ्रमण नहुने बताइएको छ. सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ. सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ. सरकारले अमेरिका कतार मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ. अमेरिका र इरान बीचको वार्ता सहमतिको नजिक पुगेको दावी गरिएको छ. र नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता आज सार्वजनिक गरेको छ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद. भोलि जेठ 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104131116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु

0: छोराछोरी दुवैजना स्कुलमा जाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
1: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुर र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
0: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
3: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
2: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट छ घर तल
3: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
3: 98167045 47।
4: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
5: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
4: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह। सम्पर्क नम्बर 98 45 55 66 56, 98 28 049 215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह। सम्पर्क नम्बर 98 12 20 25 53, 98 12 20 25 53।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 우리 에러다 라우.
1: 아하, 코티 라므로 뭔가 수트라? 까바데 라고.
0: 까바데 오노니? 멀리 디디바니 순자리 거거나 우드그바데 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
4: ओ मेज्यू नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
4: खै मेज्यू म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
9: सम्पर्क मोबाइल 97-41-031-429।
10: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
10: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
11: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
11: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
11: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843064537 र 010590093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843057437।
11: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
11: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
11: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगम श्रेष्ठ। सम्पर्क नम्बर 9841065649 9841065649।
11: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जानियो।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल झारिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन B12,
2: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: सेवाको साँझ पखबाट संजय ढकालको नमस्कार। आजको कार्यक्रममा रासोपा सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताको भनाई।
3: काममा अलिकति बढी 6 जना हामी फोकस पनि छौं, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
2: फुट्र विवादले घेरिएको कांग्रेस विभाजनको डिलमा पुगेको हो।
4: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन, पुरै पुरै ढंग बाचा समिति मिल्ने परिस्थिति बन्छ।
2: अनि अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझै नलागेको इरानको टिप्पणी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
5: अशोक दाहालबाट समाचार सुन्नुहोस्। पोप लियोले आर्टिफिसियल इन्टेलिजेन्स एआईको खतराबारे सचेत गराउँदै यसको प्रयोगबारे आचार संहिता बनाउन आह्वान गरेका छन्। पोपकालको इन्साइक्लिकल भनिने पहिलो महत्वपूर्ण सन्देश जारी गर्दै उनले एआईले नयाँ स्वरूपको दासत्व सिर्जना गर्ने चेतावनी दिए। उनले क्याथोलिक चर्चले दासत्वको निन्दा गर्न लामो समय लगाएकोमा क्षमा याचना पनि गरे। पोपले एआईलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने र यो निशस्त्र हुनुपर्ने बताएका छन्। उनले भने आर्टिफिसियल इन्टेलिजेन्स निशस्त्र हुनुपर्छ। यो शब्द कड़ा लाग्न सक्छ तर सोच विचार गरेरै छनौट गरिएको हो, किनभने यसमा विश्वको ध्यान जान जरूरी छ। पोप लियोको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता कि त महत्वपूर्ण र अर्थपूर्ण हुने कि सम्झौता नै नहुने बताएका छन्। पछिल्लो पटक प्रतिक्रिया जनाउँदै ट्रम्पले साउदी अरब र कतार सहितका अरब राष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन्। अमेरिका र इरान बीचको सम्भाव्य सम्झौताबारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूप टुङ्गो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन्। दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ। युगाण्डामा थप 2 जनामा इबोला संक्रमण पुष्टि भएको छ। युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ। यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कंगोको छिमेकी राष्ट्र हो। युगाण्डामा हालै संक्रमण देखिएका 2 जना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन्। बंगलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जना भन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन्। अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ। प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन्। र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा शुरू भएको छ। साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बावजुद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का शहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा यहाँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन्। अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए। नेपालमा नयाँ सरकार गठन भए पश्चात भारतसँगको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको सो टिप्पणी आएको छ। एक रिपोर्ट। रासोपाका सभापति लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जान लागेको र त्यहाँ उच्चस्तरीय भेटघाट हुन लागेको भनेर विवरण आइरहे तापनि पार्टीले आधिकारिक विवरण दिएको छैन। तर आज मन्त्री परिषद बैठक पश्चात पत्रकारहरूले सो सम्बन्धमा प्रश्न सोद्धा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमण हुन लागेको त बताए तर त्यो सरकारसँग सम्बन्धित नभएको पनि प्रस्ट्याए। उनले हुनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्काल हुन नसक्नुका कारण पनि बताए।
3: प्रधानमन्त्री ज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, म भारत मात्र नजानु भएको होइन, अहिले विदेश काहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौँ, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
2: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए। पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमण पछि सरेको बताएको उल्लेख गरेका थिए। मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए, तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए। यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपियन युनियन ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गरेका थिए। अब अर्को प्रसंग, नेपाली कांग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ। पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्न कार्यक्रम गरिरहेका छन्। चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्।
4: मेरो वित्तीय व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो र अहिले पनि त्यो अवस्था छ नै, तर खास गरी हामीले संवाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर, विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने, सँगसँगै जाने र 15 महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ। त्यसमा संवाद जारी छ। अब विधानको व्यवस्था बमोजिम जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउने नै एकमात्र उपाय हो जस्तो लाग्छ। अब त्यसमा चाहिँ वैधानिक व्यवस्थाभन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जे अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि नेतृत्वसँग पनि कंग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
1: वैधानिक व्यवस्थाभन्दा बाहिर गएर केही गर्न सकिने जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढंगको संरचना तयार गरौं भन्ने प्रस्ताव गरे हो, त्यसतर्फ संकेत गरे तपाईँले?
4: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर रहनुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने, सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने, र यसले चाहिँ अब लामो समय कार्य समिति जाने होइन, यसले त मुख्य गरी अधिवेशनै गर्ने हो। त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ। अब अहिले केन्द्रीय समिति छ, अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त त्यो विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ।
1: 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो, त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो?
4: होइन, मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ, र फेरि कहाँ टेकेर यसलाई त्यस अनुसार गर्ने हो? यो त कस्तो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ, त्यसैले
1: अझै पनि उनीहरूप्रति
4: होइन शङ्का भन्दा पनि के आधारमा चाहिँ हामीले अर्को स्क्रिप्टलाई तय गर्यौं त? त्यो कुरा त कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला।
1: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो?
4: होइन, उहाँहरू यसरी वरिष्ठ हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठ भन्न अप्ठ्यारो पनि छैन, उहाँहरू वरिष्ठ नै हो, उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाँकी राख्दैनौँ।
1: तर विधानमा त्यो व्यवस्था छैन नि होइन?
4: पार्टी भित्र रहेको नेतृत्वको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो। विधानसँग व्यवस्था हुने नहुने कुराले कार्यकारी पद हो कि होइन, अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ। तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइनन्।
1: तर तपाईँहरूले जुन मनोनित गरिदिनुभयो उनी निकट नेताहरूलाई के निर्देशन, त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो डाक्टर शेखर कोइरालाको।
4: सेन्ट्रल कमिटीमा साथीहरू ल्याउनुभन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो। त्यो कुराकानी परिणाममुखी नहुने जस्तो देखिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि, भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो शुरूआत गर्नका लागि त्यसो गरिएको हो।
1: अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब कांग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ, जुटे पनि ठिक छ, नजुटेपछि अब जो जो आउँदैन उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो।
4: होइन, हाम्रो पहिलो प्रयास छ सबैलाई सँगै लाने, एकताबद्ध बनाउने, जुटाउने नै हाम्रो पहिलो प्रयास हो। अब प्रयास बाटो सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त्यो हाम्रो काबुमा पनि हुँदैन।
1: तपाईँ अब नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै संघारमा पुग्दैछौ भन्ने लागिरहेका छ?
4: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन। यो कुनै न कुनै ढङ्गबाट चाहिँ समितिले मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई।
2: उनी थिए नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, साथी शरद केसीसँग कुरा गर्दै। एउटा प्रसंग छोटकरीमा, नेपालले मलेसिया, कतार, सिंगापुर तथा अमेरिकासँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन्। केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो। मन्त्री गौतम,
6: भारतसँग गरेको हाम्रो पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ। यो मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आउनुहोस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौँ।
2: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन्। साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझैसम्म नलागेको बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो। दुई पक्षबीच सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने, हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने योजना समावेश रहेको विवरण आएका छन्। सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन्। अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको संचार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यमले जनाएका छन्। प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय, रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन्। अमेरिका र इरानबीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नभइकन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए

0: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखा समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का, सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
5: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बिच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
4: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बिच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812205253, 9812205253।
6: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
8: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोपाइटर कृष्ण तिबल सिन्हा,
10: सम्पर्क मोबाइल 9741001349429।
5: पावर वाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9 आरूघाट बजार बगैंचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
11: राष्ट्रको लागि बक्सिङ,
12: स्वास्थ्यको लागि बक्सिङ,
11: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
12: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट रायतर्फ ओम शान्ति भवन नजिकै,
11: समय बिहान र बेलुका।
12: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 98-41-65-64-99, 98-41-65-64-99।
11: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241311, 9849241311।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
1: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
1: भिटामिन डी,
4: भिटामिन बी12,
1: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

पहिला नम्बरमा 36,000 सैनिकले बेरेको छ, अनि त्यसपछिबाट फौजले 36,000 प्रवेशै गर्न नदिने, त्यसपछिबाट महान द्वारमा कुबेला प्रतिनाम गरेको 10,000 हात्तीको बल भएको हात्ती राखेको छ, त्यसबाट प्रवेशै गर्न नदिने कृष्णलाई। त्यसबाट प्रवेश गरेमा माउते माउतेको जमात छ घुँत्रो हानेर उसको शिर छेदन गर्ने। चारौं नम्बरमा त्यहाँबाट प्रवेश गर्यो भनेदेखि डर लाग्दो प्रकारको चाणुर भन्ने महावीर छ, त्यसले मार्ने। नभएमा मुष्टिकले मार्ने, मुष्टिक नभए देवे कुर्सलले, त्यसपछि नभए तोसलले मार्ने। यो 8 दरवाजा पार गर्यो भने म छु धन्दा नमान भएर पड्की राख्या त्यो राजा कम्स। अनि कृष्ण भगवान सवारी हुनुभयो, अनि बीच बाटोमा गइसकेपछि एउटा अत्यन्त सुन्दर प्रकारबाट कपडै राम्रा राम्रा कपडा राजकीय सम्मानका राजकीय पोषकका कपडा धोइरहेर चाहिँ एउटा धोबीले, ओ धोबीलाई भन्नुभयो प्रभुले, बोल्दै बोल्दैन भयो, ओ धोबी दाई भने त मुरो पो उछाल्यो है भगवान्लाई, किन बोल्छ त होस् त भन, हाम्रो लुगा धोइदेऊ न भनेको थियो, ए भाइ हामी राजकीय सम्मानको वस्त्र धुनेलाई तैँले तेरो त्यो अहिलेसम्म पानीको मुख नदेखे दौरा धुने जामा धुने जाइ लाग्यो। अनि त्यही जब मुरो समातेर भगवान्ले पड्काइदिनु भएको थियो धोबी मर्यो। त्यो धोबी को थियो? रामको पालामा रामचन्द्र जस्तो लाछी पामर सिल्ली हुँ कि अर्काकी अर्कासँग गएकी पत्नी फिर्ता गर्ने म भनिकन भन्ने जुन धोबी थियो त्यही धोबी आज रामचन्द्र परमात्माको पालामा आफूलाई कटु वचन बोल्नेलाई आज प्रभु कृष्णको अवतारले मारिदिएको मर्यो मर्यो त्यो धोबी। अनि वस्त्र सारा रामचन्द्रले पहिरो भने कृष्ण र बलरामले पहिरनु भयो, फेरि कपडा लाउने उहाँसँग त्यो त थाहै थिएन बिचरा, फेरि लाउने जामा मात्रै लगाइरहेको, अब त्यो सुरुवाल पाइजामा माथिबाट दौरा र भोटो तलबाट उल्टो विपरीत, त्यस्तै प्रकारको वस्त्र सारा दान दिँदै दिँदै अगाडि बढ्नु। जाँदा जाँदा अल्ली पर पुगिसकेपछि अत्यन्त सुन्दर प्रकारबाट कपडा सिरेको एउटा सूचीकार दमिरहेछ। ओ सूचीकारजी लौ न हामीलाई पनि जब यो कपडा सिदिनु पर्यो भनेपछि हुन्छ साहेब भनेर राम्रोसँग फिटफाट गरेर शरीरमा अङ्गममा मिलाइदिए। र त्यसकारणबाट आजबाट तिम्रो जुनसुकै शुभ कार्यमा पनि यात्रामा अघिल्लो पाइलो रहोस् भन्ने वरदान दिए। कृष्णको वरदान अहिलेसम्म जब परिवारहरूलाई दमैहरूलाई लगाइरहेको छ उहाँहरूलाई अगाडि लगाएर मात्रै साइत सार्ने चलन छ बाजा बजाएर। अनि अल्ली पर गइसकेपछि मालीले फूलको माला उनेर दियो प्रभुलाई, सम्मान साथीहरू कृति रहोस् भन्ने वरदान दिनुभयो। अनि त्यहाँदेखि अगाडि फेरि जानुभयो, जाँदाखेरिमा त अति सुन्दर कक्षमा महाराज तीन ठाउँमा भाँचेकी कुपरी बुढी बसिरहे रहेछन् चन्दन लिएर, ए चन्दन लगाइदिए। राजा कंसको रात दरबारमा चन्दन घोटेमा मेरो नाम त्रिवक्रा हो भनेन, अनि त्यो चन्दन खै लाउनुहुन्छ किन्नुहुन्छ लाउनुभयो। तीन ठाउँमा भाँचेकी कुपरी बुढीलाई चन्दन लगाइसकेपछि त भगवान्ले त च्याप्प समातेर कि आज्ञा गरिबक्छु भनेदेखि जब त्यो तीन ठाउँमा भाँचेकी कुपरी बुढीलाई तन्द्रङ्ग झुन्नाउनु भयो चुल्ठा समातेर, चन्दन लाउन दिनु छ मार्ने आँटो भने जस्तो भइराखेको थियो, च्याप्प समाउनु भयो। र अनि त्यसपछिबाट दाहिने गोडाले चक्र जब किचेर अनि त्यसदेखि पछाडिबाट जब त्यसका शरीरमा चिउडामा मुडकीले पड्काइदिनु भएको थियो तीन ठाउँमा भाँचेकी खुप्री बुढी त सोझी भई, सोझी मात्रै हो र रूपमा बलेकी शिलामा ढलेकी 32 लक्षणले युक्त भएकी परम सुन्दरी, भगवान कृष्ण म त तपाईँसँगै जान्छु पो भन्छे अहिले दाल हे बराबर उल्का पारी पारी न ए हुँदैन त्यसो नगर त्यसो नभन भन्दै हुनुहुन्थ्यो जानी हो यतिको भेटाएपछि कोसँग जानी भन्न थाली ए बाबा हुँदैन त्यसो नगर भन्नुभएको थियो। त्यो को रहेछ त भन्दा राजा रावणकी बहिनी सुरपर्णाखा, रामका पालामा नाक कान र चुल्ठो काटिएकी, पति भज्न जाँदाखेरिमा जीवन आफ्नो सारा नाश गराएकी, त्यो बखत नभएको कारणले आज कृष्ण अवतारमा नाक कान चुल्ठोको रूपलाई पनि प्रधान गर्नुभयो। अनि त्यसपछिबाट पति बन्नका लागि राजा कंसलाई मारेपछि तिम्रो घरमा चार रात बस्नका लागि आउँछु तबसम्मका लागि बिदाई भनेपछि सराहले विन्ती गरे नन्द बाल प्यारे लाल कंसासुरको काल, नन्द बाल प्यारे लाल कंसासुरको काल बुढी पनि युवती

0: भगवान को सवारी भयो अनि बीच बाटो में गए तर्क वितर्क कुतर्क अनेक प्रकार भइराखे थियो महाराज। जादा जादा जादा भगवान परमात्मा ने तीन ठाउँ में भाँचेकी कुप्री वृद्ध नारीलाई परमात्मा ने युवती बनाई सके तिम्रो घर में चार रात बस्ना का लागि म आउनेछु तब समय का लागि विदा भएर जानु पर्यो भनेपछि हस्त सरकार प्रभुदेव म विदा हुन्छु भनेर आफ्नो आश्रम में गईन्। विस्तार पूर्वक भगवान को सवारी चढ़ियो कृष्ण को अगाड़ी अगाड़ी अगाड़ी सवारी हुँदाखेरि म भेज बाटो में डर लाग्दो प्रकार को रथ ले पूर्ण भएको धेरै प्रकार का फौजहरूले बेरेर बसेको रहेछ। पहिला त ढोका फोरेर फौज का साथ में परेशान गरी बक्स्यो। ती संपूर्ण सैनिकहरू आक्रमण शैली में आएका थिए, तिनलाई पनि ध्वस्त पारी बक्स्यो कृष्ण भगवानले। र अनि त्यसपछि राजा कंसले सारै नराम्रो सपना देख्यो। कस्तो सपना देख्यो भने धुरी को ध्वजा पटक्कै भाँचिएको राति धुरी को ध्वजा भाँचिएको अंग आफ्नो फरफराएको अब घोड़ा में चढ़े आपो दक्षिण पट्टी को गति ली सकेको आफ्नो पत्नीले लगाएको गहना र गुरिया सारा सम्पूर्ण धमिलोपन देखिएको र त्यसपछिबाट आफ्ना घर गृहमा माथि स्याल घर वरिपरि स्याल कुत्ता गिद्धहरू घुमेको मात्रै होइन आफ्नो जब जब घरबाट अनेक प्रकारका गिद्धहरू दक्षिणपट्टिको मार्ग लिएको। लो भगवान् अब छाड गतिलो छैन बा मैले सिद्धिनाटो भनेर राजा कंस आयो उसका दुईटा रानी छन् अस्ति र प्राप्ति भन्ने हो आयोजन पछि पछि दुईटै रानी साहेबहरू ल ओ फेरि खिरको रचा र कंस ओ फनफन घुमिरहेछ घुमिरहेछ र अब त्यहाँ देख्नु उपरान्त दारा निक्लिएको भयङ्कर रहेछ र त्यति भइसकेपछि राजा कंसास्त्र नाम गरिएको राज महाराज यस प्रकारबाट जब बसेको छ चमर र पंख रानीहरूले हम्की राखेका भयंकर प्रकारको सपना देखे आज मैले के सपना देखे भन्न थाल्यो। अब अघि कृष्ण र बलराम जन्मिने बेला ताका यही सपना देखेको थिएँ आज पनि मैले यही सपना देखे भनेदेखि अब मेरो छाँट गतिलो छैन अब मेरो हितको कार्य छैन म अगाडि बढ्न सक्ने सम्भावना छैन अब के चाहिँ हुने हो भनेर राजा कंस बडा जब यस किसिमबाट चिन्ताले आकुल व्याकुल भएर बसेको थियो त्यस बेलामा राजा कंसका राजदरबारमा अहिले धेरै प्रकारका सैनिकले बेरिसकेका छन् अनि त्यसदेखि पछाडिबाट आखिरमा कति छुचो र जरन पनि नामै कंस के गतिलो हुन्थ्यो। यस कारणले बडा भगवान परमात्माका प्रतिमा चिन्तन और मनन यही प्रकार को कार्यक्रम गर्दै राजा कंस अगाड़ी आफ्नो प्रकार को शक्ति अगाड़ी बढ़ाएर धेरै प्रकार आफ्ना सशस्त्र गणहरूका प्रतिमा प्रस्ताव राख्न आँटो भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
2: गोपा नाम सजन मृदर भोजपते विराट विदुषा तत्म परम गोपीनाम वृषिणाम पर देवी दिपीदित रंग गाग्रज हतम कुलया पीड़ा मृष्टा तब विजय कंसो मनस विजते नृप तौरे जतो रंग गो मुज विचित्र बेसाणर यथा न तब तम वेद धारिण मन से पंत प्रभवाय निरीक्षता निरीक्षता बुदा तमुनाथ नारायण।

महाराज कंस यसरी कन बड़ा थर्कमान भएको थियो, त्यो डराएको थियो, बड़ा चिंता लिरहेको थियो राजा कंस। त्यही बेलामा बड़ा सशंकित थियो राजा कंस। यस्तो किसिमले सशंकित भएर बसिरहेको बेलामा भगवान

જો જો દારા લે ખીચે રે હાથી મારે મારી બક્ષે પછી અલ્લી પર અજાનો ભો માઉતે આવ્યો માઉતેલાઈ પ્રભુલે સિદ્ધાઈ દીનો ભો માઉતે મર્યો અને તે પછીબાટ ચાણુર ર મુષ્ટિકલે ભાષણ કરે હે ચાણુર ર મુષ્ટિક ભનેકા મહાન પહેલવાન ती पहलवानी भगवान कृष्ण का प्रतिमा आईजो पहलवानी युद्ध करूं भनेर भन्दै थियो अनि पहलवानी का साथ में भगवान ने जोरदार का साथ में त्यसका प्रतिमा पनि जब विदर्ण गरिदि बक्सो मर्यो पहलवान दुईटै चाणु रमस्टिक मरे कुडसल र तोसल आयो कुडसल र तोसलले पनि जब जाल को खेल गर्दै थियो त्यसको अन्त्य गराई बक्सो अनि भगवान कृष्ण कस्तो देखि बक्सो भन्देखन मल्ला नाम सनेर निर्णाम नर पर त्रिणास्मर मूर्तिमान गोपानम सजनो सताम क्षति पूजाम शास्त्रा स्वपित्रो शिशु मृत्र बोझ पतेर विराट विदुषाम तत्व परम योगिनाम वृष्णिनाम परदे व्यति विधि तत्व रंगत साग्रज यस्तो भगवान को अवतार बालक ले हेर्दा बालक वृद्ध ले हेर्दा खेरिमा बालक अर्थात त्यसदेखि पछाडी बाट कुनै प्रकार बाट कुनै कसैले अब असल व्यक्ति ले जब हेर्दाखेरि चतुर्बाहु नारायण दुर्जन ने हेर्दा कालदंड यस्तो बनेर भगवान त्यस प्रकार बाट सवारी भई बक्से पछि अनि राजा कंस छटपटावट भइराखेको थियो कता जाम के गरौं भइरहेको थियो जब रानीहरु चाहिँ रित्तकुर्चीमा बसेर वाचा पंखा र चमर हलाएर बसेछन् त्यसै कुर्चीलाई त्यसै राजा ढङ्ग भएका हराम त्यहाँ देख्नु प्रान्त गण राजा कंस बढाए जब गडबड गरिरहेको थियो सारा सैनिक मरे भन्दा मरे अनि राजा कंसले के भन्यो भने सबभन्दा पहिला मेरो शत्रु भनेको वसुदेव र देवकी कारागारका ती बालक छिपाउनेवाला तिनलाई गएर मारिदे एक नम्बरमा दोस्रो नम्बरमा मेरो गर्वलाई पालन पोषण गर्ने नन्द र यशोदालाई नन्द बाबाको नन्द ब्रजमा गएर सिद्ध्याइदे अनि त्यसपछिबाट मेरो पिताजी शत्रु पक्षको छ उनलाई पनि गएर देश निकाला गराइदेऊ त्यस चारौं पक्षमा जब यस किसिमबाट सारा सम्पूर्ण जो जति भएका छन् अहिले आएका यी मान अपराधी मेरा शत्रुको जब वंश जो जति छन् यो कृष्ण बलराम यिनलाई यहाँबाट निकाल पैद गराइदेऊ मेरो रक्षा गरिदेऊ मेरो बाबु भन्दै थियो राजा कंस अन्तिम चरणमा अब मामाले बोलाउनु भयो भन्ने बुझ्नु भयो भगवान जगतका नारायण श्री हरि रानीहरूका पासमा बसेर पल्यापुलो हेर्दै थियो अब कुन बाटो मलाई पनि आउँछ कि भन्दा सैनिक त सारा सके अनि हात्तीको द्वारा कानमा बोकेर कृष्णचन्द्र परमात्मा परमेश्वर अहिले मामाका पासमा झम्टनु भयो डर लाग्दो प्रभावबाट कृष्ण सवारी हुनुभयो अनि कृष्णले राजा कंसका दुर्गीमा समातेर तीन पटक जय श्री कृष्णचन्द्र भगवान अपार राजा कंस मर्यो अस्ति र प्राप्ति भन्ने दुईटा पत्नी घोटो पर रुन लाए हाँसी आउन् कि रुवाउन् अनि यहाँका त हाँसेकै जस्तो छ यसो अनुहार हेर्दा अँ बुढो चाहिँ लतारियो अनि पृथ्वीको भारले खिचेर भगवानले मारिबक्सियो अनि भगवान कृष्ण भन्न लाग्नु हे कृष्ण।

0: ल बसौँ, हेर्ने भन्दा नाच्ने धेरै भयो, बसौँ भयो बसौँ, अहिले अहिले आउला पालो है त, पालो पालो गरौँ। कंसासुरको दरबारमा शत्रु कत्रा कत्रा,
1: कंसासुरको दरबारमा शत्रु कत्रा कत्रा,
0: कोही हात्ती कोही भालु कोही सिंह जात्रा।

0: कंस मर्यो कंस को तेज भगवान में प्रवेश हो कंसलाई परमात्मा ने अगिलो जन्म को कारण निमी वीरलाई परम धाम प्रदान कराउनु भो ल कंसलाई लै जाऊ नब कथा लय लय झ्याङ्गोटी राव राजा कंस इस कारण मृत्यु को हक में गयो राजा कंस को मृत्यु भो भगवान श्री कृष्णचंद्र जगत का नारायण ने आपनो काम परिपूर्ण गर्नु भो पृथ्वी को भार हरण भो अनि राजा महाराजा सारा संप्रदाय जम्मा गराएर कृष्ण परमात्मा बाट ठूलो गारद बाट स्वागत सम्मान मर्यादा पुरुषोत्तम भगवान को प्रार्थना गरियो र माता पितालाई बंदी खाना बाट उद्धार गराई बक्सियो बंदी खाना का जनर कृष्ण भगवान प्रभु को दर्शन पाए माता पितालाई बंधन बाट प्रभुले मोचन गराउनु भो मेरो बुबा मेरो मुमा हजुरहरुमाथि बड़ो कष्ट पर्यो यातना पर्यो आपत्ति पर्यो विपत्ति पर्यो संकट पर्यो यो समस्या को समाधान मैले गर्न सकिन अब पृथ्वी को भार हरण का लागि मेरो जन्म भएको मैले गोकुल में बसे हजुरहरुलाई बड़ो आपत्ति दी छ गर्भ सम्म को दाजुहरु मराए सातौं गर्भ यो आपतमा जब जब दाजुलाई अन्तबाट जन्माइयो आठौं गर्भ मलाई जन्माउन साथ राति राति हजुरलाई बोकेर जानु पर्ने बनाए फेरि बहिनीलाई आकाशमा उडाइयो यो त कष्टको कुरा हो तर अहिले पृथ्वी को भार हरण गर्नका लागि मेरो जन्म भएको छ अब म केही गर्नेछु हजुरहरुको पाउको सेवा गरेर आँसु पछाउनेछु अन्यथा नै यही प्रकारबाट भगवानबाट हुकुम भयो धन्य नारायण कृष्ण हजुरको जय होस् प्रभु भनेर सारा सम्पूर्ण जनहरुले अहिले कृष्णको तुतिबिन्ती गरेर त्यस ठाउँबाट विदावादी भई बडो मर्यादा पुरुषोत्तम भगवान प्रभु परमात्मा को प्रार्थना गरियो र माता पितालाई बन्दी खानाबाट उतार्दा छोराको पुरुषार्थ देखेर बाबुआमालाई हर्ष विभोर र अनि त्यसपछिबाट आमा बाबालाई मन्दिरबाट उद्धार गरेर दर्शन पाउँदा पनि छोरालाई हर्ष विभोर यही किसिमबाट बडो प्रेम प्रवक्कन दाम्पत्य जीवन मिले झैं पुत्र पौत्र आदि को सम्बन्ध में प्रगाढ़ सम्बन्ध गाढ़ा भएको छ भन्ने सम्बन्ध को कथा यस अध्यायबाट
1: जय बोले श्रीमद् भागवत महापुराण को
2: ओम नमो भगवते वासुदेवाय।

शंभु महाराज परीक्षित श्रीमद भागवत महापुराण को दसम स्कंद पूर्वार्ध कथा को 45वें अध्याय को बीच कृष्ण भगवान प्रभु को अब उमेर को बारे में कति वर्ष हुनुभयो कृष्ण भगवान भन्ने बारे में सोचता 11 वर्ष 52 दिन बल्ल 11 वर्ष 52 दिन में ये काम करू अगासुर मार्नु बकासुर मार्नु धेनुकासुर त्रिणाव्रत कुबेलाय पीड़ित अम्बष्ट सलतोसल चाणुर मुष्टिक राजा कंश गोवर्धन पहाड़ उद्धार गर्नु कालीय दमन गर्नु यस्ता पुरूषार्थ का भयंकर भयंकर प्रकार का प्रोग्राम समाप्ति गरिएको छ। अनि कृष्ण भगवान को त्यति गर्दामा पनि व्रतबन्ध भारिन्छ। व्रतबन्ध गराउनु पर्यो, संस्कार त गर्नै पर्यो प्रभु भनेर विनती गर्दा हुन्छ ल व्रतबन्ध गर्ने त ल। अनि व्रतबन्ध सारा सम्पूर्ण गरिसकेपछि देशान्तर जाने चलन छै छैन? देशान्तर जानी भन्ने चलन छ नि हाम्रो, छैन त? अनि पढ्नका लागि प्रभु सवारी हुनुभयो। यसरी पढ्नका लागि परमात्मा सवारी काशीमा सवारी भई बक्सेको थियो। पहिलेबाट काशी विद्याको खानी त्यहाँ गएर बडा प्रेम साथसँग शान्ति पनि गुरुका घरमा 64 दिनमा 64 कला विद्या पढ़ी बक्स्यो। 64 दिनमा 64 कला विद्या अध्ययन मण्डलमा बसेर पठन पाठन गरी बक्सेपछि फर्केर कृष्ण भगवान परमात्मा आउन लाग्नु भएको थियो। त्यस बेलामा गुरुले के भन्नुभयो भनेदेखि यहाँ हाम्रा घरमा 3 केटा पढ्न बसेका छन्, आफ्नै ब्राह्मणीलाई हेर, हाम्रो घरमा 3 केटा पढ्न बसेका छन्। यो जब श्रीरामा भन्ने यो चाहिँ सुदामा हुनेछ, यो ब्राह्मण हो, अब यो कृष्णको प्यारो मितो, अर्को उनको दाजु हुन् बलराम, यी चाहिँ शेषनाम गरिएको धाम हो, यो कालो कालो आकाशे वर्णको केटो जो छ त्यो चाहिँ कृष्ण हो, त्यो चाहिँ साक्षात नारायण हो, भय ईश्वरको अवतार हो, हाम्रो भाग्यले हाम्रा घरमा राखेर पढाउन पाइएको छ। मैले केही भनेको छैन, म बुझेछु कुरा, तर यिनले घर जाने बेलामा के दिउँ गुरुबा गुरु दक्षिणा भन्छन्, मलाई केही चाहिँदैन म भन्छु, होइन केही टक्राउँछु भन्नन् गुरु आमालाई सोधा भन्छु, उनले जे माग्छिन् त्यही दिनु भन्न साथ, तिमीले चाहिँ मोरे छोरो पाम प्रभु भनेर भन्नु है त, फेरि अर्थ अर्थ माग लेखिनी डुम्री र मुन्द्री हुँदैन नि है त, र त्यसकारणबाट मर्या छोरो पाम भन्यो। हस् नभन्दै गएर यसकारणबाट सरासर गएर लो परमात्मा कृष्ण आज्ञा गर्नु छ गुरु पिताश्री, म त विदा हुनु पर्यो, हजुरको चेलो म भइहाले, मैले जे मागे पनि टक्राउँछु, आज्ञा होस् के दिउँ गुरु दक्षिणा भन्दा मलाई नसोध गुरु आमालाई, गुरु माताश्री के दिउँ भन्दाखेरि मर्या छोरो पाम, ठिकै छ त्यसो भए ल्याइदिन्छु भनेर पृथ्वीलाई सोध्नु भएको थियो। हजुरको गुरुबाको छोरा त मलाई थाहै छैन, कहाँ छन् कहाँ छन्। अनि गएर समुद्रलाई सोध्नुभयो, थाहा छैन। अनि यमराजीको जब बहीमा गएर कहाँ छन् खै हेरौँ त भनेर यस किसिमबाट यमराजको खातामा गएर जाँच गर्दाखेरिमा यही छन् महाराज, यमलोकमै छन् लगिबक्सियोस्। तर एउटा काम गरिदिनु पर्यो कृष्ण प्रभु भनेर भन्नुभयो यमराजीले। के काम? यो शंकासुर भन्ने दानवले बहुत दुःख दिया छ मलाई समुद्रमा, त्यसलाई मारिदिइबक्सियोस् अनि आनन्द हुन्थ्यो मलाई भन्नुभयो। ल हुन्छ भनेर शंकासुरलाई मारिबक्सियो र छोट पेट चिरेर हेर्दाखेरिमा त 5 जनीय शङ्का ती पो रहेछ। अनि 5 जनीय शङ्का परमात्माले बजाएर अनि घर सवारी भयो र मरेको गुरुबाउको छोरा गएर गुरु दक्षिणामा ल्याएर राखिदिइबक्सियो। लौ त गुरुबा, हस् अब मरे अब छोरो पाउँदा बाबा मलाई कति रमाइलो, जिम्दै छोरो कतैबाट आउँदाखेरिमा त कति चाहिँ रमाइलो हुन्छ, आदिन बाबुलाई पैसा ल्याइदिए रमाइलो, आमालाई चाहिँ त्यसै नै रमाइलो होइन र? बाबु त पैसा ल्याएन भने त भोलिपल्टबाट भन्नु बनाएर भन्न खुवाउनै हुँदैन। त्यस कारणले ल अब त्यसो भनेदेखि भइगयो भनेर बडा प्रेम साथसँग मरेको छोरो गुरु दक्षिणामा ल्याएर तिर्दी बग्स्यो। अनि परमात्मा कृष्ण सरासर घर पाल्नु भइसकेपछि अब राजा बनाउनलाई अराजकता फैलाउनु हुँदैन, राजा चाहिन्छ, राजा नभएको मुलुक हुनु हुँदैन, त राजा कलै बनाउने भन्ने विषयका लागि राजा कंश त मरिहाल्यो, अब पिता र पुत्रमा कोही फरक हुन सक्दैन, पिताजीलाई नै राज्य दिने भनेर उही कंशका पिता राजा उग्रसेनलाई दिनका लागि कृष्ण भगवानले प्रस्ताव राख्दा कहीँबाट ताली आएन, समर्थन जनाएनन्। अनि भगवान परमात्माले किन समर्थन जनाउनु भएन भन्दाखेरि हजुरले राजा हुनुपर्छ कृष्ण भन्नासाथ प्रभु भन्नुहुन्छ, अह म त हुन हुँदैन, एक नम्बरमा मैले के मानेमा राजा हुनु हुँदैन भने यदु नाम गरिएको राजालाई पिताजीको श्राप परेको छ तिम्रो कुलले राजा नहुन है भन्ने, म यदुको कुलमा जन्म भएको कारणले मैले राजा हुनु हुँदैन, पितृश्राप परेको छ हामीलाई,
एउटा कुरा दोस्रो नम्बरमा फेरि मैले अब आफ्नो मामा मारेर त्यो राज्यको लोभका लागिमा मैले मामाको राज्य फेरि हडपेर लिनु यहाँभन्दा ठूलो अपराध के होला जो बाजे हुनुहुन्छ हाम्रा राजा कंसका पिताजी उहाँलाई नै राज्य गद्दी भनेर तिलक टक्राइदिनु भएको थियो र ठेक छ भनेर राज्य तिलक प्राप्त भयो अनि राजा कंसको पिताजी महाराज उग्रसेन नै गद्दीमा जानुभयो अनि कृष्ण भगवान परमात्मा चाहिँ अब समाजको हित गर्नको लागि एउटा स्वकीय सचिवको रूपमा आफ्नो सल्लाहकार मण्डलीको अध्यक्षको रूपमा उद्धवजीलाई नियुक्ति गराउनु भयो अनि उद्धवलाई नियुक्ति गरिसकेपछि उद्धवलाई भन्नुभयो बाबु उद्धव अब तिमी अहिले सरासरकन गोकुलमा जाऊ गोकुलमा नन्द बाबाको नन्द ब्रजमा पुग त्यो म आउने बेलामा नन्द ब्रजहरू बासी सारा रोइरहेका थिए गोपाल गोपिनीहरू र मेरा प्यारा गोपाल मेरा प्यारा साथीहरू र सारै मेरा बुबामुमा रोइरहेका छन् त्यसलाई गएर यो सन्देश दिएर जाऊ भनेर तीनटा सन्देश प्रदान गराउनु भयो अनि भगवान परमात्मा त्यहाँ गोपिनीका पासमा पुगिसकेपछि बडो आनन्द होला तिमीलाई 84 व्यञ्जन मिल्छ त्यहीँ बसेर भोजन गर भनेर आज्ञा गरिबक्सो भगवान बताउनुहुन्छ उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ गोपिनीले दिएको दूत्र

0: भगवान कृष्ण परमात्माले यसरी गोपिनीलाई पठाई बक्सिएको छ सन्देश, गोपाललाई पठाउनु भएको छ सन्देश, त्यस्तै माता पिताजीलाई पठाई बक्सिएको छ सन्देश। त्यो तीन सन्देश लिएर उद्धवजी अहिले पाल्नुभयो। अहिले उद्धव पाल्नु भइसकेपछि भगवान कृष्णका चरणमा ध्यान मन कीर्तन गरेर अत्यन्त प्रभावकारी ढंगबाट कृष्णको तुतिबिन्ती भो ध्यान भो मनन भो मेरो ईश्वर दयाको सागर हे मेरो भगवान हजुरलाई बारम्बार कोटी कोटी प्रणाम म जान्छु भनेर सरासर जानुभयो। र त्यो तीनटा चिठी लिएर सरासर माताजीका पिताजीका र अनि त्यसपछिबाट गोपाल गोपिनी साराको साथमा गएर त्यो चिठीको सन्देश दिने काम गर्दै हुनुहुन्छ उद्धवजी भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: यहाँहरू जुन किसिमले सुन्दै आउनु भएको छ महाराज परीक्षित, सर्वोपरि भगवान कृष्ण परमात्माले अहिले आफ्नो माता पिताजीलाई बन्दी खानाबाट उद्धार गरेर आफूले अध्ययन मण्डलमा बसेर पढेर फेरि जब आफ्नो स्वकीय सचिवको रूपमा उद्धवलाई नियुक्ति गरेर जाऊ तिमी अहिले एउटा समाचार लिएर जाऊ भनेर आफ्नो जब दूत बनाएर पठाउनु भएको थियो, अहिले उद्धव जानु हो। उद्धवजी पाल्नु भएपछि भगवान कृष्ण परमात्मा परमेश्वरका चरण रूपी कमनमा ध्यान मनन कीर्तन श्रद्धा सद्भाव इत्यादि सारा गरिसकेपछि प्रभुका चरणमा गएर विन्ती गरिबक्छु मेरो दयाको सागर हजुरलाई कोटि कोटि कोटि प्रणाम छ मेरो परमात्मा अब म जान्छु भनेर उद्धवजी जानुभएको थियो। उद्धवजी गइसकेपछि भगवान कृष्णले पठाएको सन्देश पहिला लिएर बुवा र मुवालाई टक्याउनु भयो। माता पिता श्री, यो कृष्ण भगवानले पठाएको सन्देश हो, यो तपाईँको छोराको सन्देश बोकेर आउने म्यो उद्धव हुँ भनेपछि यसो हेर्नुभयो धन्य हो यो सन्देश। यो चिठी भनेको साह्रै भर पर्दो सामग्री हो। संसारमा चिठी भन्दा सामग्री भर पर्दो केही हुँदैन कि अहिलेको टेलिफोन, अहिले चाहिँ टेलिफोन हुन्छ, मान्छे भेट भयो भने चाहिँ बा अन्त जान लागो आफूसँग बाटा भेट भयो खाइ हुन्छ कि टेलिफोन दह्रो भयो कि भनेदेखि चिठी, यस कारणबाट लौ त यो चिठी भनेर यस कारणबाट दिनुभयो। हेर्दाखेरिमा भगवान कृष्णले के लेखिबक्सिएको रहेछ भनेदेखि मेरो बुवा मुवा खान दिनेलाई आमा बाबा भन्नु भनेको छ, जन्म दिनेलाई जन्म जननी अर्थात जननी भन्ने भनेको छ, तपाईँ खान दिने हुनुभयो यस कारणले हुर्काइदिनु हुनुभयो ठूलो बनाइदिने हुनुभयो यसै कारणबाट यहाँहरू मेरो आमा बाबा हुनुहुन्छ। तपाईँहरू पूर्व जन्ममा धरा हुनुहुन्थ्यो दोर्ण बसु हुनुहुन्थ्यो, मसँग भन्नुभएको थियो हजुर जस्तो छोरो खेलाउन पाम भनेर तपाईँको घरमा आएर खेलिदिए वसुदेव र देवकीको छोरो भएर जन्म दिए। यसमा अन्यथा नहोस् तपाईँको पुत्रपुत्र नै हुन् जुन भावबाट भावनाले जस्तो श्रद्धाले तपाईँहरूले सम्मान गरे तापनि म तपाईँहरूकै हुँ भन्ने भगवानबाट आज्ञा भयो। अनि यो वचन सुनिसकेपछि धन्य हो मेरो राजा भनेर बडो सम्मान साथ गर्वले प्रार्थना गरे कृष्ण भगवानको। अनि त्यसपछिबाट माता पिताजीको चिठी प्राप्त गरिसकेपछि गोपाललाई लेख्नुभयो। गोपालले पनि त्यही किसिमको चिठी लेखेका थिए, लेख्नुभएको थियो भगवानले मलाई खेलेको खाएको वृन्दावनमा गएको रमाइलो भएको मेरो पासमा तिमीहरू नाचेको खेलेको यो बिर्सिएको छैन अनुकूल प्रतिकूल यस्तै भयो पछि भेटौँला। अनि अर्को चिठी थियो कसलाई भगवानले लेख्नुभएको गोपिनीलाई, त्यारी गोपिनीहरू रातारात मलाई हेर्नको लागि तिमीहरू गएको जंगलमा गइसकेपछि रातभरि नाचेको भोलिपल्ट नुहाउन जाँदाखेरि साडी मैले चोरेको दिनभरि काटिएको बिर्सिया छैन अनि रातभरि नाचेको खेलेको खाएको दोरी गीत गाएको हो अनि मेरो उपमा अत्यन्त श्रद्धा र सद्भाव गरेको यो मैले बिर्सिएको छैन गोपिनीहरू तर समय अनुकूल अहिले यस्तै भयो पछि भेटौँला भनेर आज्ञा गरिबक्सिएको थियो भगवानले यो तीनटा चिठी। तर गोपिनी धुरु धुरु धुरु रोएको थाहा पाएर उद्धवजीले के आज्ञा भयो भनेदेखि हेर नरौ रुनु हुँदैन क्या, यो रुनी भनेको कुरो तिमीहरूले बढी प्रेम गर्यो, यो प्रेम गर्नु हुँदैन, प्रेम गरेपछि त मान्छे रोगाउँछ कहाँ देखो कहाँ भेटो कहाँ सुनौ लौन कहाँ लौन के हो भन्ने जस्तो भइरहला यस कारणले गर्दा रोगाउला त्यसको सट्टामा भक्ति गर न भन्नुभएको थियो उद्धवले। यस्तो उद्धवको वचन सुनेर गोपिनीले के भनिदिए भनेदेखि ए तिमी कृष्ण परमात्माको स्वकीय सचिव हुने प्रेम गर्न नजान्ने भक्ति मात्रै गर्ने, भक्ति मात्रै गर्नेवालालाई त पार हुँदैन त, भक्ति गर्नेवाला त देखे मात्रै माया लाग्छ भक्तिको त, नदेखेपछि के अब पर्सि यहाँको खालो उठिसकेपछि यो खाली चौरलाई कसले नमस्ते गर्ने यहाँ, त्यही हो भक्ति भन्ने कुरा, देखे मात्र नदेखे हुँदैन। त्यस कारणले गर्दाखेरिमा प्रेम भन्ने कुरा त जब यसरी कथा भएको फलानो ठाउँमा भएको यसरी भएको यस्तो यस्तो भएको कति रमाइलो भएको या नरमाइलो भएको यी सबै कुरा हृदय मनस पाटलमा बसिरहन सक्छ. यस कारणले गर्दाखेरिमा महाराज परीक्षित अब तपाईँलाई मेरो निवेदन यो लाग्छ भनेदेखि आजको मितिबाट बिल्कुल प्रेम नगर भक्ति गर भनेका थिए उद्धवजीले. उसबेदेखि तिमी अन्तिम चरणमा भगवान कृष्णसँग छुट्टिनु परोस् प्रेम गर्न नजाने हुनाले भनेर गोपिनीले श्राप दिए. त्यही श्रापले उद्धवलाई छुट्टिनु पर्यो. त्यसैले संसारमा सबभन्दा ठूलो प्रेम नै हो. प्रेम बिना त कुनै वस्तु तयारी हुन सक्दैन. न परीक्षामा पास हुन्छ विद्यार्थी, न कुनै प्रकारबाट आफ्नो परीक्षामा पास हुन्छ कुनै प्रकारको कर्मचारी, न कुनै प्रकारबाट खेती नै हुन्छ, न कुनै प्रकारबाट आफ्नो प्रगति र पद प्रतिष्ठा नै मिल्छ. संसारमा सबैभन्दा ठूलो प्रेम नै हो भन्ने कुरा बुझिसकेपछि अनि गोपिनीको श्राप पर्यो र त्यो श्राप लिएर चारवटा माने चिन्ता चिठी लिएर उद्धवजी फिर्ता हुनुभयो. भगवान कृष्णसँग भिन्ती गर्नुभयो, प्रभु म आएँ. के चाल रहेछ त? के चाल भने नि हजुरका प्यारी कहीँ नभएर छन् नि ती गोपिनी. हजुरलाई भन्दा चाहिँ मरि जाने अरूलाई देख्नै नसक्ने त्यस्ता काल राक्षस नि जस्ता. मलाई त शराब पो दिए. किन दिए त तिमीलाई शराब? हो भन्दाखेरिमा तिमीले भक्ति गर्न जानेको प्रेम गर्न नजानेको हुनाले छुट्टिनु परोस् भनेका छन् प्रभु. मलाई त त्यस्ता व्रत नै हजुरका कहीँ नभएका हो. जसले प्रेम गर्न जान्दैन त्यो त मेरो पासमा त रहँदैन त. तिमी त छुट्टिने भयो नि त उसै त मसँग त. तिम्रो र मेरो अन्तिम चरणमा एकै ठाउँमा जाने उपाय हुँदैन भनिदिनु भयो. ओहो हो, म भन्दा उनी बाठा रहेछ नि त भन्यो उद्धवले भए. अनि त्यसपछिबाट खै चिठी के चाल्छ भन्दा बुवा मुवा सारेर हुनुभयो. गोपालहरू रोए. गोपिनीको चिठी खै गोपालको चिठी माता पिताको चिठी भन्दा माता पिताले लेख्नु भएको रहेछ. बाबा छौंजेल चन्द्रमालाई यस किसिमबाट माछाले चिन्न सकेनन्. माछाले चन्द्रमालाई चिन्न सकेन. अब चन्द्रमालाई माछाले चिन्न नसके अझै छौंजेल सम्मका लागि मेरो बाबु कृष्ण हजुरलाई चिन्न सकिएन. हामी त छोरो पनि भन्यौं, चुट्यौं, पिट्यौं, दण्ड दिउँ, पाता कस्यौं, उर्गलमा बान्यौं, काले चोर भन्यौं, हरेक प्रकारबाट जब दामलाले कस्यौं, यो अपराधको लागि क्षमा राखी बक्सनु पर्यो दयाको सागर, हजुरलाई कोटि प्रणाम भनेर लेख्नु भएको. अनि त्यसदेखि पछाडि सुन्दर मुहारको दर्शन पाम चाँडै मेरो प्राण जानेछ भन्ने आज्ञा गर्नुभयो. यता गोपालले लेखेको चिठीमा के लेखेको थियो भनेदेखि कृष्ण भगवान हजुरसँग खेलेको खाएको बसेको नाचेको गाएको यो कहिल्यै बिर्सिया छैन मेरो दयाको सागर, अब परमात्माले विदा दिएर जानुभयो, अब हामी कहाँ जाने हो भनेर रुन लाग्नुभयो. त्यस्तो लेखेको चिठी रहेछ गोपिनीहरूको चिठीमा चाहिँ धुरु धुरु रुवाएको. मेरो परमात्मा कृष्ण अब तपाईँलाई हेर्न भनेर जाँदाखेरिमा राति राति निस्किएको घरमा तालचा लगाएको घरको जब छोराछोरीलाई सुताएर हिँडेको बुढोलाई लिखरमा आउँछु भनेर उनलाई पनि निदाएर हिँडेको हामी हजुरको नाच हेर्न नाच्दै गाउँदै खेल्दै हिँड्दै गरेको वृन्दावनमा गएको रातभरि नाचेको भोलिपल्ट बिहान हजुरले हाम्रो साडी चोरेको अनि नाङ्गै बसेका हामीहरूले सूर्यको दर्शन पाएको भगवानको चरणमा सेवा गरेको खेलेको खाएको राईचोरी खेलेको कपर्ती खेलेको दौड़ाई खेलेको जात्रा गएको दौड़ाई खेलामा जब कहिले हामीले जित्ने कहिले हजुरले जित्ने गरेको त्यस्तो दिन अब कहाँ पाइएला खै. यो सुन्दर मुहार प्रभुको दर्शन पाऊ यो अग्नि र वीराग्नि लगाएर मर्नु पर्यो प्रभु भनेर अब राजाका राजकुमारी सहरवासी भइहाल्नुभयो. राजाका राजकुमारी पाइहाल्नु होला. हामी जस्ता गोठालाका छोरीलाई के को टेरपोसर लाउनु हुन्थ्यो र भनेर लेखेर गोपिनीको चिठी चाहिँ. अनि भगवानले के लेख्नुभयो गोपिनीले के लेखेर यसरी भने लौ त प्यारो मोहन भ्रमर गीत यो 47 अध्यायमा भ्रमर गीत छ क्या. भ्रमर गीत भनेको भमराले कमलको फूलको रस लिन छोडेर त्यही गीत सुनेर लठ त्यस्तो गीत लठ्याउने गीत गाइदिने कहिले गाउला भनेर बसिहाल्नु कि. अब महाराज परीक्षितलाई सुखदेवले बताउनु भएको छ त्यो भ्रमर गीत. त्यसलाई भनिन्छ भ्रमर गीतको वर्णन झलक्क झलकिएको.

0: करे प्रभु
1: करे हो तिनी दासम मम सुंदर कम ससम्मता त्रिवक्र नाम हेनुलेप कर्मणि मदापितम भोजपते रति प्रियम विना युवा को मदमस्तदरहति म राजा कंस को रात दरबार में चंदन घोटे मेरो नाम त्रिवक्रा भन्ने जो नारी थीं तिनी लाई सुंदरी को रूप धारण कराएर भगवान ने तीन को उदय बान कराएर अब तिनका घर में एक मने चार रात बस्न आउँछु भनेर मैले पहिला प्रतिज्ञा गरेको अब चार रात तिम्रो घरमा बस्न आउँछु भनेर परमात्मा त्यसतर्फ प्रस्थान गर्न खोज्दै होइ बक्सन्छ भन्ने सम्मको कथा यस अध्यायबाट
2: जय गुरु श्रीमद् भागवत महापुराणको
1: परीक्षित अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको पूर्वार्ध कथाको अब अन्तिम अध्यायसम्मको लागि 40 तथा 49 अध्यायसम्मको लागि महाराज परीक्षित भाई सुखदेव स्वामीले बताउनुभयो हस्त सरकार यसै प्रसंगको बीचमा यहाँलाई हामीले जुन कथाले सम्बोधन गरिरहेका छौं अब यसको बारेमा सुन्नुहोस्। सर्वप्रथम यस अध्यायले के प्रमाण गरिएको छ भनेदेखि राजा परीक्षित महाराजलाई सुखदेव स्वामीले यसरी निर्णय गर्नुभएको छ शाश्वत उपदेशको लागि ज्ञानको लागि प्रमाण गर्नुभएको छ हस्त महाराज अब बाँकी अंशको लागि तपाईँलाई मैले जुन कथाले प्रमाण गर्दै गर्दै गर्दै ल्याए अब यसमा सबभन्दा उत्तम एक प्रकारको नीति छ त्यो उत्तम प्रकारको नीतिलाई के अवलोकन गरी बसिएको छ भनेर भनेदेखि भगवान कृष्णले गएर सबभन्दा पहिला एउटा काम गर्नुभयो राजा अक्रूरजीलाई दर्शन भेट दिनुभयो माने त्रिवक्रालाई दर्शन भेट दिनुभयो त्रिवक्राले भगवानको चरणमा परिन् तिनको नाम अहिले त सौरन्द्री भइसकेको थियो अत्यन्त सुन्दरीताले पूर्ण भएको सौरन्द्रीलाई जब देखेर चरणमा सेवा गरे ध्यान गरे मनन गरे र कीर्तन गरे सबबाट सम्मान गारतले स्वागत सम्मान मर्यादा पुरुषोत्तम भगवानको प्रार्थना भयो अनि यति गरिसकेपछि हस्त सकेर सकल मनोरथ पूर्ण भयो कृष्ण भगवानको त्यस ठाउँमा सवारी चलिसकेपछि अनि उनले 84 व्यञ्जन तयारी गरेर भोजन उपरान्त कर्न सम्वाद गरिन् भोजन उपरान्त भएको खण्डमा सकल मनोरथ पूर्ण भयो उच्च मूल्याङ्कन भयो भगवानको र त्यसपछि 4 दिनसम्म त्यहाँ बसेर 4 दिनको दिनमा सकल मनोभावनाको विवेक र विचारको उदयमान गरिसकेपछि शाश्वत त्यहाँबाट फर्कनुभयो र भगवान कृष्ण फर्किबक्सेपछि उनले साह्रै चिन्तामा व्याकुल भएकी थिइन् ओहो मेरो परमात्मा अब पनि मलाई छोडेर जाने हजुरले मलाई छोड्नु हुँदैन कृष्ण भन्न हेर रानी तिमीलाई मैले छोड्नै पर्छ किनभने सामाजिक व्यक्तित्वमा यसकारणले त्यो सामाजिक व्यक्तित्वले समाजमा काम गर्नै पर्छ एक ठाउँमा बसिरहेर सम्भव हुन सक्दैन तिमीसँग माया मोह र सद्भाव र सत्प्रेम रहन्छ तर साथै जाने कुरा चाहिँ हुन सक्दैन भन्नुभयो म जान्छु साथै बनेकी थिइन मिल्दैन भनिदिनु भयो भगवानले पाऊ पाय भगवान परशु शरण।

श्री भगवान बैठो। राजा कंस को राज दरबार में अत्यंत प्रभावकारी ढंग बाट राजाले भगवान कृष्णले कंस को निधन गराउनु भएपछि अनि त्यसपछि अगाडि विस्तार विस्तार बढ्दै त्रिबक्रा को उद्धार भयो। त्रिबक्रा को प्रभुले उद्धार गरेर पाल्नु भएपछि अल्लीखेरमा फेरि एउटा प्रकार को प्रोग्राम भयो महाराज। त्यसपछि बाट भगवान जब सवारी हुनुभयो अक्रूर का पासमा, अक्रूरजी तिमी मेरो अत्यंत प्यारो, अक्रूरजी तिमी जाओ भनेर अक्रूरलाई भगवान प्रभुले आज्ञा गरी बक्सु र अक्रूरले सम्मान गरेर स्वागत गरेर प्रभु को चरण में ध्यान मनन कीर्तन भो। अनि अक्रूर को र भगवान को सम्वाद पूर्ण भइसकेपछि अक्रूरलाई अब तपाईले एउटा काम गर्नु छ काकाश्री, तपाईको एउटा काम पूरा गर्नुपर्ने छ। तपाईले के भन्देके पंच पाण्डवहरु र कौरवहरुमा झगडा नराम्रोसँग चारिकिएको छ, त्यो चर्किएको झगडाको जब त्यसको इगो धृतराष्ट्र महाराजले त्यसलाई निम्ट्याउनु पर्छ। महाराज धृतराष्ट्रले कुन सोचमा राखेका छन्, यो जब झगडाको जब प्रभाव सधैं बढ्दै गयो भनेदेखि शत्रु कमजोर कोही हुँदैन, यसले बडो याद राख्नु। त्यसैले गर्दाखेरि म सरासरकन जानु र एउटा काम गर्नु, तपाईले कस्तो काम गर्नु भन्ने देखे अक्रूर तपाईले सरासर गएर धृतराष्ट्र महाराजलाई सम्झाउनुस्, धृतराष्ट्र महाराजलाई बुझाउनुस्, धृतराष्ट्र महाराजलाई सम्बोधन गर्नुस् कि तपाईले यो झगडा मेटाउनुस्, आफ्ना भाइका छोरा र आफ्ना छोरामा समानुपातिक दृष्टिले हेर्नुस् भनेर आज्ञा होस् भन्दा अनि हुन्छ भनेर अक्रूरजी जानुभयो। अनि अक्रूरजी जाना साथ धृतराष्ट्र महाराजले के भन्नुभयो भने केलाई आयो त अक्रूर भनेर सोद्धाखेरि म त भगवान कृष्णले पठाउनु भएको तपाईका छोरा र तपाईका भतिजामा तपाईको हेर्ने दृष्टिकोणमा मत भिन्नता राखिदिनु भएन, मतलब तपाईको विचारमा मत भिन्नता राखिदिनु भएन भन्दा हेर म त अन्धा, जन्मदाको अन्धा, अन्धालाई राजनीति कुराको के धन्दा, मलाई के थाहा, यो मलाई थाहा छैन भनिदिनु भयो। अनि त्यसपछि बाट मैले भनेको भतिजा पनि मान्दैनन्, मैले भनेको छोरा पनि मान्दैनन्, के भन्ने ल त्यसो भने अब अहिले सरासर जानु पर्यो भनेर कुन्ती रानी पाण्डवकी आमाका पासमा जाँदा पञ्च पाण्डवकी माता श्रीले भन्नुभयो कि भने यी माइतीले मलाई हेला गरिसकेका छन्, किनभने अब कृष्ण जन्मुन् कि अरू जन्मुन् सबैको सबैको माइतीको व्यवस्था छ, सबैले सम्मान गर्छन्, मेरो माइतीले मलाई वास्ता गर्दैनन्, किनभने जसुकै जन्मिए पो के हुन्छ र भनेर रिसाउन थालिन्, लिन जान पुर्याउन जान छोडिएर छन् त्यसो भए रिसाकिन्। र अब त्यसो भएपछि महारानी तपाईँको पनि भगवान कृष्ण भदैको रूपमा जन्मनु भएको छ, दयाको सागर कृष्ण हुनुहुन्छ, ल ठिक छ। अनि यतापट्टि प्रश्न गर्नुभयो, प्रश्न गर्दै जाँदाखेरिमा धृतराष्ट्र महाराजको दरबारबाट कुन्तीको दरबारबाट अनि जानुभयो पञ्च पाण्डवलाई, भन्जा के चाल छ भन्दा मामा ज्यादै दुःख पाइएको छ, मामा बडा कष्टको दिन छ, हामीलाई साह्रै दुःख दिएका छन् ज्येष्ठ पिताका छोराहरूले, जेठबाका छोराहरूले, यो राज्यबाट हामी साह्रै यहाँबाट विस्थापित छौं भन्दाखेरि मेरो महाराज धन्दा नमान, तिमीहरूको मामाका छोराका रूपमा भगवान श्रीहरि जगतका नारायणको प्रादुर्भाव भएको छ नि, भनेपछि धन्य ईश्वरको कृपा नै होला नि भन्नुभयो, ठिक छ। अलि रुँदै रुँदै रुँदै रुँदै रुँदै अहिले जानुभएको थियो, जाँदाखेरि फेरि अर्को प्रश्न गर्नुभयो महाराज, अहिले जाँदा जाँदा अर्को प्रकारको प्रश्न के भयो भनेदेखि भगवान कृष्णचन्द्र परमात्मा परमेश्वर जगतका मालिकको घरमा बाट हामी निस्केर आएको दुर्योधन